यो दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई। नागरिकता भएको

0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सन निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका। 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। यस वर्ष विजया दशमीको साइत कार्तिक 4 गते बुधबार बिहान 10:26 बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। सो दिन बिहान 8:49 बजे देवी विसर्जन गरी बिहान 10:26 बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ।
3: नेकपा एमाले सार्वजनिक रूपमा पार्टी नीति निर्णय र नेतृत्वको विरोध तथा गुटबन्दी गर्नेलाई कार्यवाही गर्ने निर्णय गरेको छ। पार्टीभित्र बढ़दै गइरहेको स्वच्छचारिता, अराजकता र अनुशासनहीनताको अन्त्यका लागि हालै सम्पन्न केन्द्रीय कमिटिको बैठकलाई कट अफ बैठक मानिएको एमाले जनाएको छ।
2: मिलेनियम च्यालेन्ज अकाउण्ट एमसीसी नेपाल अन्तर्गत निर्माण भइरहेको 400 केभी क्षमताको नेपाल भारत सीमापार प्रसारण लाइन मार्फत आगामी डिसेम्बरदेखि नेपाल र भारतबीच 200 केभी विद्युत आदान प्रदान गर्ने तयारी गरिएको छ।
3: जिल्ला अदालत काठमाण्डुले मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईलाई 2 लाख धरोटीमा रिहा गर्न मंगलबार आदेश दिएको छ।
2: बाढ़ी पहिरोले कालीगण्डकी करिडोर ठप्प छ। करिडोर खुलाउन अझ केही दिन लाग्ने सड़क विभागले बताइसकेको छ। यातायात अवरूद्ध हुँदा सवारी चल्न नपाए पनि मुस्ताङका व्यवसायीले दशैंका लागि भनेर हिँडाएरै च्याङ्रा पोखरा झार्न थालिसकेका छन्।
3: ग्लोबल आईएमई बैंकका उच्च कर्मचारीको पदोन्नति भएको छ। नायब प्रमुख कार्यकारी अधिकृत डीसीओ पदमा दीपचन्द्र रेग्मी र सहायक प्रमुख कार्यकारी अधिकृत ईसीओ पदमा बुद्धि अकेला बडुवा भएका हुन्।
2: भटेकोशी त्रिशुली नदीमा गत भदौ 10 गते आएको विनाशकारी बाढ़ीका कारण चालू आर्थिक वर्षको आर्थिक वृद्धि दर घट्ने अनुमान विश्व ब्यांकले गरेको छ। विश्व ब्यांकले सो बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले आर्थिक वृद्धि 3.7% झर्ने प्रक्षेपण गरेको हो।

0: एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समयसँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। साउदी अरेबियामा सामाजिक सञ्जाल फेसबुकमा गरिएको धार्मिक रूपमा आपत्तिजनक ठहरिएको टिप्पणी सम्बन्धी मुद्दामा श्रीलंकाली आप्रवासी श्रमिक शिवराजा अग्नोजलाई पुनरावेदन अदालतले मृत्युदण्डको फैसला सुनाएको छ।
3: अब खेल र खेलाड़ीका प्रसंग। दक्षिण कोरियाली फुटबल टोलीका कप्तान ली गी ह्युकले अनिवार्य सैन्य सेवाबाट उम्किएको भन्दै खुशियाली मनाएकोमा माफी मागेका छन्। जापानमा सम्पन्न 20 एसियाली खेलकुदमा स्वर्ण पदक जितेपछि दक्षिण कोरियाका कप्तान ली गीले सैन्य सेवाबाट उम्किएको प्रतिक्रिया दिँदै खुशी मनाएका थिए। त्यसपछि उनको भनाईप्रति व्यापक आलोचना भएको थियो।
2: अब विचार विश्लेषण। जवाफदेहीको कसीमा बालेन्द्र र रासोपा शीर्षकमा चरण प्रसाईको विचार नागरिक दैनिकमा छापिएको छ। संसदका विधि तथा प्रक्रियालाई प्रधानमन्त्री बालेन्द्र शाहले उल्लंघन गर्दै आएका छन्। हरेक महिना संसदमा प्रश्नोत्तरको सामना गर्नुपर्ने नियमलाई उनले तोडेका छन्। संसदीय मर्यादालाई ख्याल गर्दैनन्। यसका निर्देशन पालना गर्नु प्रधानमन्त्रीको कर्तव्य भए पनि त्यसप्रति उदासीन छन्।
3: अवस्था काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्यूबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
3: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
4: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
3: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भाडगंगा एक बैरिया, कपिल वस्तु।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98-026-25-243 र 98-013-51-417।
0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
5: यति बेला बिहानको 6 बज्यो।
6: सुरु गरौ मुख्य खबरका शीर्षकहरूबाट।
7: भोटे कोशी बाढ़ी पीड़ितको अस्थायी आवास निर्माणको जिम्मा एनजीओलाई दिने गरी तयारी। प्राधिकरणले पालिकासँग माग्यो लाभग्राहीको विवरण। नेपालको आर्थिक वृद्धि 3.7% झर्ने विश्व बैंकको प्रक्षेपण।
6: कांग्रेस महाधिवेशनमा बन्द सत्रप्रति देखिएन प्रतिनिधिको आकर्षण। आज प्रचार, भोलि मतदान, शर्मा र भूषाल निर्विरोध।
7: नेपालमा हिउँदे चराहरूको आगमन शुरू। बसाई सर्नु अघि शरीरको तौल, खानपान, बथानको एकतादेखि मौसमको अनुमानसम्मका पूर्व तयारी गर्ने।
8: बसाई सराई गर्ने समय नजिकै जाँदाखेरि बोसो लाग्ने खालको खानाहरू खाने, मांसपेशीहरू बलियो बनाउँदै लान्छन्, बचेराहरूलाई केही कुराहरू सिकाउने पनि गरिन्छ।
6: फ्रान्समा विद्यार्थी आन्दोलन थप चर्कियो, 100 उच्च माध्यमिक विद्यालय प्रभावित, 6000 भन्दा धेरै पक्राउ, 715 जना सुरक्षा कर्मी पनि घाइते।
7: र एनपीएलको तयारी अन्तिम चरणमा, यसपटक दर्शक क्षमता बढ्ने क्यानको विश्वास।

यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाछिमपाट काठमाडौँ
1: काया कैरनमा अब खबरको सिलसिला शुरूमा भोटेकोशी पीड़ितको अस्थायी आवास बारेको खबर भोटेकोशी बाढ़ीमा घरबार गुमाएका पीड़ितका लागि अस्थायी आवास बनाउने जिम्मा सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था एनजीओ आईएनजीओलाई दिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो ट्रान्जिशनल सेन्टर नाम दिएर बाढ़ी पीड़ितका अस्थायी आवास निर्माणका लागि एनजीओ आईएनजीओसँग प्रपोजल अर्थात प्रस्ताव माग गर्ने निर्णय गरेको हो। स्रोतका अनुसार सम्भवत आज यस सम्बन्धी सार्वजनिक सूचना प्रकाशित हुनेछ। 7 दिनको समय दिएर प्रस्ताव माग गरिँदैछ। त्यस्ता संस्थाबाट प्राप्त प्रस्तावको मूल्यांकन गरेर इच्छुक संस्थालाई अस्थायी आवास निर्माणको क्षेत्र तोकिनेछ। विपद प्राधिकरणका प्रवक्ता शान्ति महतले ट्रान्जिशनल सेन्टर निर्माणका लागि गैर सरकारी संस्थाहरूसँग प्रस्ताव माग्ने निर्णय भएको जानकारी दिनुभयो। एनजीओहरूको सहयोगले नपुगेको ठाउँमा सरकारले नै अस्थायी आवास बनाइदिने भएको छ। विपद प्राधिकरणले पालिकासँग लाभग्राहीको विवरण पनि मागेको छ। एनजीओ मार्फत अस्थायी आवासको प्रस्ताव आउँदा र त्यसको मूल्यांकन गरेर निर्माणको काम सक्न कम्तीमा 6 महिना जति लाग्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारी बताउँछन्। तर दशैं आउन 2 हप्ता पनि बाँकी नरहेको अवस्थामा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल भने दशैं अघि नै बाढ़ी पीड़ितलाई पुनर्स्थापित गर्ने कोशिश भइरहेको दावी गर्दै आउनु भएको छ। भोटेकोशी पीड़ितको अस्थायी आवास निर्माणको जिम्मा एनजीओलाई दिइँदै शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
2: भोटेकोशी बाढ़ीपछि स्वदेशी विदेशी दाताले प्रधानमन्त्री राहत कोषमा वारवर्ती सहयोग रकम जम्मा गरेका छन्। कोषमा 16 अर्ब बढ़ी रकम जम्मा भइसकेको छ। तर जनताको घर दैलोका स्थानीय सरकारसँग भने विपद उद्धार र राहतका लागि खर्च गर्ने बजेट छैन, जबकि पीड़ितले सबैभन्दा बढ़ी घचघच्याउने र सहयोग माग्ने स्थानीय सरकारसँग नै हो। केन्द्रले बजेट र जनशक्ति उपलब्ध नगराउँदा आफूहरू अप्ठ्यारोमा परेको स्थानीय सरकारका प्रतिनिधिका गुनासो छ। यसैबीच भदौ 10 गतेको भोटेकोशी बाढ़ीले नुवाकोटका 35 भन्दा बढ़ी उद्योगमा क्षति पुर्याएको छ। उद्योग बगाउँदा मेसिनरी र पूर्वाधारमा क्षति पुग्दा 2 अर्ब रूपियाँ भन्दा बढ़ीको भौतिक नोक्सानी भएको र 1000 भन्दा बढ़ी श्रमिक तथा कर्मचारी प्रभावित भएको उद्योगीहरूले बताएका छन्। बाढ़ीबाट उद्योग नै तहस नहस भएपछि पुनः संचालनको तयारी गरिरहेका उद्यमीहरू बैंकको कर्जा ब्याज बीमा दावी र सरकारी प्रक्रियाका कारण थप समस्यामा परेको बताएका छन्। कुसुम कुमार कार्कीका अनुसार विपदका कारण उद्योगको भौतिक संरचना र उत्पादन सामग्रीमा ठूलो क्षति पुगेको अवस्थामा पनि बैंकको कर्जा र ब्याजको दायित्व भने निरन्तर रहेको छ। बीमा दावी प्रक्रिया लामो हुनु तथा आवश्यक कागजात समयमै बुझाउन नसक्दा उद्योगीहरू थप अप्ठ्यारोमा परेको उहाँको भनाइ छ। विपदका कारण तत्काल कागजात र सूचना पेश गर्न नसकेका उद्योगलाई राहत तथा सरकारी सुविधाबाट वञ्चित नगर्न पनि उद्योगीहरूले माग गरेका छन्। कार्यालयमा क्षतिको विवरण पेश गर्ने समय सीमा थप गर्न तथा विलम्ब क्षमा दानको व्यवस्था गर्न उनीहरूको माग छ। यसैगरी पुराना कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गरी कम्तीमा 5 वर्षका लागि सहुलियतपूर्ण पुनरुत्थान कर्जा उपलब्ध गराउन र भदौ 10 देखि उद्योग पुनः सञ्चालन नभएसम्म ब्याजमा सहुलियत वा छूट दिन माग गरिएको छ। बाढ़ीले उद्योग बगायो, किस्ता तिर्न बैंकको ताकेता शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
1: भोटेकोशी बाढ़ीको प्रभावका कारण चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। बाढ़ीका कारण पूर्वाधार लगायत उद्योग र सेवा क्षेत्रमा परेको प्रभाव कारण बैंकको यसअघिको 3.9% वृद्धि दरको प्रक्षेपणलाई बैंकले घटाएको हो। विश्व बैंकले हिजो सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुनर्निर्माण अनुसार पुनर्निर्माण तथा पुनर्स्थापनाका गतिविधि शुरू भएसँगै आर्थिक क्रियाकलापमा टेवा पुगेर आर्थिक वर्ष 84-85 आर्थिक वृद्धि दर 5.2% उक्लिने आकलन छ। बाढ़ीबाट भएको व्यापक क्षतिका कारण चालू आर्थिक वर्षमा भने नेपालको उद्योग क्षेत्रमा मुख्य असर पर्ने प्रतिवेदनमा भनिएको छ। जलविद्युत उत्पादन र यातायात अवरूद्ध हुँदा उद्योग क्षेत्रको विस्तार सुस्त हुने र पर्यटकीय सीजनको मुखमा यातायात र व्यापार प्रभावित हुँदा सेवा क्षेत्रमा समेत असर पर्नेछ। जलविद्युत विद्युत सौर्य ऊर्जा र विद्युत प्रसारण तथा यातायात पूर्वाधारमा भएको व्यापक क्षतिले विद्युत उत्पादन उत्पादनमूलक गतिविधि तथा वस्तुको आवागमनमा प्रत्यक्ष असर पर्ने विश्व बैंकले जनाएको छ। व्यापार यातायात पर्यटन तथा वित्तीय गतिविधिमा परेको अवरोधबाट सेवा क्षेत्र पनि प्रभावित हुने आकलन छ। कृषि क्षेत्रमा भएको क्षतिको प्रभाव समग्र उत्पादनमा सीमित मात्रामा रहने भए पनि प्रभावित क्षेत्रको जनजीविकीमा उल्लेखनीय असर पार्ने सम्भावना रहेको विश्व बैंकले जनाएको छ।
2: कांग्रेसको पन्ध्रौं महाधिवेशन विचार र नीति निर्माण भन्दा नेतृत्व चयनमा केन्द्रित भएको छ। प्रतिनिधिको ध्यान नेतृत्वको प्रतिस्पर्धा समूहगत समीकरण र उम्मेद्वारी दर्तातर्फ बढ़ी देखिएको छ। तर उम्मेद्वारी दर्ता प्रक्रिया नै व्यवस्थित हुन नसक्दा गैराती अबेरसम्म पनि उम्मेद्वारको कुल संख्या टुंगिन सकेको थिएन। 20 पदाधिकारी र केन्द्रीय सदस्यका लागि 63 क्लस्टरमा निर्वाचन हुनुपर्ने भएकाले उम्मेद्वारी दर्ता प्रक्रिया जटिल बनेको थियो। त्यसमा पनि गोलमटोल तरिकाले फारम दर्ता गरिँदा उम्मेद्वारको अन्तिम सूची तयार पार्न थप समय लागेको निर्वाचन प्रक्रियामा खटिएका नेताहरूले बताएका छन्। कांग्रेस महाधिवेशनको बन्द सत्रमा व्यापक छलफल र बहसपछि पार्टीको आगामी कार्य दिशा तथा तय गर्ने तालिका थियो। व्यवस्थापकीय तयारी पनि त्यसै अनुसार थियो। तर बन्द सत्रको दोस्रो दिन हिजो हलहरू रित्ता नै थिए। यसैबीच कांग्रेसले यसपालि सृजना गरेका वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्मा निर्विरोध हुनुभएको छ। केन्द्रीय कार्य समितिका विभिन्न पदका लागि हिजो भएको मनोनयनमा शर्माको मात्र उम्मेद्वारी परेको हो। महिलातर्फ उपसभापतिमा भने पुष्पा भूषाल निर्विरोध हुनुभएको छ। यो पदमा भूषालको मात्र उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ। 2078 चौथो महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका शर्मा गएको वर्ष पुष मा भएको विशेष महाधिवेशनबाट उपसभापति हुनुभएको थियो। 14 महाधिवेशनमा उहाँ नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेद्वार हुनुभएको थियो। त्यति बेला शेखर कोइरालाको प्यानलबाट गगन थापा महामन्त्री निर्वाचित हुनुभएको थियो। थापा र शर्मा विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्।
1: इतिहासकै जम्बो केन्द्रीय कार्य समिति बनाएको कांग्रेसमा पदाधिकारीका आकांक्षीमा पुरानै अनुहारको बाहुल्य रहेको छ। कांग्रेस पदाधिकारीमा पुरानै अनुहार केन्द्रीय सदस्यमा युवाको दबाव शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। केन्द्रीय सदस्यमा युवाले उल्लेख्य संख्यामा उम्मेद्वारी दिएका छन्। 35 वर्ष मुनिका युवालाई केन्द्रीय कार्य समितिमा ल्याउन 21 सीट आरक्षण नै गरिएको छ। सभापतिका लागि गगन थापा, किशोर सिंह राठौर र श्यामकृष्ण खड्कीको उम्मेद्वारी परेको छ। थापा विशेष महाधिवेशनबाट निर्वाचित सभापति हुनुहुन्छ। 14 महाधिवेशनबाट थापा महामन्त्री बन्दा राठौर सहमहामन्त्री हुनुहुन्थ्यो। 2051 राठौर त्रिचन्द्र क्याम्पसको सोभियु सभापति हुँदा थापा सदस्य हुनुहुन्थ्यो। राठौर नेवी संघका पूर्व अध्यक्ष हुनुहुन्छ। पार्टी सभापति गगन थापा निर्विवाद जस्तै देखिरहेका बेला राठौरले एक हप्ता अघि सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको थियो। तर जिल्लामा आन्तरिक विवादले महाधिवेशन प्रतिनिधि बन्नेमै सुनिश्चित नभएपछि थापालाई निर्विरोध हुन नदिन काठमाण्डौका खड्गीले उम्मेद्वारी दिनुभएको थियो। खड्गी काठमाण्डौ 5 क्षेत्रीय कार्य समितिका पूर्व सभापति हुनुहुन्छ। काया कैरनमा नेपालमा हिउँदे चराहरूको आगमन शुरू भएको र उनीहरूले गर्ने पूर्व तयारी बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: जहाँ फेरिन्छ सुख खुशा, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
4: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
5: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईको सपनाले महत्व राख्दछ।
6: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
5: विशेषताहरू:
6: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
5: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
6: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
6: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ी पीड़ितको अस्थायी आवास निर्माणको जिम्मा एनजीओलाई दिने गरी तयारी, प्राधिकरणले पालिकासँग माग्यो लाभग्राहीको विवरण, विपदको बजेट जति संघमा बाढ़ीले क्षति गरे पनि किस्ता तिर्न उद्योगीलाई बैंकको ताकेता, नेपालको आर्थिक वृद्धि 3.7% झर्ने विश्व बैंकको प्रक्षेपण, कांग्रेस महाधिवेशनमा बन्द सत्रप्रति देखिएन प्रतिनिधिको आकर्षण, आज प्रचार भोलि मतदान, शर्मा र भूषाल निर्विरोध लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। शरद ऋतुको आगमन सँगै हिउँदे चराहरूको आगमन शुरू भएको छ। उत्तरतर्फका चिसो हिमाली क्षेत्रबाट हजारौं किलोमिटर टाढाको जोखिमपूर्ण यात्रा तय गर्दै पाहुना चराहरू नेपालका सिमसार क्षेत्र र तराईतिर आइपुग्छन्। यति लामो अनिश्चित र थकाई लाग्दो उडान उनीहरूले कसरी पूरा गर्छन् भन्ने सोच्नु भएको छ। यसको कारण हो उनीहरूको व्यवस्थित पूर्व तयारी। गन्तव्यमा उड्नु धेरै अघिदेखि नै यी चराहरूले आफ्नो शरीरको तौल, खानपान, बथानको एकतादेखि मौसमको अनुमानसम्मका कैयौं पूर्व तयारीहरू गरिरहेका हुन्छन्। थप जानकारी सुनौ साथी भोजेन्द्र बस्नेतबाट।
8: गर्मी छल्नका लागि दक्षिणबाट आएका चराहरू फर्कन थालेसँगै चिसो छल्न उत्तरतर्फबाट चराका बथानहरू आउन थालेका छन्। नेपालमा वर्षको दुई मौसममा हजारौं किलोमिटरको यात्रा तय गरेर यसै गरी चराहरू आउने जाने गरेका छन्। कठिन र लामो उडान गर्नु पूर्व उनीहरूले विशेष तयारी गरेका हुन्छन्। यसमा सबैभन्दा महत्वपूर्ण शरीरको तयारी रहेको नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाई बताउनुहुन्छ।
9: बसाइसराई गर्ने समय नजिकै जाँदाखेरि उनीहरूले खाना धेरै खान थाले। धेरै चाहिँ यो बोसो लाग्ने खालको खानाहरू खाने। धेरै बोसो जम्मा किन गर्ने भन्दाखेरि यात्राको क्रममा चाहिँ धेरै खानाको लागि रोकिराख्न नपरोस् भनेर बोसो जम्मा गरेर त्यो बोसो चाहिँ यात्राको क्रममा प्रयोग गर्ने गरेको देखिन्छ।
8: लामो यात्रामा निस्कनु अघि चराहरू आफ्नो शरीरलाई ऊर्जावान बनाउन क्यालोरी युक्त र बोसो बढ़ाउने खानेकुराहरूमा ध्यान दिन्छन्। यस्तै बच्चा कोरोल्ने बेला छरिएका चराहरू यात्रा शुरू गर्नु अघि एकीकृत हुन्छन्।
9: बच्चा कोरोल्ने समयमा चाहिँ उनीहरू समूहबाट छुटेर आफ्नो आफ्नो क्षेत्रमा चाहिँ उनीहरूले बच्चा कोरोलेको हुन्छ, बच्चा हुर्काएको हुन्छ। बसाइसराई गर्ने समय नजिकै जाँदाखेरि चाहिँ ती सबै फेरि आफ्नो झुण्ड झुण्डमा फर्किने त्यस्तो पनि गरेको देखिन्छ।
8: खानपान र बथानमा जम्मा हुनु मात्र होइन, उनीहरू आफ्नो शरीर र क्षमतालाई पनि उडानका लागि पूर्ण रूपमा तयार गर्छन्।
9: उड्नको लागि चाहिँ उनीहरूको फ्लाइट मसल भनेर भन्छौँ हामी, यो अब विशेष गरेर पखेटाका मांसपेशीहरू तिनीहरू चाहिँ बलियो बनाउँदै लान्छन् ताकि उड्ने बेलामा चाहिँ त्यो छिटो नथाकोस् भन्ने किसिमबाट शरीरको तयारी चाहिँ उनीहरूले त्यसरी गर्छन्।
8: शरीरको तौललाई सन्तुलनमा राख्न र उडानलाई सहज बनाउन उनीहरूले आफ्ना शारीरिक अंगहरूमा समेत परिवर्तन ल्याउने अध्ययनले देखाएका छन्। यात्राका दौरान नयाँ पुस्तालाई कसरी बाटो देखाउने र मौसमको प्रतिकूलताबाट कसरी जोगिने भन्ने विषयमा पनि उनीहरूको अचम्मको पूर्व तयारी छ।
9: केही चराहरूमा चाहिँ बचेराहरू छन् जो चाहिँ पहिलोचोटि बसाइसराईमा भाग लिँदैछन्। तिनीहरूलाई केही कुराहरू सिकाउने पनि गरिन्छ भन्ने पनि छ। फेरि सबै चराहरूमा चाहिँ होइन, तर केही केही चराहरूमा चाहिँ त्यस्तो पनि व्यवहारहरू देखिएको छ भन्ने छ। त्यो एक किसिमको व्यवहारिक तयारी भनौँ न, त्यो गर्ने गरेको छ भन्ने पनि देखिन्छ।
8: यस्तै यात्रामा निस्कनु अघि उनीहरूले हावाको तापक्रम, वेग लगायत मौसमी गतिविधिहरू यकिन गर्छन्। त्यति मात्र होइन, उडानकै क्रममा आइपर्ने प्राकृतिक अवरोधहरूलाई पनि उनीहरूले निकै सूझबुझका साथ सामना गर्छन्।
9: यदि मौसम प्रतिकूल भयो भनेदेखि चाहिँ त्यो बेलामा उनीहरू कुनै सुरक्षित ठाउँहरू खोजेर मौसम अनुकूल नहुन्जेलसम्म त्यो ठाउँमा उनीहरूले खाने, आफूलाई चाहिने आरामहरू गर्ने, त्यो किसिमको गर्ने गरेको पाइन्छ। अब त्यो हेर्दाखेरि चाहिँ उनीहरूले मौसमको अनुकूलतालाई चाहिँ एकदम नै ध्यानमा राख्छन्।
8: मौसम बिग्रेको बेला जोखिम मोल्नुको सट्टा सुरक्षित ठाउँमा विश्राम गर्ने उनीहरूको यो बानीबाट हामीले पनि धेरै कुरा सिक्न सक्छौं। चराहरूले सुरक्षित र सफल यात्राका लागि पहिले नै यस्तो राम्रो तयारी गर्छन्। हामी पनि त दशैंको अवसरमा परिवार भेट्न घर जाने वा लामो यात्रा गर्ने तयारीमा छौं नि। त्यसैले चराहरूबाट प्रेरणा लिएर हामी पनि सुरक्षित यात्राको योजना बनाऊ।
1: नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, यस वर्ष दशैंको टीकाका लागि उत्तम साइत आउँदो कार्तिक 4 गते बुधबार बिहान 10:26 र उत्तम रहेको नेपाल पंचाङ निर्णायक विकास समितिले जनाएको छ। टीकाको दिन बिहान 8:09 देवी विसर्जन गरी साइत खोज्नेहरूले 10:26 मान्यजनबाट टीका लगाउन सक्ने समितिले जनाएको पश्चिम मोहडा गरेर टीका लगाउनु पर्ने पनि समितिले जनाएको छ। अर्थात टीका लगाई माग्ने मानिस पश्चिम फर्केर टीका थाप्नु पर्नेछ। विजया दशमीको दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत तय भएको समितिका अध्यक्ष पुरूषोत्तम भट्टराईले जानकारी दिनुभयो। देवी प्रसादको रूपमा देशका धेरै ठाउँमा कोजागरत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। कतै विजया दशमीको मुख्य दिन मात्र टीका लगाउने चलन छ। शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैंमा विशेष गरी नवदुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ। यही असोज 25 गते आइतबार बिहान 11:47 घट स्थापनाको शुभ साइत रहेको छ। त्यसै दिनदेखि नवरात्र शुरू हुन्छ। असोज 26 गते झण्डा फेर्ने साइत 10:07 उत्तम रहेको समितिले जनाएको छ। असोज 31 गते शनिबार फूलपाती परेको छ। कार्तिक 1 गते आइतबार महाअष्टमी पर्व परेको छ। त्यसै दिन राति भने कालरात्री पर्व मनाइन्छ। कार्तिक 2 गते सोमबार पनि अष्टमी तिथि नै परेको छ। कार्तिक 3 गते मंगलबार महानवमी र 4 गते विजया दशमी परेको छ।
2: दशैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न सरकारले पर्सीदेखि सार्वजनिक गाड़ीको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भएको छ। लामो तथा मध्यम दूरीका गाड़ीलाई यात्रुको चाप अनुसार रिजर्भमा संचालन गर्न फूलपातीदेखि पूर्णिमासम्म रूट पर्मिट समेत खुल्ला गरिएको छ। यातायात व्यवस्था विभागले हिजो राष्ट्रिय यातायात व्यवसाय महासंघ, ट्रक व्यवसाय महासंघ, ढुवानी व्यवसाय महासंघ, यातायात सम्बद्ध मजदूर संघ संगठन र ट्राफिक प्रहरी लगायत सरोकारवालासँग छलफल गरेर बुकिङ खुलाउने निर्णय गरेको हो। विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार दशैंमा छोटो अवधिमा ठूलो संख्यामा यात्रु आवत जावत गर्ने भएकाले नियमित रूटका गाड़ीसँगै रिजर्भ गाड़ी संचालनलाई समेत व्यवस्थित गर्न रूट पर्मिट खुल्ला गरिएको हो।
1: कहाया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौ। सम्भव भएसम्म भुइँमा नसुतौ। झुल लगाएर सुत्ने बानी गरौ।
11: जुत्ता लगाउनु अघि जुत्ताभित्र राम्रोसँग हेरौ। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौ। वरपर घाँसपात र झारपात काटेर सफा राखौ। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने, चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आतिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन।
2: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
3: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44282 44282
5: Come on, you'll certainly be benefited.
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको कार्यक्रममा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। पछिल्लो समय वीर अस्पतालको टेलिमेडिसिन सेन्टरमा स्वास्थ्य सेवा तथा परामर्शका लागि विदेशबाट फोन तारन्तार आउने गरेको छ। कतिपयले गम्भीर समस्या लिएर फोन गर्छन् भने कतिपयले सामान्य। टेलिमेडिसिन सेन्टरका प्रमुख डाक्टर प्रकाश बुढाथोकीका अनुसार दूर दराजमा रहेका नेपाललाई सित्तैमा परामर्श दिने र स्वास्थ्य अवस्थाको जोखिम टार्ने काम टेलिमेडिसिन सेवा ले गरिरहेको बताउनु भएको छ। बुढाथोकीका अनुसार टेलिमेडिसिन सेन्टरमा 7 जनाको टोली छ, जहाँ मेडिकल अधिकृत, मनोसामाजिक परामर्शदाता, विशेषज्ञ चिकित्सक र ल्याबका कर्मचारी छन्। साउन यता बिहान 9 देखि बेलुका 9 बजेसम्म टेलिमेडिसिन सेवा प्रदान गरिन्छ। यसका लागि अस्पतालले 2 मोबाइल नम्बर, वाट्सएप, भाइबर र इमो लगायतबाट सम्पर्क गरेर टेलिमेडिसिन सेवा लिन सकिन्छ। प्रभावकारी मानिएको टेलिमेडिसिन सेवाको नीतिगत पक्ष भने कमजोर छ। यो सेवालाई नीतिगत रूपमा सरकारले स्पष्ट पार्न सकेको छैन। विदेशमा रहेका श्रमिकका लागि प्रभावकारी बन्दै वीरको टेलिमेडिसिन सेवा, ग्रामीण टेलिमेडिसिनबाट शुरू भएको सेवा विस्तारमा सरकारको छैन चासो शीर्षकको खबर नयाँ पत्रिकामा छ।
6: अब विदेशको खबर। फ्रान्समा उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूको प्रदर्शन उनीहरूका अभिभावक र विद्यार्थी युनियनहरूमा फैलिएपछि फ्रान्सभर लाखौं मानिसहरू सड़कमा आएका छन्। विद्यालयका लागि थप स्रोत साधनको माग गर्दै किशोर किशोरीले थालेको
7: छ। विदेशमा रहेका श्रमिकका लागि प्रभावकारी बन्दै वीरको टेलिमेडिसिन सेवा, ग्रामीण टेलिमेडिसिनबाट शुरू भएको सेवा विस्तारमा सरकारको छैन चासो शीर्षकको खबर नयाँ पत्रिकामा छ।

0: खबरमा उल्लेख छ, पेरिसको बीसौं जिल्लामा रहेको हेलेन बुचर उच्च माध्यमिक विद्यालयको प्रवेशद्वार अगाडि प्रदर्शनकारीले फोहोरका भाँडाहरू र साइकल तेर्स्याएर अस्थायी अवरोध गरेका थिए। विद्यालयमा तोड़फोड़का घटना बढ़नुका साथै कर्मचारी विद्यार्थी र प्रहरी घाइते हुन थालेपछि प्रदर्शनको तीव्रता कम गर्न अधिकारीहरूले गएको हप्तादेखि विद्यालय बन्द गर्न थालेका हुन्। प्रहरीको दंगा नियन्त्रण सम्बन्धी हतियारका कारण युवा प्रदर्शनकारी गम्भीर रूपमा घाइते भएका घटना बढ़दै गए पनि गृहमन्त्री लरेन्ट नुनेजले सरकारको प्रतिक्रिया बचाव गर्नुभएको छ। उहाँका अनुसार अहिलेसम्म प्रहरीले 6,000 भन्दा धेरैलाई पक्राउ गरेको छ भने 775 जना प्रहरी अधिकारी पनि घाइते भएका छन्। राष्ट्रपति इमानुएल म्याक्रोनको सरकारलाई समेत दबावमा पारेको उच्च माध्यमिक विद्यालय सम्बन्धी आन्दोलनको समर्थनमा मजदूर युनियनको आह्वानमा झण्डा र प्लेकार्ड बोकेका प्रदर्शनकारी रयालीमा सहभागी भएका थिए।
1: अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि काठमाण्डौ किर्तिपुरमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सर्वोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काका अनुसार प्रतियोगिता शुरू हुन झण्डै 3 हप्ता बाँकी रहँदा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको हो। दशैंसम्म सबै तयारी पूरा गर्ने क्यानले जनाएको छ। विगत संस्करणमा देखिएका व्यवस्थापन सम्बन्धी समस्या सुधार गर्दै यसपटक दर्शक क्षमता बढ़ाउने, प्रवेशद्वार तथा आवत जावत व्यवस्थित गर्ने र शौचालय तथा दुलोको समस्या समाधान गर्ने तयारी गरिएको क्यानले जनाएको छ। मुख्य पर्व दशैं तिहारका बीच प्रतियोगिता आयोजना भए पनि नेपाली क्रिकेटको बलियो फ्यान बेसका कारण दर्शक उत्साहमा कमी नआउने क्यानको विश्वास छ। विदेशी चर्चित खेलाड़ीको सहभागिताले एनपीएल प्रति आकर्षण थप बढ़ने अपेक्षा गरिएको क्यानका सचिव खड्काले बताउनुभयो। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 देखि मंगसिर 5 गतेसम्म काठमाण्डुमा हुँदैछ।
0: अब केही खबर संक्षेपमा। गैराती, बागमती, गण्डकी र कोशी प्रदेशको केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कास्कीको मालेपाटनमा 34 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैगरी काठमाण्डुको थानकोट र ताप्लेजुङको दोभानमा पनि मध्यम वर्षा भएको छ। हिजो दिउँसो पनि काठमाण्डुमा ठूलो पानी परेको थियो। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भाग तथा बागमती, गण्डकी र कर्णालीको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। भोलिदेखि पानी पर्ने क्रम घट्दै जाने मौसमविदको अनुमान छ।
1: भारतले निर्यात अनुमति सकिएका 4 जलविद्युत आयोजनाको नवीकरण गरिदिएको छ। नवीकरण गरिएका आयोजनामा माथिल्लो चमेलिया, सेती नदी, माथिल्लो तादी खोला र माथिल्लो दोर्दी ए जलविद्युत आयोजना छन्।
0: न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि उच्च अदालतका मुख्य न्यायाधीश सहित 4 जना न्यायाधीशहरूलाई सिफारिश गरेको छ। परिषदका अध्यक्ष एवं प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको अध्यक्षतामा हिजो बसेको बैठकले उच्च अदालतका मुख्य न्यायाधीश एवं न्यायाधीशहरूलाई सिफारिश गरेको हो। परिषदकी प्रवक्ता राम प्यारी सुनवारका अनुसार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डाक्टर रत्नबहादुर बागचन, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारू, उच्च अदालत पाटन हेटौडा इजलासका न्यायाधीश जनक पाण्डे, उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डागीलाई सिफारिश गरिएको छ।
1: इजरायलको दीर्घकालीन हेरचाह सेवा क्षेत्रमा रोजगारीका लागि सन् 2024 आवेदन दिएर गोला प्रथाबाट छनौट हुन नसकेका 1,153 नेपाली उम्मेद्वारले पुनः आवेदन दिन पाउने भएका छन्।
0: अब पालो उखानको।
1: हल्लिएको दाँत एक दिन फुस्कन्छ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: भोटेकोशी बाढ़ी पीड़ितको अस्थायी आवास निर्माणको जिम्मा एनजीओलाई दिने गरी तयारी। प्राधिकरणले पालिकासँग माग्यो लाभग्राहीको विवरण। नेपालको आर्थिक वृद्धि 3.7% झर्ने विश्व बैंकको प्रक्षेपण।
0: कांग्रेस महाधिवेशनमा बन्द सत्रप्रति देखिएन प्रतिनिधिको आकर्षण। आज प्रचार, भोलि मतदान। शर्मा र भूषाल निर्विरोध।
1: नेपालमा हिउँदे चराहरूको आगमन शुरू। बसाई चढ़नु अघि शरीरको तौल, खानपान, बथानको एकतादेखि मौसमको अनुमानसम्मका पूर्व तयारी गर्ने।
0: फ्रान्समा विद्यार्थी आन्दोलन थप चर्कियो। 100 उच्च माध्यमिक विद्यालय प्रभावित। 6,000 भन्दा धेरै पक्राउ। 715 जना सुरक्षाकर्मी पनि घाइते।
1: र एनपीएलको तयारी अन्तिम चरणमा, यसपटक दर्शक क्षमता बढ़ने क्यानको विश्वास।
0: र अन्त्यमा आजको कार्टुन नयाँ पत्रिकामा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको उपभोक्तालाई खाना पकाउने ग्यासको शास्ति अझै पनि यथावत छ।

उद्योग मन्त्रीले हालै ग्यास सरकारको नियन्त्रणमा नरहेको बताउनु भएको थियो। कार्टुन यसै विषयसँग सम्बन्धित छ। यहाँ एकजना पत्रकार ग्यासको अभाव र सहजताका लागि भइरहेका पहल बारे बुझ्न मन्त्रीको कार्यकक्षमा पुगेका छन् अनि उनले डुङ्ती गनाएको गन्धले नाक थुनेका छन्। नाककै थुनेको देखेर मन्त्री जस्ता देखिने व्यक्तिले भन्दैछन्, के नाक थुनेको नि, ग्यास सरकारको नियन्त्रणमा छैन भन्ने थाहा छैन। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: दशैं आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दशैं बनाऊ अझै विशेष।
2: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
1: हो नि, खेल्ने हो, जित्ने हो।
3: यस दशैंमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँ सम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र घाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
1: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् ₹7,000-1,00,000 सम्मको छुट।
2: त्यसैले यो दशैंमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
4: केदारनाथ अटोमोबाइल्स प्राली, बाढगंगा एक बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
1: सम्पर्क नम्बर 98570-50243, 98013-51417 र 98013-51423।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
6: अबै सर्प मार्नु आमा, मार्नु नत्र टोक्छ यसले।
7: नात्यो छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त। अनि सबै सर्प विषालु पनि हुँदैनन्।
6: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
7: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ। रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले दसैँको बिरानी कमै मात्र पाइन्छ। तर यसको दसाई एकदम खतरनाक हुन्छ।
8: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा दसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प दसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
9: धेरै जसो सर्पका दसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् SNAKEBITENEPAL.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.2 समयघाससँगै इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्रो र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरकै साथ प्रत्यक्ष सुन्न सकिन्छ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ।

0: बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं प्रमुख खबरका शीर्षकहरूबाट। लुम्बिनीमा स्वास्थ्य सुधारदेखि आयुर्वेद औषधि उत्पादनसम्मका 13 प्रतिबद्धता, डिजिटल स्वास्थ्य, सुरक्षित मातृत्व र पर्यटनमा जोड़। सुदूरदनमा विकास र स्वास्थ्य सेवाबारे पूर्व र वर्तमान अध्यक्ष बीच मतभेद, आरोप प्रत्यारोप भन्दा जनताको सेवा र विकासमा जोड़ दिन आवश्यक। स्वास्थ्यकर्मी कटौतीपछि बन्द भयो यस सुधार आधारभूत अस्पताल, स्वास्थ्य चौकीमा सीमित सेवा, सामान्य उपचारका लागि समेत टाढा जानुपर्ने बाध्यता। कपिलवस्तुका 9 स्थानमा यात्रु सहायता कक्ष स्थापना, कृष्णनगर नाकामा विशेष सुरक्षा, समस्या परे तत्काल सम्पर्क गर्न अनुरोध। र बाणगंगामा कांग्रेसको नगर अधिवेशन सम्पन्न, सभापति मान्य उपाने चयन।
1: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाणगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छ न, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
3: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर, बाणगंगा एक बैरिया कपिल वस्तु।
4: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगंगा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौं।
3: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
0: अब समाचार विस्तारमा। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत हिजो तेस्रो दिनको बन्द सत्रको छलफल सकिएको छ। बन्द सत्रको थप छलफल आज बिहान पुनः हुने भएको छ। बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगन कुमार थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको छिया र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समस्यामा एक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो। छलफलमा सात प्रदेशका अतिरिक्त भातृ तथा सुविचुक संस्थाका प्रतिनिधिहरू सहभागी हुनुभएको महाधिवेशनका व्यवस्थापन समितिका संयोजक सुरेश राज आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार बन्द सत्रको तेस्रो दिनको छलफल आज बिहान 10:30 बजे पुनः हुनेछ। आजको बन्द सत्रको प्रारम्भमा पार्टी सभापति थापाले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको संयोजक अर्यालले जानकारी दिनुभयो। लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य सेवालाई गुणस्तरीय, सहज र प्रविधि मैत्री बनाउने उद्देश्यले 13 बुँदे देउखुरी घोषणा पत्र जारी गरेको छ। स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष 2082-83 सञ्चालन गरेका कार्यक्रमको प्रदेश स्तरीय वार्षिक समीक्षा सम्पन्न गरेपछि घोषणा पत्र जारी गरेको हो। घोषणा पत्रमा स्थानीय जड़ीबुटीको संरक्षण गर्दै आयुर्वेद औषधि उत्पादन केन्द्र स्थापना गर्ने, अस्पतालको सेवा गुणस्तर सुधार गर्ने र विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली विस्तार गर्ने प्रतिबद्धता गरिएको छ। कपिलवस्तु, बाँके र बर्दियालाई आरोग्य तथा स्वास्थ्य पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने तथा कपिलवस्तु आयुर्वेद चिकित्सालयलाई पञ्चकर्म, योग ध्यान र पुनर्स्थापना सेवा सहित विशिष्टीकृत केन्द्र बनाउने घोषणा गरिएको छ। त्यस्तै सुरक्षित मातृत्व तथा बाल स्वास्थ्य, कुपोषण न्यूनीकरण, नसर्ने रोग तथा मानसिक स्वास्थ्यको रोकथाम, स्वास्थ्य संस्था बीचको बिरामी, प्रेसर प्रणाली बढ़ी सुधार र स्वास्थ्य तथ्यांकलाई डिजिटल प्रणालीमा आबद्ध गर्ने योजना अघि सारिएको छ। स्वास्थ्य मन्त्रालय तथा मातहतका निकायमा बेरुजु न्यूनीकरण जैविक चिकित्सकीय उपकरणको प्रभावकारी उपयोग तथा थालसेमिया सिकल सेल हेमोफिलियाका बिरामीको विद्युतीय अभिलेख व्यवस्थापनलाई पनि घोषणा पत्रमा प्राथमिकता दिएको छ। कपिलवस्तुको सुदुदन गाउँपालिकामा विकास निर्माण तथा स्वास्थ्य सेवाको अवस्थालाई लिएर निवर्तमान अध्यक्ष निसार अहमद खान र वर्तमान अध्यक्ष कमलेश्वर चौधरी बीच फरक फरक धारणा सार्वजनिक भएको छ। निवर्तमान अध्यक्ष निसार अहमद खानले आफू अध्यक्ष हुँदा विकास निर्माण र स्वास्थ्य क्षेत्रमा हासिल भएको उपलब्धिको तुलनामा अहिले अपेक्षा अनुसार काम हुन नसकेको बताउनु भएको छ। उहाँले आफ्नो कार्यकालमा शुरू गरिएका विकास तथा स्वास्थ्य सम्बन्धी कामले अपेक्षित निरन्तरता नपाएको दावी गर्दै वर्तमान नेतृत्वमाथि धार्मिक विभेद गरेको आरोप समेत लगाउनु भएको छ।
5: अभी एक टेंडर करना बाकी था, वहाँ चुनका चुनका सब हो गया था, अभी जाकर जमीन हिला दिया था, सब हो गया था, खाली पूजा बना करके टेंडर करना था। 3 करोड़ रुपया हमारा छुटाया हुआ पैसा, 1 करोड़ मेडिकल कॉलेज का, 1 करोड़ कन्या कॉलेज का, 3 करोड़ प्रशासनिक भवन का, ये लोगों ने बांट दिया है। और बांट करके क्या किया लोगों ने आज पर 4.5 साल में ताली, ये भी ताली मैं नहीं कराया आपके काल में।
0: चौधरीले पूर्वाध्यक्ष खानको आरोपको खण्डन गर्नुभएको छ। उहाँले आफूले कुनै पनि हिसाबले हिन्दू मुस्लिम बीच विभेद नगरेको स्पष्ट पार्दै सबै समुदायलाई समान व्यवहार गरिएको बताउनुभयो। स्वास्थ्य क्षेत्रसहित गाउँपालिकामा उल्लेखनीय प्रगति भएको दावी गर्दै अध्यक्ष चौधरीले आफू निस्वार्थ रूपमा जनताको सेवाका लागि राजनीतिमा आएको बताउनुभयो।
6: त्यो नभएर वास्तविकता यो कि हाम्रो केही पूर्व अध्यक्षजी लगायतको चाहिँ उहाँका कार्यकर्ताहरू कमलेश चुनावजी त भने मस्जिदमा माइक बस्दैन रे भने चाहिँ एउटा हल्ला फैलाएको थिए। अब आफै भन्नुहोस् हिन्दू मुसलमान मैले गरेँ कि उहाँहरूले गर्नुभएको छ। त म त्यो भ्रम चिर्नलाई चुनाव जितेर आए लगत्तै मैले हाम्रो बाँसखोरको र महादेव उहाँको पूर्व अध्यक्षजीको गाउँको र पथरियाको चाहिँ 3-4 वटा मस्जिदमा मैले आफै लाउड स्पिकरहरू जुन दिइरहेको थिएँ तिनीहरूलाई आफ्नै लगानीले किनेर त्यो मस्जिदहरूमा मैले आफै गएर त्यहाँ आफ्नै गोबरमा झुन्ड्याएर आएँ। विगत दिनमा पनि उहाँ त्यही सेम डायलग सुदुदन एकको चाहिँ उपचुनावमा पनि यही कुराहरू राख्नु भएको थियो कि म 4 महिना पहिला त्यहाँ स्वास्थ्य चौकीमा गएँ र त्यहाँ चाहिँ प्यारासिटामल र ब्रुफेन पाए। 2 वर्ष पहिला पनि यही डायलग थियो, आज पनि त्यही डायलग र उहाँकै पार्टीको र उहाँको अति प्रिय वडाध्यक्ष चाहिँ वडा नम्बर 6 को वडाध्यक्ष चाहिँ हुनुहुन्छ र उहाँकै प्रिय मित्र चाहिँ त्यही वडाको वडा सचिव हुनुहुन्छ र वडा कार्यालय अगाडि नै त्यो स्वास्थ्य चौकी छ र त्यो स्वास्थ्य चौकीमा लेब टेक्निसियन सहायक लेब टेक्निसियनको पदमा चाहिँ उहाँकै अभिन्न मित्र सचिवजीको छोरा पनि कार्यरत हुनुहुन्छ। अब यदि त्यहाँ औषधि छैन भने त्यसको रिपोर्टिङ चाहिँ कसले गर्छ? अहिलेसम्म कुनै पनि हालतमा हामीले औषधि घट्न चाहिँ दिएको छैन, त्यो एकदम निराधार र झुटो कुरा हो। र पहिला चाहिँ 15 लाख 20 लाख उहाँले चाहिँ छुट्याउनुहुन्थ्यो, त्यो बेला औषधि फालम फाल थियो। अहिले हामीले 50 लाखदेखि 56-57 लाख चाहिँ स्वास्थ्य शाखालाई छुट्याउँछौँ अनि अहिले औषधि कम भयो भने चाहिँ जुन उहाँले एउटा निराधार प्रश्न चाहिँ उठाउनुभयो त्यो एकदम सरासर गलत हो।
0: स्वास्थ्य सेवाका विषयमा उठेका प्रश्नबारे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अस्फाक अहमद खानले अस्पतालमा आवश्यक औषधिको अभाव नरहेको स्पष्ट पार्नु भएको छ। उहाँले स्वास्थ्य संस्थामा औषधि उपलब्ध रहेको भन्दै स्वास्थ्य सेवाबारे गलत अफवाह नफैलाउन आग्रह गर्नुभयो।
7: एउटा कुरा हामीले के भनेछौँ भने औषधि माग्नेलाई औषधि दिने होइन, त्यो हाम्रो प्र्याक्टिसमै छ। प्रत्येक स्वास्थ्य संस्थामा यदि कोही महान व्यक्तिहरू, जनप्रतिनिधिहरू अथवा चाहिँ आम नागरिकहरू नै माग्न जानुहुन्छ भने स्वाभाविक हो कि स्वास्थ्य संस्थाको कर्मचारीले नाई भनिदिनुहुन्छ, त्यो हामीले प्र्याक्टिसमै नै यहाँबाट भन्ने गरेछौँ। कारण के हो भने औषधि माग्ने ठाउँ चाहिँ स्वास्थ्य संस्था होइन, स्वास्थ्य संस्थामा नेपाल सरकारले स्थानीय निकायलाई क्याटेगराइज गरेको कति प्रकारका औषधिहरू चाहिँ बजेटको अवस्था परिधि र टप 10 डिजिजहरू विभिन्न कन्डिसनमा सप्लाई गर्नुपर्ने ती सबै परिधि हेरेर हामीले चाहिँ म्यानेज गरेका छौँ। विगत पनि म्यानेज गरेका थियौँ, अहिले पनि म्यानेज गरेका छौँ।
0: स्थानीय तहमा विकास र सेवा प्रवाहका विषयमा नेतृत्वबीच आरोप प्रत्यारोप हुनु राजनीतिक उद्देश्य भए पनि यसको केन्द्रमा भने नागरिकको हित हुन आवश्यक रहेको छ। विगतका जनप्रतिनिधिले गरेका राम्रा कामलाई निरन्तरता दिँदै वर्तमान नेतृत्वले गरेका सकारात्मक कामलाई समेत प्रोत्साहन गर्न सके विकासले गति लिन सक्दछ। स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा विकास निर्माण जस्ता जनसरोकारका विषयमा राजनीतिक विभाजन भन्दा उपलब्ध स्रोत साधन को प्रभावकारी उपयोग र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने परिमाणलाई प्राथमिकता दिनुपर्ने देखिन्छ। कपिलवस्तुको यशोधारा गाउँपालिकाले सञ्चालन गर्दै आएको आधारभूत अस्पताल स्वास्थ्यकर्मी कटौतीपछि गत जेठ 29 गतेदेखि बन्द भएको छ। दरबन्दी बिना करारमा नियुक्त गरिएका स्वास्थ्यकर्मी हटाइएपछि अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति अभाव भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले जानकारी दिनुभएको छ। अस्पताल बन्द भएपछि चालू आर्थिक वर्षदेखि स्वास्थ्य संस्था स्वास्थ्य चौकीका रूपमा मात्र सञ्चालन भइरहेको छ। अहिले नियमित स्वास्थ्य सेवा, प्रसूति तथा सुरक्षित गर्भपतन सेवा मात्रै उपलब्ध रहेको छ। अस्पताल सञ्चालनमा रहँदा चिकित्सकीय सेवा, प्रयोगशाला र भिडियो एक्सरे सहितका सेवा उपलब्ध रहेका थिए। दैनिक औषध 80 जना बिरामी उपचारका लागि आउने गरेको तत्कालीन चिकित्सक डाक्टर अमूल्य पाठकले जानकारी दिनुभयो। अस्पतालमा एक चिकित्सक सहित 18 जना कर्मचारी कार्यरत रहेका थिए। अस्पताल बन्द भएपछि सामान्य उपचारका लागि समेत अन्य स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता भएको स्थानीय नागरिक अगुवा हजरत अलीले बताउनुभयो। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कपिलवस्तु प्रहरीले जिल्लाका प्रमुख बजार, सीमा नाका तथा यात्रुको बढ़ी चाप हुने क्षेत्रमा सुरक्षा व्यवस्था थप कड़ा बनाएको छ। यात्रुलाई सहज र सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्लाका 9 स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ। नेपाल भारतको प्रमुख सीमा नाका कृष्णनगर सहित तौलीहवा, मर्यादपुर, साकरचौड़ा, चन्द्रौटा, बहादुरगंज, गुरूसिंगे, पिपरा र पकड़ीमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो। चाडपर्वका अवसरमा भारत लगायत विभिन्न स्थानबाट ठूलो संख्यामा नेपाली नागरिक घर फर्कने भएकाले यात्रुलाई आवश्यक सूचना, सहजीकरण तथा सुरक्षा प्रदान गर्न सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ। कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले यात्रु सहायता कक्षबाट नागरिकले अधिकतम लाभ लिनुपर्ने बताउनुभयो। उहाँले चाडपर्वका बेला यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रवाह गर्नुपर्नेमा जोड़ दिनुभयो।
8: यो कपिलवस्तु सदरमुकाममा विशेष गरी इण्डियाबाट काम गरेर चाडबाडको बेलामा आफ्नो घर फर्किने यात्रुहरूको बढी चाप हुन्छ र यो बसमार्गमा यहाँदेखि राजधानी लगायत विभिन्न ठाउँमा छुट्ने बसहरू जाने आउने भएको हुनाले चाडबाडको बेलामा बढीभन्दा बढी यात्रुहरू आउने, विशेष गरी विदेशमा रहेका यात्रुहरू आउँदाखेरि आफ्नो सरसामान लगायत विभिन्न किसिमको कठिनाई, कहिले सामान हराउने, कहिले बसमा छुट्ने अथवा चोरी हुने, त्यस्तो अवस्थाबाट गुज्रिन नपरोस् भन्ने उद्देश्यले यहाँ जुन हेल्प डेस्कको स्थापना गरिएको छ त्यो पूर्ण रूपमा सफल होस् भन्ने कामना म गर्दछु।
0: प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार चाडपर्वका समयमा यात्रुको बढ्दो चापलाई मध्यनजर गर्दै 9 स्थानमा सहायता कक्ष सञ्चालन गरिएको छ। सहायता कक्ष मार्फत यात्रुलाई गन्तव्यसम्म पुग्न आवश्यक जानकारी, यातायात तथा सुरक्षा सम्बन्धी सहजीकरण गरिनेछ।
9: कपिलवस्तु जिल्ला भएर जाने या कपिलवस्तुमा आउने जति पनि नागरिकहरू हुन्छन् अन्यत्र जिल्लाबाट, देशबाट, विदेशबाट र यो जिल्ला भएर अन्यत्र जाने यात्रुवर्गहरूलाई कुनै पनि किसिमको समस्या पर्यो, कुनै किसिमको सेवा आवश्यक पर्यो, कुनै ठाउँमा सहजीकरण आवश्यक पर्यो, सुरक्षाको चुनौती आयो, कुनै ठाउँमा सुरक्षाको कामहरू हामीले गर्नुपर्ने अवस्था आएपछि हाम्रो टिमले जुन हेल्प डेस्कमा काम गर्ने प्रहरी कर्मचारी हुन्छन् उहाँले तत्काल उहाँहरूको कुरा सुन्ने, यात्रुवर्गको कुरा सुन्ने, नागरिकको कुरा सुन्ने, सहजीकरण गर्ने, उहाँहरूलाई सहयोग के गर्नुपर्ने छ त्योमा सहयोग गर्ने, समन्वय गर्नुपर्ने कुराहरू छ भने जस्तै नगरपालिकासित समन्वय गर्नुपर्ने छ भने चाहिँ उहाँले समन्वय गर्नुहुन्छ।
0: त्यसै गरी पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष दिलाराम भूषालले यात्राका क्रममा नागरिकलाई कुनै समस्या परेमा तत्काल सम्बन्धित निकायलाई खबर गर्न आग्रह गर्नुभएको छ। उहाँले यात्रुको सुरक्षा र सहज आवागमनका लागि प्रहरी तथा सम्बन्धित निकायसँग समन्वय आवश्यक रहेको बताउनुभयो।
10: सम्बन्धित ठाउँमा पुर्याउनको लागि सहजीकरण गर्ने, केही अठ्यारो परेको खण्डमा सुरक्षा निकायलाई खबर गर्ने, जनप्रतिनिधिलाई खबर गर्ने र आफ्नो सक्दो सहयोग गर्ने भन्ने हिसाबले यो चाडपर्वको रूपमा हुन सक्ने सम्भावित विभिन्न किसिमका घटनाहरू लगायत यात्रुहरूलाई सही ठाउँमा पुर्याउनको लागि सहजीकरण गर्नको लागि यहाँहरू सबैको दायित्व एउटै हुन्छ।
0: चाडपर्वका समयमा सीमानाका बस पार्क तथा बजार क्षेत्रमा यात्रुको चाप बढ़ने भएकाले चोरी, ठगी, लुटपाट लगायतका आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीले सुरक्षा निगरानी बढ़ाएको छ। विशेष गरी कृष्णनगर नाकामा नेपाल प्रवेश गर्ने यात्रुको सहज आवागमन तथा सुरक्षालाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ। प्रहरीले यात्राका क्रममा अपरिचित व्यक्तिको विश्वास नगर्न, आफ्ना सामान तथा कागजात सुरक्षित राख्न र कुनै समस्या परेमा नजिकको प्रहरी कार्यालय वा यात्रु सहायता कक्षमा तत्काल सम्पर्क गर्न आग्रह गरेको छ। यात्रु सहायता कक्ष सञ्चालन तथा थप प्रहरी परिचालन सँगै कृष्णनगर नाका सहित जिल्लाभर चाडपर्वको समयमा नागरिकको सुरक्षित आवागमन, यात्रु सहजीकरण र शान्ति सुरक्षा कायम गर्ने प्रयास गरिएको प्रहरीले जनाएको छ। नेपाली कांग्रेस कपिलवस्तुले संगठन सुदृढीकरण तथा आन्तरिक संरचनालाई व्यवस्थित बनाउने अभियान अन्तर्गत जिल्लाका सबै स्थानीय तहमा नगर तथा गाउँपालिका अधिवेशन सम्पन्न गरेको छ। सोही क्रममा हिजो बाढगंगा नगरपालिकामा नगर अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरिएको हो। अधिवेशनबाट बाढगंगा नगर सभापतिमा विष्णु प्रसाद नेउपाने चयन हुनुभएको छ। उपसभापतिमा भवता बेरवासे र दुर्गा थापा, सचिवमा बोमबहादुर कुवर र किशोर चौधरी, सहसचिव मा भोजराज भूषाल र खेमा भण्डारी पौडेल तथा कोषाध्यक्षमा वसन्त कडेल चयन हुनुभएको छ। अन्य पद तथा सदस्यहरूमा समेत प्रतिनिधि चयन गरिएको जनाइएको छ। नवनिर्वाचित सभापति

0: कांग्रेसभित्र पछिल्लो समय उम्मेद्वार छनौट टिकट वितरण तथा संगठन संचालनका विषयमा देखिएका असन्तुष्टिलाई आन्तरिक लोकतान्त्रिक प्रक्रियाबाट सम्बोधन गर्दै संगठनलाई तल्लो तहदेखि नै बलियो बनाउने उद्देश्यले अधिवेशन अघि बढ़ाइएको नेताहरूले बताएका छन्। जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएसँगै कांग्रेस कपिलवस्तुले संगठन विस्तार कार्यकर्ता परिचालन र जनसरोकारका विषयमा पार्टीको सक्रियता बढ़ाउने तयारी गरेको जनाएको छ। यिनै खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। लुम्बिनीमा स्वास्थ्य सुधारदेखि आयुर्वेद औषधि उत्पादनसम्मका 13 प्रतिबद्धता, डिजिटल स्वास्थ्य, सुरक्षित मातृत्व र पर्यटनमा जोड़। सुदूरजनमा विकास र स्वास्थ्य सेवाबारे पूर्व र वर्तमान अध्यक्ष बीच मतभेद, आरोप प्रत्यारोप भन्दा जनताको सेवा र विकासमा जोड़ दिन आवश्यक। स्वास्थ्य कर्मी कटौतीपछि बन्द भयो यशोधारा आधारभूत अस्पताल, स्वास्थ्य चौकीमा सीमित सेवा, सामान्य उपचारका लागि समेत टाढा जानुपर्ने बाध्यता। कपिलवस्तुका 9 स्थानमा यात्रु सहायता कक्ष स्थापना, कृष्णनगर नाकामा विशेष सुरक्षा, समस्या परे तत्काल सम्पर्क गर्न अनुरोध। र बारगंगामा कांग्रेसको नगर अधिवेशन सम्पन्न, सभापतिमा अन्य उपाने चयन। हवस्त, एफएम ब्यान्डको 99.6 MHz वेबसाइट www.buddhaawaz.com, हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्राविधिकमा साथ दिने अनिशलाई धन्यवाद दिँदै स्मृति बिदा हुन्छु। नमस्कार।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
2: सुन चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
3: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
4: लुम्बिनी खाती सुन चाँदी पसल, बारङ्गा 4 जितपुर कपिलवस्तु।
3: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570078403।
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz।
6: यति बेला बिहानको 7 बज्यो।
7: कता हो काका लखर लखर गर्दै?
8: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, तिन बटर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
7: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
8: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
7: हजुर, हाम्रा सेवाहरू,
8: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98446 19125 र 98572 50004।

0: यो बाइक बिग्रेर हैरा नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर्स, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगङ्गा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
5: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
5: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
4: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
5: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
4: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
5: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
4: फिजियोथेरापी विशेषज्ञ सेवा,
5: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्राली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
6: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
7: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
6: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
3: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98-026-25-243 र 98-013-51-417।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ।
3: नभुल्नु होला
2: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
4: बुद्ध आवाज।
5: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो।
6: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बारगंगा 2 पिपरा, कपिलवस्तु।
7: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
6: जय सुपा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा 2 पिपरा, कपिलवस्तु। सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346।

0: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
1: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
0: हो नि, खेल्ने हो, जित्ने हो।
2: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँ सम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र घाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
0: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
1: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
3: केदारनाथ अटोमोबाइल्स प्राली, बाणगंगा 1 बैडिया, तपाईँको आफ्नै बजाज शोरूम।
0: सम्पर्क नम्बर 98570-50243, 98013-51417 र 98013-51423। पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
2: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
2: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98570-78010।
4: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
1: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिलवस्तु।
4: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त, भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्गचित्र कोरिनेछ।
5: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। चुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
1: सम्पर्क 98499-0939 र 98672-51350। शाखा प्रबन्धक समीक्षा गौतम।
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।

0: यति बेला बिहानको 8 बज्यो।
1: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट बैंक नजिकै।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
4: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
5: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
4: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
6: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
7: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
4: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
6: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
4: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, बारगंगा 1 बैरिया कपिल वस्तु।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।
8: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
9: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
8: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
10: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
9: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु। फोन 076-550-317, मोबाइल 98570-51713, सञ्चालक गिरिराज कणे।

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाडगंग नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाची ज्वेलर्स 4 नम्बर जितपुर चौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाची ज्वेलर्स 4 नम्बर जितपुर चौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
4: न्यू अर्घाची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079 85 26 र 98470

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: युनाइटेड अस्पताल बारगिन्दा साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाँठा गुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 0

0: 76552 मोबाइल नम्बर 98575138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
2: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
3: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
2: हो नि, खेल्ने हो, जित्ने हो।
4: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँ सम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र झाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
2: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
3: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
5: केदारनाथ अटोमोबाइल प्राली बाढगंगा 1 बैडिया, तपाईँको आफ्नै बजाज शोरूम।
2: सम्पर्क नम्बर 98575020043, 98013154417 र 98013154423।

0: यो बाइक बिग्रेर हैरा नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर, बाढगंगा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगंगा अटो ट्रेडर। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
4: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
5: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
4: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
6: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। चुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
5: सम्पर्क 98499039950 र 98672150। शाखा प्रबन्धक समीक्षा गौतम।
7: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
8: यति बेला बिहानको 9 बज्यो।
9: निर्णय विपद प्राधिकरणद्वारा पालिकासँग लाभ गराएको विवरण माग, बागलुङ र पर्वत जोड्ने मालडुंगा पुल दशैं अघि नै संचालनमा ल्याइने, आज पनि एक दुई ठाउँमा हावाहुरी र असिनासहित ठूलो पानी पर्ने, विश्वव्यापी तापक्रम वृद्धि रोक्न बलियो कदम चाल्न विज्ञहरूको सुझाव, जलवायु जोखिममा रहेका समुदायले थप क्षति भोग्नुपर्ने चेतावनी, र फुटबलमा मेस्सी युगको अन्त्य, आज बिहान भएको विदाई खेलमा अर्जेन्टिना विजयी। नेपाल खबरमा अब पूरा खबर। काठमाण्डौमा चलिरहेको नेपाली कांग्रेसको 15 राष्ट्रिय महाधिवेशनमा पदाधिकारी लगायत विभिन्न पदमा उम्मेद्वारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेद्वारहरूको प्रथम नामावली सार्वजनिक गरेको हो। एकजना सभापति, वरिष्ठ उपसभापति सहित 4 उपसभापति, 3 महामन्त्री, 15 सहमहामन्त्री, 1 कोषाध्यक्ष गरी 24 जना पदाधिकारी हुने व्यवस्था गरिएको छ। सहमहामन्त्रीमा 4 जना र कोषाध्यक्ष 1 जना सभापतिले मनोनित गर्ने व्यवस्था छ। त्यसअनुसार निर्वाचित हुने पदाधिकारी संख्या 19 जनाको हुनेछ। निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार 19 जना पदाधिकारीका लागि 32 जनाको उम्मेद्वारी परेको हो। सभापतिमा गगन कुमार थापा, पूर्व सहमहामन्त्री किशोर सिंह राठौर र श्यामकृष्ण खड्गी गरी 3 जनाको उम्मेद्वारी परेको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति पद महिला क्लस्टरमा पुष्पा भूषालको एकल उम्मेद्वारी परेको छ। उहाँहरू निर्विरोध हुनुभएको छ। प्रथम नामावलीमा प्रक्रिया अनुसार कुनै दावी विरोध रहे अहिले बिहान 10 बजेदेखि 12 बजेसम्मका लागि समय तोकिएको छ। दावी विरोधको प्रक्रिया सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ। सरकारले गएको भदौ 10 आएको रसुवा भटेकोशी बाढ़ीबाट पीड़ित परिवारलाई गैर सरकारी संघ संस्था तथा पालिकासँग मिलेर अस्थायी आवास अर्थात ट्रान्जिशनल सेन्टर निर्माण गर्ने भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिंहदरबारमा बसेको बैठकले पुननिर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संघ संस्थालाई आफूले कुन पालिकामा कति संख्यामा घर बनाइदिने हो त्यसको जानकारी प्राधिकरणलाई गराउन आह्वान गरेको छ। साथै प्राधिकरणले सम्बन्धित पालिकासँग लाभग्राहीको विवरण पनि माग गरेको गरेको छ। बैठकको निर्णय अनुसार सहयोगी संस्थाले सरकारले उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्डमा रही त्यस्ता आवास निर्माण गर्नुपर्नेछ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार ट्रान्जिशनल सेन्टर निर्माणको लागि गैर सरकारी संस्थाहरूसँग प्रस्ताव माग्ने निर्णय भएको छ। भोटेकोशी त्रिशुली नदीमा आएको बाढ़ीका कारण 7,570 भन्दा धेरै घर क्षतिग्रस्त भएका प्रारम्भिक विवरण छ। घरबारविहीन कतिपय अहिले होल्डिङ सेन्टरमा बस्दै आएका छन्। अब पालिकाले लाभ गराएको तथ्याङ्क दिएपछि आवश्यक अस्थायी र स्थायी घर पुननिर्माण कार्य अघि बढ़ने प्रवक्ता महतले बताउनु भएको छ। गएको असोज 11 गते कालीगण्डकी नदीमा आएको बाढ़ीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुंगा पुल दशै अगाडि नै संचालनमा ल्याउने गरी काम भइरहेको छ। सड़क डिभिजन कार्यालय पोखराले पुल दशै अघि नै संचालनमा ल्याउने तयारीका साथ मरमतको काम गरिरहेको जनाएको छ। अहिलेलाई बागलुङ बजार पुग्न वैकल्पिक मार्गको प्रयोग गरिएको छ। मालढुंगा पुलको विकल्पमा मालढुंगा बेनी हुँदै बागलुङ र पर्वतको फलेवास जैमिनी घाट हुँदै बागलुङ मार्ग प्रयोग भइरहेको छ। 114 मिटर लामो पुलको पहुँच मार्गको झण्डै 30 मीटर सड़कमा क्षति पुगेपछि 10 दिनदेखि दुई जिल्ला बीचको सम्पर्क सहज बन्न सकिरहेको छैन। शुरूमा सम्पर्क विच्छेद नै भए पनि अहिले भने वैकल्पिक मार्गबाट आवत जावत भइरहेको छ। अहिले मध्य पहाड़ी लोकमार्ग हुँदै बागलुङ रूकुम रोल्पाको सम्पर्क टुटेको छ। सड़क डिभिजन कार्यालय पोखराले पुल मरमत कार्य 24 घण्टा भइरहेको हुँदा अबका केही दिनमै संचालनमा आउने जनाएको छ। यो एउटा पुल मात्रै नभएर बागलुङलाई राष्ट्रिय राजमार्गमा जोड्ने सेतु नै रहेको र भारत र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोर तथा पहाड़लाई छिचोलेको मध्य पहाड़ी लोकमार्गकै संगम स्थल रहेको छ। सड़क डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले चाँडपर्व नजिकै गएको तथा बागलुङमा खाद्यान्न ग्यास लगायत उपभोग्य सामानको अभाव समेत देखिन थालेकोले 24 घण्टा काम गरेर भए पनि छिटो पुल सञ्चालनमा ल्याउने प्रयास गरिएको जानकारी दिनुभयो। आज पनि एक दुई ठाउँमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। हिमाली थोरै ठाउँ र पहाड़ी केही ठाउँमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ। आज चितवनबाट पश्चिमतर्फ कैलालीसम्मका धेरै ठाउँमा हावाहुरीसहितको असिना पानी पर्न सक्ने देखिएको त्रिभुवन विश्वविद्यालय मौसम विभागका सह प्राध्यापक विनोद पोखरेलले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। छोटो समयमै मौसम फेरबदल हुने र हावाहुरी तथा असिनाबाट सम्भावित क्षतिका लागि चनाको रहन उहाँको आग्रह छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पर्सि शुक्रबारसम्म केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। गैराती, बागमती, गण्डकी र कोशी प्रदेशको केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: चाड पर्व में यूरो पेंट्स प्रस्तुत करद रंगीन घर बरसिन उपहार रु 50,000 को यूरो पेंट्स को खरीद में पाने लकी ड्रॉ कूपन अवनह इन्वर्टर एसी 1 टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरो पेंट्स घर मात्र होइन रंगाउनु होस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz। अब थप खबरहरू। यस वर्ष दशैंको टीकाका लागि उत्तम साइत आउँदो कार्तिक 4 गते बुधबार बिहान 10:26 मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। टीकाको दिन बिहान 8:09 मा देवी विसर्जन गरी साइत खोज्नेहरूले 10:26 मा मान्यजनबाट टीका लगाउन सक्ने समितिले जनाएको हो। पश्चिम मोहडा गरेर टीका लगाउनु पर्ने पनि समितिले जनाएको छ। अर्थात टीका लगाई माग्ने मानिस पश्चिम फर्केर टीका थाप्नु पर्नेछ। विजया दशमीको दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत तय भएको समितिका अध्यक्ष पुरूषोत्तम भट्टराईले जानकारी दिनुभयो। देवीको प्रसादका रूपमा देशका धेरै ठाउँमा कोजागरत पूर्णिमाको दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। कतै विजया दशमीको मुख्य दिन मात्र टीका लगाउने चलन छ। शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैंमा विशेष गरी नवदुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ। यही असोज 25 गते आइतबार बिहान 11:00 47 मिनटमा घट स्थापनाको शुभ साइत रहेको छ। त्यसै दिनदेखि नवरात्र शुरू हुन्छ। असोज 26 गते झण्डा फेर्ने साइत 10:07 मा उत्तम रहेको समितिले जनाएको छ। असोज 31 गते शनिबार फूलपाती परेको छ। कार्तिक 1 गते आइतबार महाअष्टमी पर्व परेको छ। त्यसै दिन राति भने कालरात्री पर्व मनाइन्छ। कार्तिक 2 गते सोमबार पनि अष्टमी तिथि नै परेको छ। कार्तिक 3 गते मंगलबार महानवमी र 4 गते विजया दशमी परेको छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलनको मन्त्री स्तरीय बैठकले चरम मौसमको प्रभाव घटाउन तापक्रम वृद्धिलाई 1.5 डिग्री सेल्सियस भित्रै राख्न तत्काल प्रतिबद्धता बढ़ाउनु पर्नेमा जोड़ दिएको छ। जलवायु परिवर्तनका कारण बढ़दो समुद्री तहले फिजी र तुभालु जस्ता प्रशान्त महासागरीय राष्ट्रहरूमा खतरा निम्त्याइरहेको रोइटर्सको खबरमा उल्लेख छ। अध्ययन अनुसार तुभालुको समुद्री सतह विश्वव्यापी औषधभन्दा दोब्बर गतिले बढ़ेको छ। सन् 2015 को पेरिस सम्झौता अनुसार विश्वको तापक्रम 1.5 डिग्री सेल्सियस भन्दा बढ़न नदिने सहमति भए पनि संयुक्त राष्ट्रसंघले आउँदो केही वर्षभित्रै यो सीमा नाग्न सक्ने चेतावनी दिएको छ। मन्त्री स्तरीय बैठकमा विश्वव्यापी तापक्रम 1.5 डिग्री सेल्सियस नजिक पुग्दा र एलनिनोको सामना गर्दा तापक्रमको प्रत्येक अंशले जलवायु परिवर्तनको प्रभावलाई तीव्र बनाउने र जलवायु जोखिममा रहेका समुदायको लागि अपरिवर्तनीय क्षतिको जोखिम बढ़ाउने उल्लेख छ। जलवायु परिवर्तनको कारण बढ़दो समुद्री सतहबाट केही प्रशान्त राष्ट्रहरूले अस्तित्वगत खतराको सामना गरिरहेका छन्। नासाका अनुसन्धानकर्ताका अनुसार सन् 2023 सम्मको 3 दशकमा तुभालुको समुद्री सतह लगभग 15 सेन्टिमिटरले बढ़ेको छ, जुन विश्वव्यापी औषधभन्दा दोब्बर छिटो हो। जलवायु शिखर सम्मेलनले विश्वव्यापी तापक्रम वृद्धि रोक्न बलियो कदम चाल्नुपर्नेमा जोड़ दिएको छ। अब केही खेल खबर। विश्व फुटबलमा लियोनल मेस्सी युगको अन्त्य भएको छ। आज राष्ट्रिय टोलीबाट ब्यूनर्स आयर्समा मेस्सीले अन्तिम खेल खेले। उनले 21 वर्षको राष्ट्रिय टोलीको यात्रा बेनिनसँगको मैत्रीपूर्ण खेलबाट अन्त्य गरेका हुन्। मेस्सीको विदाई खेलमा अर्जेन्टिनाले बेनिनलाई 3-0 पराजित गरेको छ। आज बिहान भएको खेलमा उनले गोल गरे। मेस्सीले पेनाल्टी मार्फत 71 मिनटमा गोल गरेका हुन्। अर्जेन्टिनाका लागि यो उनको 126 गोल रह्यो। आजका थप 2 गोलमा पनि उनको भूमिका महत्वपूर्ण रह्यो। कोलास ओटमेन्टीले 48 मिनटमा र निजो पाजले 61 मिनटमा गोल गरेका थिए। मेस्सीले यसअघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए। विश्वकप फुटबल सन् 2026 को फाइनल उनको औपचारिक अन्तिम खेल रह्यो। फाइनलमा अर्जेन्टिना स्पेनसँग 1 गोलले पराजित भएको थियो। सन् 2022 मा कतारमा भएको विश्वकप फुटबलमा उनकै कप्तानीमा अर्जेन्टिनाले सन् 1986 पछि उपाधि जितेको थियो। अर्जेन्टिनाको जर्सी लगाएर सबैभन्दा धेरै पटक मैदानमा उत्रने र सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाए मेस्सीलाई आफ्नो 208 खेल खेल्ने क्रममा उनका समर्थकहरूले भावुक विदाई गरेका छन्। 5 खेलको टी20 श्रृंखला अन्तर्गत गैराती भएको पहिलो खेलमा भारतले वेस्ट इण्डिजलाई 8 विकेटले हराएको छ। भारतले श्रृंखलामा 1-0 अग्रता बनाएको छ। लखनऊमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इण्डिजले 19 ओभर 1 बलमा अल आउट हुँदै 171 रन बनाएको थियो। जितका लागि 172 रनको लक्ष्य पछ्याएको भारतले 14 ओभर 4 बलमा 2 विकेट गुमाएर भेटायो। भारतका लागि श्रेयस अय्यरले अभिजित 102 रन बनाए। उनले 43 बलमा शतक पूरा गरेका थिए। ईशान किशनले अभिजित 37 रन जोड़े। 5 खेलको श्रृंखला अन्तर्गत दोस्रो खेल शुक्रबार हुनेछ। चार वञ्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेस महाधिवेशन अन्तर्गत उम्मेद्वारको प्रारम्भिक नामावली सार्वजनिक, सभापतिमा थापा सहित तीनजनाको उम्मेद्वारी, शर्मा र भूषाल निर्विरोध। गैर सरकारी संस्था र पालिकासँग मिलेर भोटेकोशी बाढ़ी पीड़ितको अस्थायी आवास बनाउने निर्णय, विपद प्राधिकरणद्वारा पालिकासँग लाभ गराएको विवरण माग। बागलुङ र पर्वत जोड्ने मालडुंगा पुल दशैं अघि नै संचालनमा ल्याइने, आज पनि एक दुई ठाउँमा हावाहुरी र असिनासहित ठूलो पानी पर्ने। विश्वव्यापी तापक्रम वृद्धि रोक्न बलियो कदम चाल्न विज्ञहरूको सुझाव, जलवायु जोखिममा रहेका समुदायले थप क्षति भोग्नुपर्ने चेतावनी। र फुटबलमा मेसी युगको अन्त्य, आज बिहान भएको विदाई खेलमा अर्जेन्टिना विजयी।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
5: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
5: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
5: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
4: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
5: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
4: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
5: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
4: फिजियोथेरापी विशेषज्ञ सेवा,
5: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
6: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
7: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
8: लुम्बिनी खाती सुन चाँदी पसल, भाडङ्गा 4 जितपुर कपिलवस्तु,
7: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98-570-31-569, अर्जुन खाती सम्पर्क नम्बर 98-570-78-403।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
1: कता हो काका लखर लखर गर्दै
2: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन, सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
3: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
4: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
3: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
4: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
3: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
4: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
5: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर, बाढगङ्गा 1 बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगङ्गा अटो ट्रेडर। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
5: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-4064।

0: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
1: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
0: हो नि, खेल्ने हो, जित्ने हो।
2: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँ सम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र घाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
0: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
1: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
3: केदारनाथ अटोमोबाइल प्राली, बाढगंगा 1 बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
0: सम्पर्क नम्बर 9857050243, 9803-51417 र 9803-51423।
4: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
5: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
6: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
5: 24 घण्टा सेवा उपलब्ध छ।
6: नभुल्नु होला,
5: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।
7: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
1: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जीतपुर 4 नम्बर कपिल वस्तु।
7: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
8: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
1: सम्पर्क 9849909950 र 9862513350। शाखा प्रबन्धक समीक्षा गौतम।
9: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
10: यति बेला बिहानको 10 बज्यो।
0: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
11: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु, एभरेस्ट ब्याङ्क नजिकै।
12: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025530।
13: युनाइटेड अस्पताल बाढगंगा 7 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
14: कन्सल्टेन्ट फिजिसियन, डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
15: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
16: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
17: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
18: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
16: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
14: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
15: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
16: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
19: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
16: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि, त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन, नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
20: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
21: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्, बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
16: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
20: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
16: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भाडगंगा 1 बैरिया कपिल वस्तु।
21: थप जानकारीका लागि सम्पर्क नम्बर 98-570-50-243, 98-026-25-243 र 98-013-51-417।
22: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्राम को।

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बर्ट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज कणे।
3: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
4: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
3: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाडगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
4: लौ लौ, त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
5: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
6: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
7: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
1: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079586 र 98472790। बुद्ध आवाज।
0: ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
8: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि, मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
0: ओहो, हो त, ठ्याक्कै सम्झे, घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
8: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
0: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
8: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुस

0: केही नपस्ने गरी मर्मत गरौं अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
1: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
6: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
5: हो नि, खेल्ने हो, जित्ने हो।
7: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र ढाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
5: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
6: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
8: केदारनाथ अटोमोबाइल प्राली, बाढगंगा एक बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
5: सम्पर्क नम्बर 98570-50243, 98013-51417 र 98013-51423।
9: युनाइटेड अस्पताल बाढगंगा साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
10: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
9: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
11: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, खोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
12: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
13: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
11: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
10: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
9: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: ओहो ठाकुर दाई भुइँतल भन्ज्याङमा रोजनीले बोलाएको थियो, यसो जाने होला न दाई भाइ।
1: ए अँ त साँच्ची है, ल जानुपर्छ। ल मेरो पनि दुई तिनवटा यो राडी बक्खुहरू तयार पारेको थिएँ, लिएर जानुपर्ने छ।
0: मैले पनि यति यति बिउ जम्मा गरेको थिएँ, भोलि यसो जानुपर्छ है।
1: ल ल ल जानुपर्छ ल।

0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तीजको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुप्पा देउराली सुनचाँदी पसल, बारगंगा दुई पिपरा, कपिलवस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुप्पा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान। बारगंगा दुई पिपरा कपिलवस्तु। सम्पर्क नम्बर 9857056249 र 9875718346।
3: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
4: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जीतपुर 4 नम्बर, कपिल वस्तु।
3: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
5: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
4: सम्पर्क 9849909950 र 9876551350। शाखा प्रबन्धक समीक्षा गौतम।
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz।
7: यति बेला बिहानको 11 बज्यो।

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रीष्मा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन गाडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रीष्मा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज कडे।
3: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
4: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
3: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोड्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
4: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुटवल, साझा हस्पिटलको अगाडि।
3: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010। सुन चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
5: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
6: लुम्बिनी खाती सुन चाँदी पसल, बारगंगा चार, जितपुर, कपिल वस्तु।
5: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131579। अर्जुन खाती, सम्पर्क नम्बर 98578743।

0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, बार्गनका एक बैरिया, कपिल वस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98026-25-243 र 98013-51-417।
4: कता हो काका लखर लखर गर्दै?
5: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ। छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
4: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
5: ल होइन, सँगैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
4: हजुर, हाम्रा सेवाहरू,
5: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर, कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98446-19125 र 98570-52004।
0: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त, बाडगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
6: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगङ्गा अटो ट्रेडर्स, बाणगङ्गा एक बैरिया, कपिल वस्तु।
0: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाणगङ्गा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
6: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
7: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
8: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरी साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
7: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू
8: नाक कान घाँटी रोग विशेषज्ञ सेवा
7: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा
8: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा
7: शिशु तथा बाल रोग विशेषज्ञ सेवा
8: दाँत तथा मुख रोग विशेषज्ञ सेवा
7: नसा तथा मनोरोग विशेषज्ञ सेवा
8: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला
7: फिजियोथेरापी विशेषज्ञ सेवा
8: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ
7: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रणाली बुटवल छ साबिक लुम्बिनी नर्सिङ होम प्रणाली फोन 071-531-641 र 535-641

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सारेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ।
3: नभुल्नु होला, ₹100 विशेषज्ञ टिकट।
2: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।
4: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
5: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
4: हो नि, खेल्ने हो, जित्ने हो।
6: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1 लाख रुपियाँ सम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र घाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
4: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् ₹7,000 देखि 1 लाख सम्मको छुट।
5: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
7: केदारनाथ अटोमोबाइल प्राली बारगंगा 1 बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
4: सम्पर्क नम्बर 98570-50243, 98013-51417 र 98013-51423।
8: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
9: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिनु।
10: सबैभन्दा पहिले मुख्य खबर। काठमाडौँ उपत्यका सहित देशका पश्चिम क्षेत्रसम्म वर्षा, हावा हुरी र असिना सहित पानी पर्ने क्रम पर्सीसम्म रहने, हिमपात भएपछि हुम्लामा जनजीवन प्रभावित। रेड क्रसले भोटेको शिवबाड़ीमा बेपत्ता र मृतक परिवारलाई 1 लाख रूपियाँ नगद सहयोग गर्ने, रकम पाउने परिवारले आफ्नो प्राथमिकता अनुसार प्रयोग गर्न सक्ने। मध्यपहाड़ी लोकमार्गको कास्की खण्डमा 3 मोटरेबल पुल निर्माण, फराकिलो सड़क तर साँगुरो पुलका कारण हुँदै आएको समस्या हट्यो। धानमा आत्मनिर्भर बनेपछि वन फडानी रोक्ने इण्डोनेसियाको निर्णय, 5 वर्षभित्र धान आयातमाथिको निर्भरता अन्त्य गर्ने कार्यक्रम शुरू। र मेसीले राष्ट्रिय टोलीबाट अन्तिम खेल खेलेसँगै समर्थकबाट भावुक विदाई। नेपाल खबरमा अब पूरा खबर। अहिले काठमाडौँ उपत्यका सहित देशका पश्चिम क्षेत्रसम्म पानी परिरहेको छ। चितवनदेखि पश्चिमका तराई र पहाड़ी धेरै जसो क्षेत्रमा मध्यमसम्मको वर्षा भइरहेको छ। चितवन, नवलपुर, तनहुँ, गोर्खा, बर्दिया, सुर्खेत, डोटी, कैलाली, कञ्चनपुर र डडेलधुरा आसपासका क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन पनि महाशाखाले आग्रह गरेको छ। अहिले काठमाडौँ उपत्यकामा पनि पानी परिरहेको छ। मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित ठूलो पानी पर्ने क्रम पर्सी शुक्रबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिमाली थोरै ठाउँमा पनि हिमपात र मध्यम वर्षाको सम्भावना छ। छोटो समयमै मौसम फेरबदल हुने र हावाहुरी तथा असिनाबाट सम्भावित क्षतिका लागि चनाखो रहन मौसमविदले आग्रह गरेका छन्। हुम्लामा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। हुम्लाको माथिल्लो क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा पानी परेको छ। नामखा, सिनकोट लगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने अदानचुली, ताजाकोट लगायत जिल्लाको तल्लो ताजाकोट लगायतका विभिन्न तल्लो क्षेत्रमा गैरातीदेखि नै हल्का वर्षा भइरहेको छ। चिसो बढ़ेको छ। कच्ची सड़क तथा गोरेटो बाटोमा हिलो र पानी जम्दा आवत जावतमा समस्या भएको छ। उच्च हिमाली क्षेत्रमा थप हिमपात र तल्लो क्षेत्रमा थप पानी पर्न सक्ने भएकाले सावधानी अप्नाउन स्थानीय बासिन्दालाई आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काले बताउनुभयो। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द सत्रमा प्रस्तुत भएका प्रतिवेदनहरू पारित गरिँदैछ। काठमाडौँमा चलिरहेको महाधिवेशन अन्तर्गत बन्द सत्रमा प्रस्तुत भएका चारवटा प्रतिवेदनहरू पारित गर्ने कार्यक्रम छ। बन्द सत्रमा सभापति गगन थापाले राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्व प्रकाश शर्माले राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेले संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो। नेपाल रेडक्रस सोसाइटीले भोटेको सिबाडी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसीको महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईले बाढ़ी प्रभावित क्षेत्रको अवलोकनका क्रममा आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको थियो। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री गीता वादीको उपस्थितिमा मन्त्रालयका कार्यवाहक सचिव चक्रबहादुर बुढा र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डाक्टर विशाल कुमार भण्डारी बीच सहकारी सम्झौता हस्ताक्षर भएको छ। सम्झौता अनुसार नेपाल रेडक्रस सोसाइटीले रसुवा भोटेकोसी बाढ़ीबाट प्रभावित 63 जिल्लाका लक्षित परिवारलाई प्रति परिवार 1,00,000 रूपियाँका दरले नगद सहायता उपलब्ध गराउने सोसाइटीका महामन्त्री ऋषि रमन खनालले जानकारी दिनुभएको छ। नेपाल रेडक्रसले महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा प्रभावित क्षेत्रमा कार्यान्वयनमा रहेको समुन्नति कार्यक्रम मार्फत नगद प्रदान गर्ने जनाएको छ। बाढ़ीबाट प्रभावित झण्डै 6,000 परिवार रहेको प्रारम्भिक अनुमान छ। प्राप्त तथ्याङ्क तथा आवश्यक प्रमाणीकरणका आधारमा लाभग्राही पहिचान गरी सम्बन्धित लाभग्राहीको ब्याङ्क खातामा रकम सिधै जम्मा गरिनेछ। प्राप्त रकम परिवारले आफ्नो प्राथमिकता अनुसार खाद्यान्न, कपड़ा, स्वास्थ्य तथा सरसफाई, अत्यावश्यक घरायसी सामग्री, यातायात संचार तथा जीविकोपार्जनमा आवश्यक काममा प्रयोग गर्न सक्नेछन्। राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्य पहाड़ी लोकमार्ग अन्तर्गत कास्की खण्डमा तीनवटा पक्की मोटरेबल पुल निर्माण भएका छन्। मध्य पहाड़ी लोकमार्गको पोखरा महानगरपालिका यामदी खोलामा दुईवटा र अन्नपूर्ण गाउँपालिकामा पर्ने घट्टे खोला नजिक एउटा पक्की पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको मध्य पहाड़ी राजमार्ग योजना कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर उज्जवल शर्माले जानकारी दिनुभयो। यी पुल निर्माण कार्य सम्पन्न भएसँगै लामो समयदेखि फराकिलो सड़क तर साँगुरो पुलका कारण हुँदै आएको समस्या हटेको छ। यात्रु र गाड़ीलाई आवत जावतमा सहज भएको छ। तीनवटै पुल निर्माणका लागि कार्यालयले एउटै प्रोग्राम मार्फत काम अघि बढ़ाएको थियो। त्यस अनुसार 21 करोड़ 59 लाख 78 हजार रूपियाँ लागतमा 2079 साल साउन 22 गते गीता कन्स्ट्रक्सन स्याङजासँग ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार निर्माण कार्य अघि बढ़ाई तीनवटै पुल सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ। मध्य पहाड़ी लोकमार्गले मध्य पहाड़ी क्षेत्रका विभिन्न जिल्लालाई सड़क सञ्जाल मार्फत जोड्दै आएको छ। कास्की खण्डमा पुल निर्माण सम्पन्न भएपछि पोखराबाट पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ लगायतका जिल्लातर्फ हुने यातायात आवागमन सहज हुने भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा राजमार्गका विश्राम स्थलमा महिला बाल बालिका र अपाङ्ग मैत्री शौचालय अनिवार्य गराउन पहल, आज सुन चाँदीको भाव सामान्य बढ़्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
12: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले देशका पश्चिम क्षेत्रसम्म वर्षा हावाहुरी र असिनासहित पानी पर्ने क्रम पर्सीसम्म रहने, हिमपात भएपछि हुम्लामा जनजीवन प्रभावित, रेड क्रसले भोटेकोशी बाढ़ीमा बेपत्ता र मृतक परिवारलाई 1,00,000 रूपियाँ नगद सहयोग गर्ने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। राजमार्गका विश्राम स्थलमा महिला बालबालिका अपाङ्गता भए का व्यक्ति ज्येष्ठ नागरिक तथा लैंगिक तथा यौनिक अल्पसंख्यकका लागि सुरक्षित मर्यादित र पहुँचयोग्य शौचालय तथा आवश्यक पूर्वाधार सुनिश्चित गर्न महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले पहल थालेको छ। मन्त्रालयले पूर्वाधार विकास मन्त्रालयलाई पत्राचार गर्दै देशका विभिन्न राजमार्ग तथा सड़क खण्डमा सार्वजनिक गाड़ीले यात्रु रोक्ने अस्थायी तथा स्थायी विश्राम स्थलमा सबैका लागि पहुँचयोग्य तथा मैत्रीपूर्ण शौचालय निर्माण र आवश्यक पूर्वाधारको व्यवस्था गर्न आग्रह गरेको हो। चाड़पर्व नजिकिँदै गर्दा लामो दूरीका सार्वजनिक गाड़ीमा यात्रुको चाप बढ़ने भएकाले राजमार्गका विश्राम स्थलमा आधारभूत सेवा तथा पहुँचयोग्य पूर्वाधारको आवश्यकता अझ बढ़ने मन्त्रालयले जनाएको छ। आज सुन चाँदीको भाव सामान्य बढ़ेको छ। आज सुनको भाव तोलामा 800 रूपियाँले बढ़ेर तोलाको 2,92,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन अस्ति सोमबार जस्तै तोलाको 2,91,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव तोलामा 10 रूपियाँले बढ़ेको छ। आज चाँदी तोलाको 4,425 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। इण्डोनेशियाले धान उत्पादनका लागि जमीन खाली गर्न लाखौं हेक्टर वन क्षेत्र फडानी गर्ने योजना रोक्ने घोषणा गरेको छ। इण्डोनेशियाले मुख्य खाद्यान्न बालीका रूपमा रहेको धानमा आत्मनिर्भरता हासिल गरिसकेपछि सरकारले यस्तो निर्णय गरेको समाचार संस्था एएफपीले जनाएको छ। सरकारले सन् 2024 धान खेतीका लागि 30,00,000 हेक्टर जमीन खाली गरी 5 वर्षभित्र धान आयातमाथिको निर्भरता अन्त्य गर्ने कार्यक्रम शुरू गरेको थियो। इण्डोनेशिया विश्वमै सबैभन्दा धेरै वन क्षेत्र भएका देशमध्ये एक हो। यी वनले मानव गतिविधिका कारण जीवाश्म इन्धनको दोहनबाट उत्सर्जित हुने र पृथ्वीको तापक्रम बढ़ाउने कार्बन डाइअक्साइड लगायतका हरितगृह ग्यास ठूलो मात्रामा शोषने गर्छन्। विश्वमै धानको उच्च खपत गर्ने देशमध्ये एक इण्डोनेशियामा आन्तरिक उत्पादनले नै देशभरको माग पूरा गर्न थालेको तथ्याङ्क सार्वजनिक भएपछि राष्ट्रपति प्राबोओ सुबियान्टोले यसलाई महत्वपूर्ण उपलब्धि भन्नुभएको छ। उहाँका अनुसार अब सरकारले धान उत्पादन बढ़ाउन उन्नत बिउको प्रयोग लगायत उत्पादनमा नयाँ उपायहरूमा ध्यान केन्द्रित गर्नेछ। नेशनल फूड एजेन्सीका अनुसार इण्डोनेशियाले सन् 2025 3,47,10,000 टन धान उत्पादन गरेको थियो। अब खेल खबर। विश्व फुटबलमा लियोनल मेसी युगको अन्त्य भएको छ। आज राष्ट्रिय टोलीबाट ब्युनर्स आयर्समा मेसीले अन्तिम खेल खेले। उनले 21 वर्षको राष्ट्रिय टोलीको यात्रा बेनिनसँगको मैत्रीपूर्ण खेलबाट अन्त्य गरेका हुन्। मेसीको विदाई खेलमा अर्जेन्टिनाले बेनिनलाई 3-0 पराजित गरेको छ। आज बिहान भएको खेलमा उनले गोल गरे। मेसीले पेनाल्टी मार्फत 71 मिनटमा गोल गरेका हुन्। अर्जेन्टिनाका लागि यो उनको 126 गोल रह्यो। आजको थप 2 गोलमा पनि उनको भूमिका महत्वपूर्ण रह्यो। मेसीले यस अघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरे। विश्वकप फुटबल सन् 2026 फाइनल उनको औपचारिक अन्तिम खेल रह्यो। फाइनलमा अर्जेन्टिना स्पेनसँग 1 गोलले पराजित भएको थियो। सन् 2022 कतारमा भएको विश्वकप फुटबलमा उनकै कप्तानीमा अर्जेन्टिनाले सन् 1986 पछि उपाधि जितेको थियो। अर्जेन्टिनाको जर्सी लगाएर सबैभन्दा धेरै पटक मैदानमा उत्रने र सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएका मेसीलाई आफ्नो 208 खेल खेल्ने क्रममा उनका समर्थकहरूले भावुक विदाई गरेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। देशका पश्चिम क्षेत्रमा वर्षा हावाहुरी र असिना सहित पानी पर्ने क्रम पर्सीसम्म रहने हिमपात भएपछि हुम्लामा जनजीवन प्रभावित रेडक्रसले भोटेकोशी बाढ़ीमा बेपत्ता र मृतक परिवारलाई 1,00,000 रूपियाँ नगद सहयोग गर्ने रकम पाउने परिवारले आफ्नो प्राथमिकता अनुसार प्रयोग गर्न सक्ने मध्य पहाड़ी लोकमार्गको कास्की खण्डमा 3 मोटरेबल पुल निर्माण फराकिलो सड़क तर साँगुरो पुलका कारण हुँदै आएको समस्या हट्यो धानमा आत्मनिर्भर बनेपछि वन फडानी रोक्ने इण्डोनेसियाको निर्णय 5 वर्षभित्र धान आयातमाथिको निर्भरता अन्त्य गर्ने कार्यक्रम शुरू र मेसीले राष्ट्रिय टोलीबाट अन्तिम खेल खेलेसँगै समर्थकबाट भावुक विदाई दिउँसो 12 बजेको नेपाल खबर सकियो दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला यात्रा गर्नु अघि सड़कको अवस्थाबारे जानकारी लिने गरौं नमस्कार

0: पुग्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
3: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
4: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
3: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
5: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
4: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक विराज कणे।
6: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
7: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
6: हो नि, खेल्ने हो, जित्ने हो।
8: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1 लाख रुपियाँ सम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र घाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
6: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् ₹7,000-1,00,000 सम्मको छुट।
7: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
9: केदारनाथ अटोमोबाइल प्राली बारगंगा 1 बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
6: सम्पर्क नम्बर 98570-50243, 98013-51417 र 98013-51423।

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570 78010।

0: स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै वहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुशी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: ओहो मुसाको दिरा चाहिँ हेर्नु त
1: त्यही त बुढी वर्षायामको समय पनि छ भगारीको ढोका खुलै छ कि मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ
0: ओहो हो त ठ्याक्कै सम्झे घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन् काट्नु पर्ने
1: यसो गरौँ बुढी त्यसो भए भोलि मिठो नास्ता खाउँ आँटा पुरी तरकारी अनि सपरिवार मिलेर सरसफाई गरौंला अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला हुन्न
0: हुन्छ बुढा यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि होइन
1: त्यही भएर त भनेको छोरी समीरा छोरा विवेक तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि
0: हुन्छ बुढा भोलि शनिबार पनि हो फुर्सदिलो बिहान पनि छ
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन् यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन् भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
4: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
5: युनाइटेड अस्पताल बाढदिङ्गा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू
6: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार
5: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या हड्डी भाँचिएको रजहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ
7: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन स्तनमा गाँठागुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ
8: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठ्यघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधिद्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श
5: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
7: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
6: युनाइटेड अस्पताल बाढगङ्गा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138
5: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै
9: कता हो काका लखर लखर गर्दै?
10: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरमला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
9: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
10: ल होइन सँग एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर।
9: हजुर, हाम्रा सेवाहरू,
10: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846-19125 र 9875-52004।
11: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
12: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर चार नम्बर कपिल वस्तु,
11: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
13: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
12: सम्पर्क 9849-0939 र 9876-51350। शाखा प्रबन्धक समीक्षा गौतम।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
2: सुन चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
3: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
4: लुम्बिनी खाती सुन चाँदी पसल, बारङ्गा 4 जितपुर कपिलवस्तु।
3: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 99570131569। अर्जुन खाती, सम्पर्क नम्बर 99570078473।
5: कता हो काका लखर लखर गर्दै?
6: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला, नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहानै दौडेको छु।
5: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
6: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
5: हजुर, हाम्रा सेवाहरू,
6: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98 44 19 125 र 98 75 52 004।

0: युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर साह्रो छ र बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
2: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
1: 24 घण्टा सेवा उपलब्ध छ।
2: नभुल्नु होला टिकट।
1: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
3: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
4: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
3: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
4: पैसा नपुगेर के भयो त, बाडगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
3: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
4: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
5: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएस को आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर, बाणगंगा एक बैरिया कपिल वस्तु।
6: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाणगंगा अटो ट्रेडर। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
5: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-4064।

0: 来人都坐下，都坐下。那江主任干啥？你讲。
1: 也是有，那也是有。
2: 好，那来。

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बार्गिङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
4: न्यू अर्घाची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800795526 र 9847082790।
5: युनाइटेड अस्पताल बारदिङ्गा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
6: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
5: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
7: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
8: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाँझोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
5: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
7: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
6: युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 9857055138।
5: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
9: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
10: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
9: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
11: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। चुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पुरा गर्न भरपर्दो साथी।
10: सम्पर्क 9849909950 र 9872513050। शाखा प्रबन्धक समीक्षा गौतम।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रीष्मा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रीष्मा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713, संचालक गिरिराज कणेश।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अंगको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरेन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।
2: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो।
3: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बाढगंगा दुई पिपरा, कपिल वस्तु।
4: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
3: जय सुपा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बाढगंगा दुई पिपरा, कपिल वस्तु। सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346।
5: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
6: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर, कपिल वस्तु।
5: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति।

0: प्राप्त
1: भर पर्दो र विश्वासिल गन्तव्य जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
2: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुवाचा कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भर पर्दो साथी।
3: सम्पर्क 98499039950 र 98672153 50। शाखा प्रबन्धक समीक्षा गौतम।

क्यान्सर को सम्पूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।
1: यति बेला दिउँसोको 3 बज्यो।

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देशका केही ठाउँमा वर्षा, अबका केही दिन पानी पर्ने, आउँदो शनिबारदेखि मात्र मौसम खुल्न थाल्ने अनुमान। पानी परेपछि प्रभावित भएको कांग्रेसको बन्द सत्र दिउँसो 4 बजे शुरू हुने, बन्द सत्र सबैका लागि खुला, प्रत्यक्ष प्रसारण पनि हुने। विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो, कानूनी शासन र नियमनमा कमजोरी। अमेरिकामा एआईको सट्टा एसआई शब्दको प्रयोग शुरू, कानूनी फाइल, नीतिगत दस्तावेज तथा सरकारी सार्वजनिक संचारमा एसआई शब्द प्रयोग गर्न न्याय मन्त्रालयको निर्देशन। र सन् 2036 को ओलम्पिक आयोजनाका लागि भारत सहित 7 देशको दावी। नेपाल खबरमा अब पूरा खबर। पछिल्लो 3 घण्टामा बाँकेको कोहलपुरमा 64 मिलिमिटर भन्दा धेरै वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यका सहित पश्चिमका धेरै ठाउँमा पानी परेको छ। यस्तै पूर्वतर्फ पनि केही ठाउँमा पानी परेको छ। पछिल्लो 24 घण्टामा अर्घाखाँचीको सिमलपानीमा 100 मिलिमिटर भन्दा धेरै वर्षा भएको छ। चितौन, रोल्पा, बर्दिया, कैलाली, बाँके, कास्की र गोर्खामा पनि अत्यधिक वर्षा भएको छ। महाशाखाका अनुसार आज देशका धेरैजसो ठाउँमा वर्षा हुने र यो क्रम शुक्रबारसम्म जारी रहने भएको छ। शनिबारदेखि मौसममा क्रमशः सुधार हुने विभागले जनाएको छ। मौसमविद रोजन लामिछानेका अनुसार धेरैजसो ठाउँमा अहिले मेघगर्जन सहित वर्षा भइरहेको छ। आज दिनभर वर्षा हुने र रातिदेखि केही सुधार हुनेछ भने पर्सि शुक्रबार दिउँसो फेरि पानी पर्ने सम्भावना छ। शनिबारदेखि भने मौसममा सुधार आउनेछ। अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसूनी वायुको प्रभाव समेत रहेको मौसमविदले बताएका छन्। मुस्ताङको लेतेदेखि कोरोला नाकासम्म झण्डै 500 कन्टेनर सड़कमा रोकिएका छन्। यही असोज 8 11 गतेसम्मको वर्षापछिको बाढ़ी पहिरो र हिमपातले सड़क अवरूद्ध भएपछि एक हप्तादेखि ती कन्टेनर रोकिएका छन्। यस्तै 70 भन्दा बढ़ी कन्टेनर र 100 भन्दा धेरै विद्युतीय गाड़ी जोमसममा रहेका बस पार्कमा राखिएका छन्। कालीगण्डकी करिडोर सड़क आयोजनाले जोमसम कोरोला खण्डमा अवरूद्ध सड़क मरमत गरेपछि मुस्ताङ भन्सार बन्दरगाहमा रोकिएका केही मालवाहक वस्तुहरू कन्टेनर जोमसम ल्याइएको छ। म्याग्दीको पोखरे बगर, कुनौटे र बैसरी लगायतका ठाउँमा अवरूद्ध सड़क मरमत भइरहेको छ। सड़क सञ्चालनका लागि अझै कम्तीमा एक हप्ता लाग्ने सड़क आयोजनाका प्राविधिकहरूले बताएका छन्। चीनबाट कोरोला नाका हुँदै नेपाल भित्राएका दशैं तिहार लक्षित मालवस्तु समयमै गन्तव्यमा पुर्याउन नसक्दा व्यापारीसँगै उपभोक्ता समेत समस्यामा परेका छन्। यसले मुख्य पर्व दशैंको अवसरमा पनि नेपाली बजार आर्थिक रूपमा चलायमान हुन सकेको छैन। काठमाडौँको खुला मञ्चमा चलिरहेको नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजको बन्द सत्र वर्षाका कारण प्रभावित भएको छ। पूर्व निर्धारित समय अनुसार बिहान 10:30 बन्द सत्र सञ्चालन हुने भनिए पनि वर्षाका कारण प्रभावित भएपछि अब दिउँसो 4 शुरू हुने भएको छ। कांग्रेसको सूचना संचार तथा प्रविधि समितिका अनुसार बन्द सत्रमा सभापति गगन थापाको राजनैतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठनात्मक र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल जारी छ। यी सबै प्रतिवेदन पारित भएपछि सभापति गगन कुमार थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गरेर बन्द सत्रको औपचारिक कार्यसूची समापन हुनेछ। आजको बन्द सत्रको सम्पूर्ण कार्यवाही कांग्रेसको आधिकारिक फेसबुक पेज र अन्य संचार माध्यमबाट प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाएको कांग्रेसले जनाएको छ। बन्द सत्रको समापनसँगै महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ। निर्वाचन कार्यपालिका अनुसार भोलि बिहान 7 मतदान शुरू हुनेछ। 15 महाधिवेशनबाट 24 पदाधिकारी सहित नयाँ कार्य समिति चयन हुँदैछ। 19 निर्वाचित पदाधिकारी पदका लागि 79 जनाको उम्मेद्वारी परेको छ। सभापति पदका लागि वर्तमान सभापति गगन थापा, किशोर सिंह राठौर र श्यामकृष्ण खड्की बीच प्रतिस्पर्धा भएको छ। विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनको नयाँ संस्करणमा नेपालको आर्थिक स्वतन्त्रताको स्थिति एक स्थानले खस्किएको छ। क्यानाडाको फ्रेजर इन्स्टिच्यूटले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालले कानूनको पालना, सम्पत्तिमाथिको अधिकार र कानूनी शासन सम्बन्धी सूचकहरूमा अपेक्षित सुधार गर्न नसक्दा स्थान खसिएको 90 स्थानमा झरेको छ। प्रतिवेदनमा विश्वभरका 165 देशहरूलाई समेटिएको छ। विशेष गरी श्रम तथा बजार नियमन र अन्तर्राष्ट्रिय व्यापारका केही क्षेत्रमा देखिएका नीतिगत समस्याले नेपालको समग्र अंक र वरियतामा नकारात्मक असर पारेको प्रतिवेदनमा भनिएको छ। समृद्धि फाउण्डेशनले यस वर्ष सहित लगातार 1900 पटक नेपालमा यो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो।
प्रतिवेदन अनुसार आर्थिक स्वतन्त्रताका दृष्टिबाट हङकङ, स्विजरल्याण्ड र सिंगापुर विश्वका उत्कृष्ट तीन देश बन्न सफल भएका छन्। नीतिगत अस्थिरता, द्वन्द्व र कमजोर शासन प्रणालीका कारण सुडान, जिम्बाब्वे र भेनेजुएला विश्वकै सबैभन्दा कमजोर अर्थात पुछारका तीन स्थानमा रहेका छन्। नेपाल जस्ता उदयमान अर्थतन्त्र भएका देशहरूले बाह्य लगानी आकर्षित गर्न र आर्थिक सूचकहरू सुधार गर्न कानूनी र संरचनागत सुधारमा विशेष जोड़ दिनुपर्ने विज्ञहरूको सुझाव छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-333-493-555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सरकारले विद्युत खरिद सम्झौता पीपीएमा कडाई गर्ने भएको छ। खपतका पूर्वाधार र बजार सुनिश्चित नगरी पीपीए मात्र गर्दै जाने नीति राज्यका लागि आर्थिक रूपमा जोखिमपूर्ण हुने भएकाले त्यसमा कडाई गर्ने ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बताउनु भएको छ। न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले उत्पादन हुने विद्युत खपत नभए त्यसको आर्थिक भार निजी प्रवर्धकसँगै राज्य र सर्वसाधारणमाथि समेत पर्ने बताउनुभयो। जलविद्युत आयोजनामा नागरिकको समेत लगानी रहेकाले आयोजना समस्यामा पर्दा सर्वसाधारणको बचत समेत जोखिममा पर्न सक्ने उहाँको भनाइ छ। मन्त्री श्रेष्ठले अब राष्ट्रिय आवश्यकता र वैज्ञानिक प्रणालीका आधारमा मात्र पीपीए अगाडि बढ़ाइने बताउनु भएको छ। उहाँका अनुसार व्यावसायिक विद्युत उत्पादन शुरू गर्ने मिति तय सम्बन्धी निर्णय आउँदो हप्ता हुने सम्भावना समेत छ। अब विदेशको खबर। प्रविधिका क्षेत्रमा प्रयोग हुँदै आएको परिचित शब्द आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआई को सट्टा अमेरिकामा सुपर इन्टेलिजेन्स एसआई प्रयोग हुन थालेको छ। अमेरिकी न्याय मन्त्रालय लगायतका अन्य संघीय निकायहरूले आफ्ना आन्तरिक नीति, कागजात र संचारमा अब एआई को सट्टा एसआई शब्द प्रयोग गर्न थालेका छन्। न्याय मन्त्रालयले माथतका सबै निकायहरूलाई पनि एआई को सट्टा एसआई शब्द प्रयोग गर्न कड़ा निर्देशन दिएको एनबीसी न्यूजले जनाएको छ। मन्त्रालयले आफ्ना कर्मचारी र अधिकारीहरूलाई जारी गरेको परिपत्र अनुसार अबदेखि अदालतका कानूनी फाइलहरू, नीतिगत दस्तावेजहरू तथा सरकारी सार्वजनिक संचारमा एआई को सट्टा आधिकारिक रूपमा सुपर इन्टेलिजेन्स वा एसआई शब्दको प्रयोग अनिवार्य गर्नुपर्नेछ। राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको सेप्टेम्बर 29, 2026 हस्ताक्षर गर्नुभएको विशेष कार्यकारी आदेशको प्रभाव स्वरूप यो नयाँ अभ्यास शुरू भएको हो। प्रविधिको तीव्र विकास र यसको दूरगामी प्रभावलाई अझ गम्भीरताका साथ सम्बोधन गर्नका लागि यो नीति लिएको अमेरिकी सरकारले जनाएको छ। यस कदमले विश्वभर भइरहेको प्रविधिको विकास क्रममा अमेरिकाले अपनाउने शब्दावली र कानूनी परिभाषामा समेत ठूलो फेरबदल ल्याउने विश्लेषण भइरहेको छ। अन्तर्राष्ट्रिय प्रविधि बजार र कूटनीतिक वृत्तमा समेत यस निर्णयले बहस सृजना गरेको छ। अब खेल खबर। सन् 2026 को ग्रीष्मकालीन ओलम्पिक आयोजनाका लागि अहिलेसम्म भारत सहित 7 देशले दावी गरेका छन्। प्रतियोगिता आयोजना गर्न भारत, कतार, दक्षिण अफ्रिका, कोरिया, जर्मनी, दक्षिण अफ्रिका, टर्की र हंगेरी प्रतिस्पर्धामा रहेको अन्तर्राष्ट्रिय ओलम्पिक समितिले जनाएको छ। यस्तै अरू देशहरूले ओलम्पिक आयोजनाका लागि यही अक्टोबर 31 दावी गर्न सक्नेछन्। आउँदो वर्षको मार्चमा आईओसीको कार्यकारी बोर्डले इच्छुक पक्षहरूको संक्षिप्त सूची तयार पार्नेछ र त्यसपछि उनीहरूले ओलम्पिक निकायसँग सम्वाद शुरू गर्नेछन्। सन् 2028 प्राथमिकता प्राप्त आयोजकहरूको नाम घोषणा गर्ने र सन् 2029 मध्यतिर अन्तिम निर्णय हुने अपेक्षा गरेको अन्तर्राष्ट्रिय ओलम्पिक समितिले जनाएको छ। आईओसीले सन् 2036 ओलम्पिक आयोजकको मूल्यांकन आर्थिक स्रोत तथा राजनैतिक र जनसमर्थन जस्ता पक्षहरूका आधारमा गर्ने बताएको छ। सन् 2028 ग्रीष्मकालीन ओलम्पिक अमेरिकाको लस एन्जलसमा आयोजना हुनेछ भने सन् 2032 संस्करणको आयोजना गर्ने जिम्मा अस्ट्रेलियाको ब्रिस्बेनमा पाएको छ। चार भञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देशका केही ठाउँमा वर्षा, अबका केही दिन पानी पर्ने, आउँदो शनिबारदेखि मात्र मौसम खुल्न थाल्ने अनुमान। पानी परेपछि प्रभावित कांग्रेसको बन्द सत्र दिउँसो 4 बजे शुरू हुने, बन्द सत्र सबैका लागि खुला, प्रत्यक्ष प्रसारण पनि हुने। विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल 1 स्थान खस्कियो, कानूनी शासन र नियमनमा कमजोरी। अमेरिकामा एआईको सट्टा एसआई शब्दको प्रयोग शुरू, कानूनी फाइल, नीतिगत दस्तावेज तथा सरकारी सार्वजनिक संचारमा एसआई शब्द प्रयोग गर्न न्याय मन्त्रालयको निर्देशन। र सन् 2036 को ओलम्पिक आयोजनाका लागि भारत सहित 7 देशको दावी।

0: सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: कता हो काका लखर लखर गर्दै?
2: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ। छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट, फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।

0: दशैं आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दशैं बनाऊ अझै विशेष।
1: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
0: हो नि, खेल्ने हो, जित्ने हो।
2: यस दशैंमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँ सम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र घाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
0: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
1: त्यसैले यो दशैंमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
3: केदारनाथ अटोमोबाइल प्राली बाढगंगा एक बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
0: सम्पर्क नम्बर 98570-50243, 98013-51417 र 98013-51423।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
5: आमा, राति छ, कता जान लाग्नु भयो नि?
6: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
5: ए पक्न, त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
6: किन नि सानो लट्ठी र टर्च लाइट
5: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
6: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
5: आमा, हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
7: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो बासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
8: मुसा, कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् SNAKEBITENEPAL.ORG मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मित्रांगका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
10: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
11: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
10: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
12: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन स्तनमा गाँठा गुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाँझोपन, पाठ्यगतको क्यान्सरको जाँच तथा परामर्श।
13: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
12: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
11: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
10: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर, बाढगंगा एक बैरिया, कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019440064।
3: सुन चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
2: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
4: लुम्बिनी खाती सुन चाँदी पसल, बाढगंगा चार, जितपुर, कपिल वस्तु।
2: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570078403।
5: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
6: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
5: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाँची ज्वेलर्स बाढगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
6: लौ लौ, त्यसो भने जाम त नि न्यू अर्घाँची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
7: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
8: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
0: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
9: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98007985826 र 98470082790।
10: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
11: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर, 4 नम्बर, कपिल वस्तु।
10: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
12: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पुरा गर्न भरपर्दो साथी।
11: सम्पर्क 98499039950 र 98672150। शाखा प्रबन्धक समीक्षा गौतम।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट ब्याङ्क नजिकै।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
4: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
5: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
6: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बाढगंगा 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
5: 24 घण्टा सेवा उपलब्ध छ।
6: नभुल्नु होला विशेषज्ञ टिकट।
5: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।

0: 1,00,000 रुपियाँसम्मको पुरस्कार, स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र घाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
1: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् ₹7,000 देखि ₹1,00,000 सम्मको छुट।
2: त्यसैले यो दशैंमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
3: केदारनाथ अटोमोबाइल प्राली बारगंगा 1 बैरिया तपाईँको आफ्नै बजाज शोरूम।
1: सम्पर्क नम्बर 9857050243, 9803-51417 र 9803-51423।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार BNB हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ECG को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
5: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
5: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
4: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
5: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
4: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
5: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
4: फिजियोथेरापी विशेषज्ञ सेवा,
5: ICU NICU डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 0175316041 र 5356641।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँगैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 004
2: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना विवाहको खुसी तिजको उल्लास अनि मायाको चिनो
3: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनचाँदी पसल बाढगंगा २ पिपरा कपिल वस्तु
4: उचित मूल्य र आत्मीय सेवा पुराना गहना साटेर नयाँ बनाउने सुविधा कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी
3: जय सुब्बा देउराली सुनचाँदी पसल विश्वासले रोज्ने नाम सौन्दर्यले चिन्ने पहिचान बाढगंगा २ पिपरा कपिल वस्तु सम्पर्क नम्बर 98 75 56 249 र 98 075 18 346
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिन नै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
6: सपनाहरू सिमानामा बाँधिँदैनन् तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्
7: हो यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी जितपुर चार नम्बर कपिल वस्तु
6: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ
8: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस् जुवासा कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी
7: सम्पर्क 98 499 0939 र 98 672 51 350 शाखा प्रबन्धक समीक्षा गौतम

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 31 00 25 30।
2: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
3: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनसाती पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
2: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारगङ्गा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
3: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
4: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
2: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैङ्कको अगाडि।
6: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98 00 79 85 26 र 98 470 82 790।

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570710।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्दा बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846-19125 र 9875-52004
2: यो बाइक बिग्रेर हैरानै पार्यो जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला
3: अब फेरि बनाउनमै पैसा खर्च नगर नयाँ बाइक किन न बरु
2: नयाँ बाइक त किनौला तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन
3: पैसा नपुगेर के भयो त बाढगङ्गा अटो ट्रेडर्समा सजिलो किस्ताबन्दीको सुविधा छ अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ
2: ए हो र त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो
3: हो नि आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ
4: हजुर नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर बाढगङ्गा एक बैरिया कपिल वस्तु
2: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा बाढगङ्गा अटो ट्रेडर्स पुरानो झन्झट छोडौ नयाँ टिभीएस चढौ
4: सम्पर्क नम्बर 076-550-111 98-570-31-363 र 98-019-43-064
2: सुन चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल
4: पुराना सुन चाँदी साट्न नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
5: लुम्बिनी खाती सुन चाँदी पसल बारङ्गा 4 जितपुर कपिल वस्तु
4: प्रोपराइटर दिल बहादुर खाती सम्पर्क नम्बर 98-570-31-569 अर्जुन खाती सम्पर्क नम्बर 98-570-78-403
6: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
7: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
8: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बाढगङ्गा 4 ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
7: 24 घण्टा सेवा उपलब्ध छ
8: नभुल्नुहोला
7: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपाली कांग्रेसको बन्द सत्रमा प्रतिवेदनहरू पारित गर्ने क्रम चल्दै पार्टी एउटै परिवार रहेको र जिम्मेवारी लिने बारे मात्रै प्रतिस्पर्धा रहेको सभापति थापाको भनाई, नेतृत्व चयनका लागि भोलि बिहानदेखि 7 ठाउँमा मतदान शुरू हुने,
0: देशभर चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, 50,000 भन्दा धेरै प्रहरी परिचालन, मुस्ताङमा 500 भन्दा बढ़ी कन्टेनर रोकिँदा चाडपर्व लक्षित सामानको अभाव हुने जोखिम,
1: मनसून सकिने लाग्दा पनि स्क्रब टाइफसका बिरामी बढ़दै मुसा नियन्त्रण गर्न र खेतबारीको काम गर्दा शरीर ढाक्ने कपड़ा लगाउन विज्ञको सुझाव,
2: मुसासँग कुनै न कुनै रूपमा जोडिएको भएको कारणले त्यसलाई नियन्त्रण गर्न सक्यौं भनेदेखि र शरीर ढाक्ने नसकिने ठाउँमा केही इन्सेक्ट रिपिलेन्टहरूको प्रयोग गर्न सक्यौं भने यसलाई त्यसरी नियन्त्रण गर्न सकिन्छ।
0: रसायन शास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईले पाउने, जीवहरूमा हुने विषमता सम्बन्धी रासायनिक रहस्य पत्ता लगाएको भनाई,
1: र आर्सेनलका प्रशिक्षक आर्टेटाले सन् 2030 सम्झौता लम्ब्याए।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। काठमाडौँको खुल्ला मञ्चमा भइरहेको नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजको बन्द सत्रमा विभिन्न प्रतिवेदनहरू पारित गर्ने क्रम चलिरहेको छ। बन्द सत्रले उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभावना सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गरेको छ। सभापति गगन थापाले पेश गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव पारित गर्ने क्रममा रहेको छ। बन्द सत्रमा बोल्दै कांग्रेसका सभापति गगन थापाले पार्टीमा सभापतिको जति नै हक र हैसियत भूमिमा बस्ने कार्यकर्ताको पनि हुने बताउनु भएको छ। पार्टी एउटै परिवार रहेको भन्दै अहिले जिम्मेवारी कसले लिने भन्ने बारेमा मात्रै प्रतिस्पर्धा रहेको उहाँले जिकिर गर्नुभयो। आज बन्द सत्र सकेर भोलि बिहानदेखि नेतृत्व चयनमा केन्द्रित हुने कांग्रेसले जनाएको छ। नेतृत्व चयनका लागि भोलि बिहानदेखि मतदान गर्ने कार्यतालिका छ। नेतृत्व चयनका लागि 7 ठाउँमा मतदान हुने भएको छ। ब्रिकुटी मण्डप, सभागृह र खुल्ला मञ्च गरी 7 ठाउँमा मतदानको व्यवस्था गरिएको छ। 3 ठाउँमा 7 बुथमा मतदान गर्न लागेको कांग्रेसले जनाएको छ। 15 महाधिवेशनबाट 24 पदाधिकारी सहित नयाँ कार्य समिति चयन हुनेछ। 19 निर्वाचित पदाधिकारी पदका लागि 79 जनाको उम्मेद्वारी परेको छ। सभापति पदका लागि वर्तमान सभापति गगन कुमार थापा र श्याम कृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ। अर्का उम्मेद्वार किशोर सिंह राठौड़ले उम्मेद्वारी फिर्ता लिनु भएको छ। यस्तै कांग्रेस प्रवक्ता समेत रहनुभएका देवराज चालिसेले उपसभापति पदमा दिएको उम्मेद्वारी फिर्ता लिनु भएको छ।
1: सम्पत्ति शुद्धिकरण विभागले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र वहाँ निकटका केही व्यक्तिहरूको घरमा छापा मारेको छ। विभागको टोलीले दिउँसो राणा सहित नवराज थपलिया, दीपक तिमिलसेना र नवीनराज बस्नेत लगायतका व्यक्तिहरूको निवासमा एकैसाथ छापा मारेको हो। उनीहरूको पूर्व प्रधान न्यायाधीश जबरासँग निकट सम्बन्ध रहेको र कतिपय मुद्दा मामिलामा मिलेमत देखिएको विभागको दावी छ। प्रहरीले यही असोज 10 गते राति पूर्व प्रधान न्यायाधीश जबरालाई घरबाटै पक्राउ गरेको थियो। सुरक्षा चुनौतीको कारण भनिए पनि यो घटनाले अनुसन्धानको दायरा फराकिलो बन्दै गएको देखाएको छ। यसअघि नै प्रहरीले जबराका निकट मानिने इनाम सागपोकटालाई पक्राउ गरी अनुसन्धान गर्दा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहालसँगको सम्पर्क खुलेपछि दाहाल समेत निलम्बनमा पर्नु भएको छ।
0: सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय तथा काम कार्यवाही नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको इजलासले लीलबहादुर थापाद्वारा दायर रिटमाथि सुनवाई गर्दै यस्तो आदेश दिएको हो। एमाले सरकारबाट बाहिरिएपछि संविधानको धारा 188 को धारा 2 बमोजिम मुख्यमन्त्रीले 30 दिनभित्र विश्वासको मत लिनुपर्नेमा त्यसो नगरिएको दावी रिट निवेदनमा गरेको छ। अदालतले विषयको संवेदनशीलतालाई ध्यानमा राख्दै रिटको अन्तिम टुङ्गो नलाग्दासम्म दीर्घकालीन महत्वका काम नगर्नु भनी गण्डकी प्रदेशका मुख्यमन्त्रीका नाममा आदेश दिएको हो। साथै अदालतले विपक्षीहरूलाई कार्तिक 11 गतेभित्र लिखित जवाब पेश गर्न आदेश दिनुका साथै मुद्दालाई अग्राधिकार समेत दिएको छ।
1: सुदूरपश्चिम प्रदेश सरकारले आज प्रस्तुत गर्न लागेको चालू आर्थिक वर्षको बजेट प्रक्रिया सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै अन्यलमा परेको छ। अघिल्लो सरकारले ल्याएको बजेट सम्बन्धी विवादमा सर्वोच्च अदालतले कारण देखाउ आदेशसहित अन्तरिम आदेश जारी गरेपछि आजै बजेट प्रस्तुत गर्ने तयारी प्रभावित भएको हो। अधिवक्ता मणिराम उपाध्यायले दायर गर्नुभएको रिटमा न्यायाधीश महेश शर्मा पौडेलको इजलासले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहितका विपक्षीका नाममा आदेश जारी गरेको हो। मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म अघिल्लो सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेट सम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढ़ाउन आदेशमा उल्लेख छ। यसअघि प्रदेश सरकारले आज बेलुका 5 बजे सभामा बजेट प्रस्तुत गर्ने अन्तिम तयारी गरेको थियो, तर मन्त्री परिषद बैठकबाट बजेट स्वीकृति गर्ने तयारी भइरहेका बेला सर्वोच्चको आदेश आएपछि सरकार अप्ठ्यारोमा परेको हो। बजेट शून्यताको अवस्था टार्न दबाव झेलिरहेको सरकारलाई यो आदेशले थप चुनौती थपिदिएको छ।
0: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि देशैभरि विशेष सुरक्षा योजना लागू भएको छ। प्रहरीका अनुसार सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठान र सड़क सुरक्षालाई प्राथमिकतामा राखेर यो योजना शुरू गरिएको हो। केन्द्रीय प्रहरी प्रवक्ता अवि नारायण काफ्लेका अनुसार यसपटक विगतभन्दा केही अघिदेखि नै सुरक्षा योजना लागू गरिएको छ। यस योजना अन्तर्गत देशभरि 50,000 भन्दा बढ़ी प्रहरीहरू खटाइएका छन्। मुख्य बजार, चोक तथा भीड़भाड़ हुने क्षेत्रमा सीसीटीभी र ड्रोन मार्फत निगरानी बढ़ाइएको छ। डिजिटल ठगी, एआईको दुरूपयोग र फेक अनलाइन सपिङ विरूद्ध विशेष सतर्कता अप्नाएको प्रवक्ता काफ्रेले बताउनुभयो। प्रहरीका अनुसार सड़क सुरक्षालाई प्रभावकारी बनाउन लामो दूरीका गाड़ीमा दुईजना चालक अनिवार्य गरिएको छ भने गाड़ीको अवस्था जाँच गर्न र क्षमताभन्दा बढ़ी यात्रु राख्न नदिन ठाउँ ठाउँमा हेल्प डेस्क राखिएका छन्। देशभर झण्डै 408 ठाउँमा सहायता कक्ष स्थापना गरी 1100 भन्दा बढ़ी प्रहरी परिचालन गरिएको छ। प्रहरीले अपराध नियन्त्रण र अनुसन्धानलाई प्राथमिकतामा राखेको भन्दै ढुक्क भएर चाडपर्व मनाउन आम नागरिकलाई आग्रह गरेको छ। यस वर्ष दशैंको टीका आउँदो कार्तिक 4 गते बुधबार परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कार्तिक 4 गते बिहान 10:26 उत्तम साइत रहेको जनाएको छ।
1: मुस्ताङको लेतेदेखि कोरोला नाकासम्म झण्डै 500 कन्टेनर सड़कमा रोकिएका छन्। यही असोज 8-11 गतेसम्मको वर्षापछिको बाढ़ी पर्यो र हिमपातले सड़क अवरूद्ध भएपछि एक हप्तादेखि ती कन्टेनर रोकिएका हुन्। त्यस्तै 70 भन्दा बढ़ी कन्टेनर र 100 भन्दा बढ़ी विद्युतीय गाड़ी जोमसोममा रहेको बस पार्कमा राखिएका छन्। कालीगण्डकी करिडोर सड़क आयोजनाले जोमसोम कोरला खण्डमा अवरूद्ध सड़क मरमत गरेपछि मुस्ताङ भुन्सार बन्दरगाहमा रोकिएका केही मालवस्तु वाहक कन्टेनर जोमसोम ल्याएको हो। म्याग्दीको पोखरी बगर, पुनौटे र बैसरी लगायतका ठाउँमा अवरूद्ध सड़क मरमत भइरहेको छ। सड़क सञ्चालनका लागि अझै 1 हप्ता लाग्ने सड़क आयोजनाका प्राविधिकहरूले बताएका छन्। चीनबाट कोरोला नाका हुँदै नेपाल भित्राएको दशैं तिहार लक्षित मालवस्तु समयमै गन्तव्यमा पुर्याउन नसक्दा व्यापारीसँगै उपभोक्ता समेत समस्यामा परेका छन्। यसले मुख्य पर्व दशैंको अवसरमा पनि नेपाली बजार आर्थिक रूपमा चलायमान हुन सकेको छैन।
0: यसैबीच पहिरोले अवरूद्ध कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला सड़क खुलेको छ। गगनी खोलामा पहिरो खस्दा बिहान 8 बजेदेखि अवरूद्ध सड़क हिलो पन्छाएपछि बेलुका 4:30 सञ्चालनमा आएको हो। पानी रोकिएपछि बिहानैदेखि पहिरो हटाउने काम शुरू गरिए पनि लगातार वर्षा कारण लेदो झर्दा सड़क खुलाउन समस्या भएको जिल्ला प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताउनुभयो। सड़क सञ्चालन भएपछि जुम्ला, मुगु र कालीकोट तथा कर्णाली करिडोर हुँदै हुम्ला, बाजुरा र कालीकोटको रासकोट क्षेत्रबाट आएका गाड़ी गन्तव्यतर्फ लागेका छन्।
1: आज पूर्वी मधेस र पश्चिमको पहाड़का केही ठाउँ बाहेक देशका धेरै ठाउँमा पानी परेको छ। मनसून बाहिरिन शुरू भएर मौसम खुल्न थालेको बेला आज देशका धेरै ठाउँमा पानी पर्नका साथै केही ठाउँमा अत्यधिक वर्षा समेत भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशका धेरैजसो ठाउँमा वर्षा हुने सम्भावना छ भने यो क्रम शुक्रबारसम्म चल्नेछ। महाशाखाका अनुसार शनिबारदेखि मात्र मौसममा क्रमशः सुधार आउने सम्भावना छ। मौसमविद रोजन लामिछानेका अनुसार अहिले देशमा पश्चिमी न्यूनचापी प्रणालीका साथै मनसूनी वायुको प्रभाव समेत छ। भोलि वर्षा केही कम हुने र पर्सि शुक्रबार वर्षा बढ़ने महाशाखाले अनुमान गरेको छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा स्कर्प टाइफस संक्रमण जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाली कांग्रेसको बन्द सत्रमा प्रतिवेदनहरू पारित गर्ने क्रम चल्दै पार्टी एउटै परिवार रहेको र जिम्मेवारी लिने बारे मात्रै प्रतिस्पर्धा रहेको सभापति थापाको भनाई नेतृत्व चयनका लागि भोलि बिहानदेखि 7 ठाउँमा मतदान शुरू हुने पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा सम्पत्ति शुद्धिकरण विभागको छापा देशभर चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू 50,000 भन्दा धेरै प्रहरी परिचालन मुस्ताङमा 500 भन्दा बढ़ी कन्टेनर रोकिदा चाडपर्व लक्षित सामानको अभावको जोखिम लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। स्क्रब टाइफसको संक्रमण देशका 74 जिल्लामा फैलिएको छ। दोस्रो विश्वयुद्धता जापानबाट फैलिएको स्क्रब टाइफस नेपालमा भने विशेष गरी 2072 सालको भूकम्पपछि देखिन थालेको हो। शुरूआती वर्षमा यो रोग चितवन नवलपरासी लगायत तराईका जिल्लामा बढ़ी देखिएकामा पछिल्लो वर्षमा पहाड़ी र हिमाली जिल्लामा फैलिँदै गएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्ष 74 जिल्लाका झण्डै 10,000 जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। पछिल्लो तथ्याङ्क अनुसार दाङमा स्क्रब टाइफस संक्रमितको संख्या सबैभन्दा धेरै छ। ईडीसीडीका अनुसार दाङमा 600 जनामा संक्रमण पुष्टि भएको छ भने स्याङ्जामा संक्रमितको संख्या 500 पुगेको छ। समयमै उपचार भए निको हुने यो स्क्रब टाइफसको समस्या किन बढ़दैछ भनेर साथी सम्झना महर्जनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण दाहाललाई सोध्नु भएको छ।
2: यो देखिनुको एउटा कारण के हो भने स्क्रब टाइफस आफैमा ब्याक्टेरियल जन्य रोग हो अथवा ब्याक्टेरियाको कारणले लाग्ने रोग हो। यो रोग मान्छेबाट मान्छेमा सर्दैन भन्ने पनि भयो, तर कुनै कारणले यो ब्याक्टेरिया बोकेको किरणा मान्छेसँग सम्पर्कमा आयो र मान्छेलाई टोक्यो भनेदेखि यसले यो रोग सार्ने गर्छ। र यो समय भनेको बर्खाको समय भनेको किरणा जसलाई हामी चिगर माइस भन्छौ त्यसको वृद्धि र विकास हुने त्यसको डेभलपमेन्टलाई उपयुक्त हुने ह्युमिडिटीहरू प्रशस्त मात्रामा बढ़ी हुने जमिनमा ओसिलो हुने घाँसपातहरू वरिपरि चारैतिर उम्रने यस्तो कारणले गर्दाखेरि यो सिजनमा अलिक बढ़ी नै हुने गर्छ।
8: कस्तो वातावरणमा चाहिँ यो किरणा धेरै देखिन्छ र यो चाहिँ मानिसमा छिटो फैलिएको चाहिँ पाइएको छ?
2: यो किरणा पनि आफैमा संक्रमित हुनु पर्यो। 3 कुरामा यो रोग कति बढ़ी हुन्छ हुँदैन भन्ने कुराले प्रभाव पार्छ। एउटा हामीसँग घर वरिपरि ब्याक्टेरिया बोकेको मुसा लगायतका अन्य म्यामल्सहरू कति छन् त्यसमा भर पर्यो, अथवा किरणा आफैले चाहिँ कति इन्फेक्टेड हुन सक्यो सकेन र मान्छे चाहिँ आफू कति एक्सपोजर भयो किरणासँग, यो सबै कुराहरूले कति चाहिँ स्क्रब टाइफस बढ्ने भन्ने अनुमान चाहिँ रहन्छ। तर अब हाम्रो नेपालीको घाँस दाउरा गर्नुपर्ने बाध्यता अथवा खेतीपाती अथवा वन जंगल जानुपर्ने बाध्यता अथवा शहरी बस्तीमा पनि कहिलेकाहीँ पार्कहरू जाँदा हामी हाम्रो शरीरको भागहरू एक्सपोजर हुने, त्यो कारणले गर्दा चाहिँ हामी ग्रामीण ठाउँमा त हामी त्यसको रिस्कमा छँदैछौ र शहरी इलाकामा पनि त्यही लेभलको एउटा रिस्क छ।
8: स्क्रब टाइफसको समस्या देखियो भने चाहिँ के कस्ता लक्षणहरू चाहिँ देखिन सक्छ?
2: खास गरी स्क्रब टाइफस कसैलाई देखियो भने सबैभन्दा पहिला त असाध्य चाहिँ ठूलो ज्वरो आउँछ, कडा ज्वरो आउँछ, शरीर दुख्ने, मांसपेशीहरू दुख्ने, टाउको धेरै दुख्ने, अब अन्य प्रकृतिका ज्वरो आउने जति पनि रोगहरू छन् ठ्याक्कै छुट्टाउन चाहिँ यसलाई पनि गाह्रो हुन्छ। तर पनि किर्णाले टोकेको ठाउँमा कालो कालो दाग जस्तो देखिने, त्यो देखिने लक्षणहरू सँगसँगै समुदायमा यसको प्रायफस फैलिएको छ, छिमेकीमा छ, आफ्नो पेसा पनि आफू घाँस दाउरा अथवा वन जंगलसँग सम्बन्धित जोडिएको छ, आफू स्क्रब प्रायफस धेरै भएको ठाउँहरूमा आफूले ट्राभल गरेको हिस्ट्री छ, यी सबै कुराहरू भयो भनेदेखि चाहिँ मलाई स्क्रब प्रायफस हुन सक्छ भन्ने अनुमान गर्ने हो। र कसै कसैलाई आँखामा कन्जक्टिभाइटिस भन्छौ, त्यस्तो पनि देखिन्छ भनेर
8: यो रोगबाट बस्ने कसरी त,
2: यदि आफू घाँस दाउरा गरेर आइन्छ अथवा वन जंगलमा गइन्छ, खेतीबारीमा गइन्छ भने हामी आउने बित्तिकै आफूले लगाएको कपडालाई छोडाएर राख्यौं, सबै शरीर राख्ने कपडा लगाएर त्यो ठाउँमा गयौं र आउने बित्तिकै हामीले नुहायौं साबुन पानीले, अझ सकिन्छ मन तातो पानीले नुहायौं भने त्यो टाँसेको किरणा त्यो पखालिन सक्छ। सँगसँगै हामीले आफ्नो घर वरिपरि घाँसपात छ अथवा बुट्यानहरू छ, फोहोर छ भने त्यसलाई व्यवस्थापन गर्ने दोस्रो काम गर्नु पर्यो। र यो मुसासँग कुनै न कुनै रूपमा जोडिएको भएको कारणले घर वरिपरि मुसाको वासस्थानहरू धेरै भएको देखिन्छ भने त्यसलाई नियन्त्रण गर्न सक्यौं भनेदेखि, र शरीर ढाक्ने नसकिने ठाउँमा केही इन्सेक्ट रिपिलेन्टहरूको प्रयोग गर्न सक्यौं भने यसलाई त्यसरी नियन्त्रण गर्न सकिन्छ। तर अन्य जसरी हामी लामखुट्टेलाई नियन्त्रण गर्न अलिक सहज छ, त्यस्तो प्रकृतिको सहजता चाहिँ यसमा देखिँदैन। त्यो हिसाबले हामीले सावधानी अप्नाउने भनेकै ज्वरो आयो अप्ठ्यारो भयो भनेदेखि चाहिँ स्वास्थ्य संस्थामा गइहाल्ने, तत्काल त्यसको निदान भयो भनेदेखि त उपचार फेरि हामीसँग सहज नै हुन्छ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना 2083-84 र 2087-88 स्वीकृत गरेको छ। रणनीतिले सन् 2030 कुकुरको टोकाईबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य राखेको छ। नेपालमा रेबिज प्राणघातक जियोनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्ण रूपमा रोक्न सकिने रणनीति दस्तावेजमा उल्लेख छ। आर्थिक वर्ष 2081-82 कुकुर तथा रेबिज गराउन सक्ने अन्य जनावर टोकाईबाट 223,510 घटना रिपोर्ट भएकामा 96% घटना कुकुरको टोकाईबाट हुने र रेबिजका 99% कारण रेबिज कुकुरको टोकाई रहेको उल्लेख छ। रणनीति अनुसार रेबिज नियन्त्रणका लागि निगरानी तथा प्रयोगशाला परीक्षण सुदृढीकरण, कुकुरमा सामूहिक खोप अभियान, कुकुरको संख्या व्यवस्थापन, कुकुरको टोकाई तथा चिथोराईको एकीकृत व्यवस्थापन, मानिसमा रेबिज विरूद्धको खोप तथा त्यसको पहुँच विस्तार लगायत कार्यक्रम सञ्चालन गरिनेछ। साथै क्षमता विकास, जोखिम संचार, सामुदायिक सहभागिता र अनुसन्धानलाई समेत प्राथमिकता दिएको छ। रणनीतिले कुकुरमा 70% खोप कवरेज पुर्याउने, मानिसमा सहज खोप पहुँच सुनिश्चित गर्ने तथा प्रयोगशाला र रोग निगरानी प्रणाली सुदृढ गर्ने लक्ष्य समेत अघि सारिएको छ।
1: विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनको नयाँ संस्करणमा नेपालको आर्थिक स्वतन्त्रताको स्थिति 1 स्थानले खस्किएको छ। क्यानाडाको फ्रेजर इन्स्टिच्यूटले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालले कानूनको पालना, सम्पत्तिमाथिको अधिकार र कानूनी शासन सम्बन्धी सूचकहरूमा अपेक्षित सुधार गर्न नसक्दा स्थान खस्किएर 90 स्थानमा झरेको हो। प्रतिवेदनमा विश्वभरका 165 देशहरूलाई समेटिएको छ। विशेष गरी श्रम तथा बजार नियमन र अन्तर्राष्ट्रिय व्यापारका केही क्षेत्रमा देखिएका नीतिगत समस्याले नेपालको समग्र अंक र वरियतामा नकारात्मक असर पारेको प्रतिवेदनमा भनिएको छ। समृद्धि फाउण्डेशनले यस वर्ष सहित लगातार 1900 पटक नेपालमा यो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदन अनुसार आर्थिक स्वतन्त्रताका दृष्टिबाट हङकङ, स्विजरल्याण्ड र सिंगापुर विश्वका उत्कृष्ट शीर्ष 3 देश बन्न सफल भएका छन्। नीतिगत अस्थिरता, द्वन्द र कमजोर शासन प्रणालीका कारण सुडान, जिम्बाब्वे र भेनेजुएला विश्वकै सबैभन्दा कमजोर अर्थात पुछारका 3 स्थानमा रहेका छन्। नेपाल जस्ता उदयमान अर्थतन्त्र भएका देशहरूले बाह्य लगानी आकर्षित गर्न र आर्थिक सूचकहरू सुधार गर्न कानूनी र संरचनागत सुधारमा विशेष जोड़ दिनुपर्ने सुझाव विज्ञहरूको छ।
0: मलेसियाले आउँदो नोभेम्बर 5 नेपालका 275 म्यान पावर कम्पनी मार्फत मात्रै श्रमिक भर्ना प्रक्रिया अगाडि बढ़ाउने भएको छ। मलेसियाली प्रणाली FWCMS सञ्चालन गरिरहेको बेस्टिनेट कम्पनीले एक मेमो सार्वजनिक गर्दै यो नयाँ व्यवस्था लागू हुने जानकारी गराएको हो। नेपालसँग कुनै छलफल नै नगरी सीमित कम्पनी मार्फत मात्र श्रमिक लिने निर्णय गरेपछि यसको चौतर्फी विरोध भएको छ। यो कदमले मलेसिया रोजगारीमा सिन्डिकेट गर्न खोजेको भन्दै समस्या समाधानका लागि कूटनीति पहल हुनुपर्ने आवाज उठिरहेको छ। नयाँ व्यवस्था लागू हुनु अघि पुराना प्रक्रिया टुंग्याउन विभिन्न कट अफ मिति समेत तोकिएका छन्, जस अनुसार यही अक्टोबर 15 पछिको समय पुराना प्रणालीमा बायोमेडिकल दर्ताको अन्तिम मिति हुनेछ। यस्तै योग्य श्रमिकहरूले यही अक्टोबर 31 भीडीआर अर्थात भिसा विथ रेफरेन्स आवेदनको प्रक्रिया अघि बढ़ाउन सक्ने व्यवस्था गर्न लागि छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: कृषि मन्त्र नार्कसँग
9: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद, दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। इजरायलमा केयर गिभरको आकर्षक रोजगारीमा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको ठूलो घटना सार्वजनिक भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले यस प्रकरणमा थप पीड़ितहरूलाई सम्पर्कमा आएर जाहेर दर्ता गर्न गम्भीर आग्रह समेत गरेको छ। यो मुद्दामा संलग्न रहेको आरोपमा रामेछापका 59 वर्षीय भरत प्रसाद चौलागाई सहित 4 पक्राउ गरी अहिले ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराध सम्बन्धी कसरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। अनुसन्धानबाट खुले अनुसार सन् 2024 केयर गिभर परीक्षाको प्रतीक्षा सूचीमा रहेका 1152 मध्य पहिलो चरणमा 150 भन्दा बढ़ीलाई विशेष निर्णय गराएर इजरायल पठाइदिने आश्वासन यो गृहले दिएको थियो। प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग चिन्जान रहेको दावी गर्दै यो गृहले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका फर्जी कागजात समेत देखाएर अहिलेसम्म 2,50,00,000 रूपियाँ भन्दा बढ़ी ठगी गरेको पाएको छ।
3: सरकारले विद्युत खरिद सम्झौता पीपीएमा कड़ाई गर्ने भएको छ। खपतका पूर्वाधार र बजार सुनिश्चित नगरी पीपीए मात्रै गर्दै जाने नीति राज्यका लागि आर्थिक रूपमा जोखिमपूर्ण हुने भएकाले त्यसमा कड़ाई गर्ने ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बताउनुभयो। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री श्रेष्ठले उत्पादन हुने विद्युत खपत नभए त्यसको आर्थिक भार निजी प्रवर्धकसँगै राज्य र सर्वसाधारणमाथि समेत पर्ने बताउनुभयो। जलविद्युत आयोजनामा नागरिकको समेत लगानी रहेकाले आयोजना समस्यामा पर्दा सर्वसाधारणको बचत समेत जोखिममा पर्न सक्ने उहाँको भनाइ छ। अब राष्ट्रिय आवश्यकता र वैज्ञानिक प्रणालीका आधारमा मात्र पीपीए अगाडि बढ़ाउने बताउनुभयो। उहाँका अनुसार व्यावसायिक विद्युत उत्पादन शुरू गर्ने मिति तय सम्बन्धी निर्णय आउँदो हप्ता हुने सम्भावना छ।
4: दुई कारोबार दिनपछि हिजो बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्से 6.38 अंकले घटेर 2,572.34 बिन्दुमा झरेको छ। आज बैंक बाहेक सबै समूहको उपसूचक घटेकामा व्यापार समूह 1.38% ओह्रालो लागेको छ। आज 167 कम्पनीको शेयर घटेकामा 100 बढ़ेको छ। 12 कम्पनीको शेयर भने घटबड़ भएको छैन। नेप्से घटे पनि आज कारोबार रकम भने बढ़ेको छ। हिजो 3.13 अर्ब कारोबार भएकामा आज 359 कम्पनीको 1,03,00,000 किता शेयर 3.74 अर्ब रूपियाँमा किनबेच भएको छ।
3: केही पालिकाहरूले कानूनी प्रावधान र बजेट प्रक्रिया विपरीत जथाभावी आन्तरिक ऋण परिचालन गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ। आयोगको 8 वार्षिक प्रतिवेदन अनुसार गएको आर्थिक वर्ष 2082/83 पालिकाले अर्थ मन्त्रालयको सहमति र वार्षिक बजेटमा समेत समावेश नगरिकन नगर विकास कोषबाट 33 करोड़ भन्दा बढ़ी आन्तरिक ऋण परिचालन गरेका छन्। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार पालिका ऋण लिनु अघि नेपाल सरकारको सहमति अनिवार्य लिनुपर्ने भए पनि कुनै पनि पालिकाले त्यस्तो प्रक्रिया पूरा नगरेको पाइएको छ। यस्तै मोरङका 2 पालिकाले आयोगले तोकेको सीमाभन्दा बढ़ी ऋण लिएको तथा केही पालिकाले प्रचलित कानून विपरीत विभिन्न संस्थाको ऋणका लागि जमानत बसेको प्रतिवेदनमा उल्लेख छ। आयोगले सार्वजनिक ऋणको एकीकृत विद्युतीय प्रणाली विकास गर्न र उत्पादनशील क्षेत्रमा मात्र ऋण परिचालन गर्नमा जोड़ दिएको छ।
4: रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपालीहरू दशैं नजिकैसँगै स्वदेश फर्किने क्रम तीव्र भएको छ। नयाँ दिल्ली, मुम्बई, हिमाचल प्रदेश र शिमला लगायतका ठाउँबाट परिवारसहित नेपालीहरू फर्कन थालेपछि बाँकेको नेपालगंजमा रहेको जमुनाहा नाकामा यात्रुको अत्यधिक चाप बढ़ेको छ। इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार अहिले त्यस नाकाबाट दैनिक 5,000 भन्दा बढ़ी नागरिकहरू नेपाल आइरहेका छन्। भारतबाट फर्कने यात्रुहरूको सहजता र सुरक्षाका लागि यस वर्ष जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाईमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ। साथै सीमा क्षेत्रमा हुने सम्भावित ठगी, लुटपाट र अव्यवस्था रोक्न नेपाल र भारतीय प्रहरी बीच आवश्यक समन्वय सहित सुरक्षा निगरानी समेत कड़ा पारिएको छ।
3: भरतपुरबाट बिरामी बोकेर ठोडीतर्फ जाँदै गरेको एम्बुलेन्स आज पर्सा राष्ट्रिय निकुञ्जको बगही पोस्ट नजिकैको खोल्छ तर्ने क्रममा खोलाले बगाएको छ। मध्य प्रदेश 03001/0147 नम्बरको एम्बुलेन्समा चालक दुर्गा श्रेष्ठ, ठोडी 4 बिरामी मोहन लामा र 1 कुरुवा रहेका थिए। उनीहरू 3 सकुशल रहेका छन्।
4: नेपाल दर्पणमा अब विदेशको खबर। यस वर्षको रसायन शास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका हेनरी कागन र जापानका केन्सो सोईले प्राप्त गर्नुहुने भएको छ। नोबेल समितिले जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया र स्वत उत्प्रेरणा सम्बन्धी खोजका लागि हेनरी र कन्सोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। उहाँहरूले संयुक्त रूपमा 1,10,00,000 स्वीडिश क्रोनर अर्थात झण्डै 16,90,00,000 रूपियाँ नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। गएको वर्ष यो पुरस्कार नयाँ आणविक संरचनाको विकासका लागि 3 वैज्ञानिकहरूलाई प्रदान गरिएको थियो। ती संरचनाले ठूलो मात्रामा ग्यास थुन्न सक्ने भएकाले वातावरणबाट हरित गृह ग्यास शोषने तथा मरूभूमि जस्ता सुक्खा क्षेत्रबाट आर्द्रता प्राप्त गर्ने प्रविधिको आधार तयार भएको थियो। यस वर्षको नोबेल पुरस्कार अन्तर्गत अस्ति चिकित्सा शास्त्रतर्फ हिजो भौतिक शास्त्रतर्फका विजेताको नाम घोषणा भएको थियो। अब भोलि साहित्य, पर्सि शान्ति र आउँदो सोमबार अर्थशास्त्रतर्फका विजेताको नाम घोषणा हुनेछ। विगत 12 महिनामा मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई नोबेल पुरस्कार प्रदान गरिन्छ।
3: दक्षिण कोरियाले निर्माण गरेको स्वदेशी अन्तरिक्ष रकेट नुरीले आज सफलतापूर्वक उडान भर्दै 15 उपग्रहलाई निर्धारित अन्तरिक्ष कक्षमा पुर्याएको छ। यो सफलता दक्षिण कोरियाको अन्तरिक्ष कार्यक्रमका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। नुरीको विकासक्रममा यसलाई अहिलेसम्मकै सबैभन्दा जटिल र चुनौतीपूर्ण अभियान मानिएको छ। 3 चरणमा विभाजित तरल इन्धनबाट चल्ने नुरी रकेटले स्थानीय समय अनुसार बुधबार दिउँसो 12:25 उडान भरेको थियो। रकेटलाई राजधानी सोयलबाट झण्डै 400 किलोमिटर दक्षिण पश्चिममा रहेको गोहुङ क्षेत्रमा रहेको नारो अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरेको। प्रक्षेपणपछि रकेटको उडान निर्धारित योजना अनुसार अघि बढ़ेको छ। रकेटको पहिलो चरण सफलतापूर्वक अलग भएको थियो। त्यसपछि यसको बाहिरी आवरण र दोस्रो चरण पनि योजना अनुसार छुटिएका छन्। प्रक्षेपणको झण्डै 12:30 पछि रकेटको तेस्रो चरणको इन्जिन बन्द गरिएको थियो।
4: नेपाल दर्पणमा अब खेल खबर। इंग्लिश क्लब आर्सेनलका प्रशिक्षक मिकेल आर्टेटाले 2030 सम्झौता लम्ब्याएका छन्। गएको सिजन क्लबलाई 22 वर्ष यताकै पहिलो प्रिमियर लीगको उपाधि दिलाएका आर्टेटाले 2030 जून महिनासम्मका लागि नयाँ सम्झौतामा हस्ताक्षर गरेका आर्सेनलले जानकारी दिएको छ। 2019 जिम्मेवारी सम्हालेका आर्टेटाले आर्सेनलको प्रशिक्षकका रूपमा आफ्नो पहिलो सिजनमै एफए कप पनि जितेका थिए। आर्सेनलसँग नयाँ सम्झौता गरेपछि आर्टेटाले यसलाई क्लबको सफलताको शुरूआत मात्र भएको बताएका छन्। स्पेनी प्रशिक्षक मिकेल आर्टेटाको सम्झौता यस सिजनको अत्यन्त अन्त्यमा सकिँदै थियो। अब भने उनको कार्यकाल 1 दशकसम्म लम्बिने सम्भावना देखिएको पीबीसीले जनाएको छ।
3: नेपाल दर्पण सक्नु अघि मुख्य खबर फेरि एकपटक।
4: नेपाली कंग्रेसको बन्द सत्रमा प्रतिवेदनहरू पारित गर्ने क्रम चल्दै पार्टी एउटै परिवार रहेको र जिम्मेवारी लिने बारे मात्रै प्रतिस्पर्धा रहेको सभापति थापाको भनाई। नेतृत्व चयनका लागि भोलि बिहानदेखि 7 ठाउँमा मतदान शुरू हुने।
3: देशभर चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू। 50,000 भन्दा धेरै प्रहरी परिचालन। मुस्ताङमा 500 भन्दा बढ़ी कन्टेनर रोकिँदा चाडपर्व लक्षित सामानको अभावको जोखिम।
4: मनसून सकिने लाग्दा पनि स्क्रब टाइफसका बिरामी बढ़दै। मुसा नियन्त्रण गर्न र खेतबारीको काम गर्दा शरीर ढाक्ने कपड़ा लगाउन विज्ञको सुझाव।
3: रसायन शास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईले पाउने। जीवहरूमा हुने विषमता सम्बन्धी रासायनिक रहस्य पत्ता लगाएको भनाई।
4: र आर्सेनलका प्रशिक्षक आर्टेटाले 2030 सम्झौता लम्ब्याए।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं।

0: लखर बाइक डोराउँदै
1: कहाँ हुनु र भाई, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुइन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन, नागरिकताको भरमा 0% सेवा शुल्क सहित फाइनान्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुइन नै ठिक छ, जेनुइन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भारगंगा एक बैरिया, कपिल वस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570502443, 98026225243 र 98013514417।
4: बड़ा निक लागे सखी अजोरिया में गाँव, बड़ा निक लागे।

पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: युनाइटेड अस्पताल बारडुङ्गा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
2: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
4: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
2: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि, त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन, नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
5: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
6: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्, बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
2: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
5: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
2: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, बारगंगा 1 बैरिया कपिल वस्तु।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98-570-50-243, 98-026-25-243 र 98-013-51-417।
3: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो।
7: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बारगंगा 2 पिपरा कपिल वस्तु।
8: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
7: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा 2 पिपरा कपिल वस्तु। सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346।
9: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
10: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ। छ?
11: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
10: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बोचवल, साझा हस्पिटलको अगाडि।
11: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: नमस्कार, सामुदायिक रेडियो दावाजको साँझ सात बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.2 MHz इन्टरनेट अनलाइन www.buddhawaj.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट कांग्रेस महाधिवेशन बन्द सत्र शुरू, चार प्रतिवेदन पेश गरिने, मतदान भोलि बिहान 7 बजेदेखि शुरू गर्ने तयारी, विजयनगरमा निशुल्क आँखा उपचार, ग्रामीण क्षेत्रका नागरिक लाभान्वित, 100 बढ़ीको मोतियाबिन्दुको शल्यक्रिया, चण्डोटामा दिनदहाड़े घाटीबाट सुनको सिक्री लुटियो, सीसीटीभी फुटेजको अध्ययनसँगै संलग्न व्यक्तिको खोजी कार्य तीव्र, कपिलवस्तु अर्घाखाँची सड़क सम्पर्क सहज, पुल पक्की पुल बनेपछि आपत जापतमा सहजता, स्थानीय उत्पादनको बजारीकरण, शिक्षा र स्वास्थ्यमा टेवा पुग्ने अपेक्षा, र गुल्मीमा करेन्ट लागेर 24 वर्षीय युवकको मृत्यु, तुलसीपुरमा बसको ठक्करबाट 2 वर्षीय बालकको ज्यान गयो।
1: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
0: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर, बाढगंगा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगंगा अटो ट्रेडर। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
0: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064। अब समाचार विस्तारमा। नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्द सत्र शुरू भएको छ। बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका 4 प्रतिवेदन पेश गरिनेछ। त्यसपछि नयाँ नेतृत्व चयनका लागि मतदानको काम बाँकी रहनेछ। निर्वाचन कार्य तालिका अनुसार असोज 22 गते बिहान 7 बजेदेखि मतदान शुरू गर्ने तय रहेको छ। यो महाधिवेशनबाट सभापति 1, वरिष्ठ उपसभापति 1 सहित 4 उपसभापति, महामन्त्री 3, सहमहामन्त्री 15, कोषाध्यक्ष 1 गरी 24 जना पदाधिकारी चयन हुँदैछन्। यस्तै सहमहामन्त्रीमा 4 जना र कोषाध्यक्ष 1 जना सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ। त्यस अनुसार निर्वाचित हुने पदाधिकारीको संख्या 19 जना हुनेछ। लुम्बिनी प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयको निमित्त प्रदेश सचिवको जिम्मेवारी उपसचिव नारायण प्रसाद पौडेललाई दिएको छ। मुख्यमन्त्री चेतनराज आचार्यको अध्यक्षतामा आज बसेको मन्त्री परिषदको बैठकले मन्त्रालयका वरिष्ठ कर्मचारी पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रदेश सचिव भई कामकाज गर्न तोकेको निर्णय गरेको हो। पौडेललाई आर्थिक तथा प्रशासनिक अधिकार समेत प्रयोग गर्ने गरी जिम्मेवारी दिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धु प्रसाद बास्तोला संघीय मन्त्रालयको पत्र अनुसार अर्थ मन्त्रालयमा सरुवा भएपछि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव पद रिक्त भएको थियो। सही रिक्त पदमा तत्कालका लागि मन्त्रालयकी वरिष्ठ उपसचिव पौडेललाई निमित्त सचिवको जिम्मेवारी दिने निर्णय भएको भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले जानकारी दिनुभयो।
4: अर्को व्यवस्था नहुन्जेलसम्मका लागि मन्त्रालयका वरिष्ठ उपसचिव नारायण प्रसाद पौडेललाई आर्थिक र प्रशासनिक काम गर्ने गरी निमित्त सचिवको रूपमा आर्थिक मामला मन्त्रालयको सचिवको रूपमा के अरे जिम्मेवारी दिने निर्णय गरेको छ।
0: मन्त्री परिषद बैठकले गुल्मी अस्पताल तमगासमा कार्यरत 11 तहका प्रमुख कन्सल्टेन्ट मेडिकल जर्नलिस्ट डाक्टर पदमराज अधिकारीको शैक्षिक राजीनामा पनि स्वीकृत गरेको छ। व्यक्तिगत घरायसी कार्यले नियमित रूपमा कार्यालयमा उपस्थित भई कामकाज गर्न असमर्थन भएको जनाउँदै डाक्टर अधिकारीले 2083 भदौ 15 गतेदेखि लागू हुने गरी शैक्षिक राजीनामा स्वीकृत गर्न निवेदन दिनुभएको थियो। प्रदेश निजामती सेवा नियमावली 2080 नियम 139 उपनियम 3 बमोजिम उहाँको राजीनामा स्वीकृत गरिएको छ। बाणगंगा प्रज्ञा प्रतिष्ठानका संयोजक बालाराम गेवालीले बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याललाई वार्षिक प्रगति प्रतिवेदन बुझाउनु भएको छ। प्रतिष्ठानले एक वर्षको अवधिमा गरेका गतिविधि उपलब्धि तथा आगामी कार्ययोजनाबारे जानकारी समेटिएको प्रतिवेदन नगर प्रमुख अर्याललाई हस्तान्तरण गरिएको हो। प्रतिवेदन बुझ्दै नगर प्रमुख चक्रपाणी अर्यालले बाणगंगाको भाषा साहित्य कला संस्कृति र सृजनशील क्षेत्रको विकासमा प्रतिष्ठानले गरेको योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो। उहाँले स्थानीय प्रतिभाको पहिचान र संरक्षणसँगै साहित्य तथा संस्कृतिको प्रवर्धनमा प्रतिष्ठानको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। कार्यक्रममा प्रतिष्ठानका संयोजक बालाराम गेवालीले छोटो अवधिमै प्रतिष्ठान मार्फत केही महत्वपूर्ण काम गर्न सफल भएको बताउनुभयो। उहाँले स्थानीय भाषा साहित्य कला र संस्कृतिको संरक्षण तथा प्रवर्धनलाई प्राथमिकतामा राखेर विभिन्न गतिविधि सञ्चालन गरिएको जानकारी दिनुभयो। संयोजक गेवालीले आगामी दिनमा पनि नगरपालिकासँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै बाणगंगाको मौलिक कला संस्कृति र साहित्यको विकासमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रतिष्ठानले स्थानीय स्रष्टा तथा प्रतिभालाई प्रोत्साहन गर्दै नयाँ पुस्तालाई भाषा साहित्य र संस्कृतिसँग जोड्ने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। बाणगंगा दुई गब्दैया स्थित नमूना सामुदायिक वन उपभोक्ता समूहको 16 वार्षिक साधारण सभा तथा सातौं अधिवेशन सम्पन्न भएको छ। साधारण सभामा सामुदायिक वनले आगामी आर्थिक वर्षका लागि 1,21,10,105 रूपियाँको बजेट प्रस्तुत गरेको छ। साधारण सभामा वन संरक्षण तथा विकास, रोजगारी सिर्जना, उपभोक्ताको आय आर्जन वृद्धि तथा आर्थिक र सामाजिक हितलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत छलफल गरिएको थियो। वनबाट प्राप्त स्रोत साधनलाई स्थानीय विकास र सामाजिक क्षेत्रमा प्रभावकारी रूपमा परिचालन गर्ने विषयमा समेत जोड़ दिएको थियो। कार्यक्रममा समूहका अध्यक्ष शोभ बहादुर विकको अध्यक्षता र सचिव मीना पोखरेलको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष कुशल थापा ले स्वागत मन्तव्य साथै कोषाध्यक्ष रामप्रसाद पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। समूहको सातौं अधिवेशनले शोभबहादुर विककै नेतृत्वमा 11 सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ। समितिको उपाध्यक्षमा सीता पोखरेल, सचिवमा दीपा घिमिरे, सहसचिवमा भोजराज भट्टराई र कोषाध्यक्षमा नारायण छेत्री चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा धनी कला रेश्मी, लक्ष्मी भट्टराई, पेश कुमार थापा, दिनेश घिमिरे, सीताराम थारू र पवित्र भट्टराई चयन हुनुभएको छ। कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर 2 का वडाध्यक्ष विष्णुप्रसाद पौडेलले सामुदायिक वनले वन संरक्षणसँगै रोजगारी सिर्जना र स्थानीय विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनु भएको छ। उहाँले स्थानीय सरकार र सामुदायिक वनबीचको सहकार्यलाई आगामी दिनमा थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यस्तै सब डिभिजन वन कार्यालय पिपराका प्रमुख दिनेश प्रसाद जयसवालले सामुदायिक वनले वन संरक्षणका साथै विकास निर्माण, रोजगारी सिर्जना र सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनु भएको छ। कार्यक्रममा वैज्ञानिक वन उपभोक्ता राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष दिल्लीराज रेग्मी, नवजागृति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पदम अधिकारी, शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष झलक मल्ल ठकुरी, उडा नम्बर दुईका वडा सचिव नरेन्द्र पोखरेल लगायतको सहभागिता रहेको थियो। साधारण सभाले वन संरक्षणलाई थप प्रभावकारी बनाउने, वैज्ञानिक तथा दिगो वन व्यवस्थापन गर्ने, उपभोक्ताको आय आर्जन बढ़ाउने तथा वनबाट प्राप्त स्रोतलाई स्थानीय विकास र सामाजिक क्षेत्रमा परिचालन गर्ने विषयलाई प्राथमिकतामा राखेको छ। कपिलवस्तुको बाढगंगा नगरपालिका छ मधुवन सरिता कोलनी स्थित मनकामना मन्दिरमा देवी भागवत नवा ज्ञान महायज्ञ 2083 आयोजना हुने भएको छ। धार्मिक, संस्कृति र आध्यात्मिक जागरणको उद्देश्यसहित आयोजना गर्न लागि महायज्ञ असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ। महायज्ञमा अन्तर्राष्ट्रिय रूपमा प्रसिद्ध कथावाचिका आरती कृष्ण प्रियाको मुखारविन्दुबाट संगीतमय कथा वाचन हुने बताइएको छ। महायज्ञको शुभारम्भ असोज 25 गते बिहान 10 बजे शोभा कलश यात्रा तथा दिउँसो 2 बजे देवी भागवत नवा ज्ञान महायज्ञको समुद्घाटन गर्नेछ। असो 26 गते प्रत्येक दिन बिहान 6 बजेदेखि 8 बजेसम्म मण्डप पूजा, बिहान 8 बजेदेखि 11:30 बजेसम्म मूलपाठ तथा स्त्रु चण्डीपाठ, मन्त्र जप लगायतका धार्मिक अनुष्ठान सञ्चालन गर्नेछ। यसै गरी दिउँसो 12:30 बजेदेखि 4:30 बजेसम्म संगीतमय कथा वाचन, साँझ 4:30 बजे सन्ध्याकालीन आरती पुष्पाञ्जली तथा प्रसाद वितरण र साँझ 7:30 बजेदेखि राति 10 बजेसम्म भजन कीर्तन हुने आयोजकले जनाएको छ। महायज्ञ धार्मिक प्रवचन, कथा प्रवचन, भजन कीर्तन तथा विभिन्न सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गर्नेछ। संयोजक समितिले महायज्ञमा सहभागी भई कथा श्रवण तथा धार्मिक अनुष्ठानमा सहभागिता जनाउन सबैलाई आग्रह गरेको छ। कपिलवस्तु अस्पतालमा एक वर्षको अवधिमा 1,64,339 जनाले विभिन्न स्वास्थ्य सेवा लिएका छन्। अस्पतालका मेडिकल रेकर्डर सञ्जय कोइरीका अनुसार आर्थिक वर्ष 2082-83 बहिरंगन, अन्तरंग, आकस्मिक एक्सरे तथा भिडियो एक्सरे प्रयोगशाला र आमा सुरक्षा कार्यक्रम मार्फत बिरामीले सेवा लिएका हुन्। एक वर्षमा 69,502 जनाले बहिरंग सेवा, 3,988 जनाले अन्तरंग र 23,232 जनाले आकस्मिक सेवा लिएका छन्। त्यस्तै 27,222 जनाले एक्सरे तथा भिडियो एक्सरे सेवा लिएका छन्। आमा सुरक्षा कार्यक्रम अन्तर्गत 1,563 जनाले प्रसूति सेवा लिएकोमा 400 जनाले शल्यक्रिया मार्फत बच्चा जन्माएका छन्। अस्पतालको विवरण अनुसार 43,000 भन्दा बढ़ीले स्वास्थ्य बीमा मार्फत उपचार सेवा लिएका छन्। 50 शैयाको कपिलवस्तु अस्पतालमा 4 जना विशेषज्ञ सहित 15 जना चिकित्सक कार्यरत रहेका छन्। तर दरबन्दी अनुसार चिकित्सक तथा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर किशोर बन्जाडेले बताउनु भएको छ। कपिलवस्तुको विजयनगर गाउँपालिकामा सञ्चालन गरिएको निशुल्क आँखा शिविरबाट 170 जना लाभान्वित भएका छन्। गाउँपालिकाको आयोजना तथा छन्द कालीबाबु नारायणी आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो। शिविरमा आँखाको परीक्षण तथा उपचार गरिएका मध्ये 119 जनामा मोतियाबिन्दुको समस्या देखिएको हो। उनीहरूको निशुल्क शल्यक्रिया विजयनगर आधारभूत अस्पताल बद्दरमा गरिएको आयोजकले जनाएको छ। ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई स्थानीय स्तरमै सहज र गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ। शिविरमा आँखाको परीक्षणसँगै समस्या पहिचान, आवश्यक उपचार तथा मतिविन्दुको शल्यक्रिया सेवा निशुल्क उपलब्ध गराइएको हो। स्थानीय स्तरमै विशेषज्ञ सहितको आँखा उपचार सेवा पाएपछि सेवाग्राहीले राहत महसुस गरेका छन्। आर्थिक अभाव तथा अस्पतालसम्म पुग्न नसक्ने नागरिकका लागि यस्ता शिविर प्रभावकारी हुने गाउँपालिकाको भनाइरहेको छ। गाउँपालिकाले आगामी दिनमा पनि नागरिकको स्वास्थ्य आवश्यकतालाई प्राथमिकतामा राख्दै विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। चन्द्रोटामा दिनदहाडी एक महिलाको घाँटीबाट करिब 1.5 तोलाको सुनको सिक्री लुटिएको छ। शिवराज नगरपालिका 5 सुन्दर टोलकी विष्णु अधिकारी नेपाली मंगलबार दिउँसो आफ्नै पसलमा बसिरहेका बेला घाँटीबाट सिक्री लुटिएको हो। उहाँका श्रीमान दीपक नेपालीले सुन्दर टोल जाने बाटोमा किराना तथा चिया पसल सञ्चालन गर्दै आउनु भएको थियो। दिउँसो पसलमा विष्णु एक्लै रहेको मौका छोपी खाजा खान आएका व्यक्तिले पैसा दिने बहानामा नजिकिएर अचानक उनको घाँटीबाट सिक्री तानेका थिए। त्यसपछि उनीहरू मोटरसाइकल चढ़ेर फरार भएका हुन्। ती व्यक्तिहरू केही दिनदेखि पसलमा आउने चिया खाजा खाने र लामो समयसम्म बस्ने गरेको परिवारको भनाइरहेको छ। मंगलबार बिहान समेत उनीहरू चिया खान आएको र दिउँसो पुनः खाजा खान पुगेको बताइएको छ। ग्यालेक्सी प्याउने पानी जडान गरिएको सीसीटीभी क्यामेराको फुटेजमा लुटेराहरू ज्ञान ज्योति आधारभूत विद्यालय बुद्धि हवा तर्फको बाटो हुँदै फरार भएको देखिएको छ। घटनाको जानकारी पाए लगत्तै उडा प्रहरी कार्यालय चन्द्रौटाको टोली अनुसन्धानमा जुटेको छ। प्रहरी निरीक्षक सन्तोष घिमिरेले सीसीटीभी फुटेजको अध्ययनसँगै संलग्न व्यक्तिको खोजी भइरहेको बताउनु भएको छ। तपाईले सामुदायिक रेडियो दावाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबर पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: युनाइटेड अस्पताल बाढगंगा 7 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
6: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
5: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
7: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
8: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
9: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
7: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
6: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 98575158।
5: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
0: विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर। कपिलवस्तु र अर्घाखाँचीको सिद्धगंगा नगरपालिकालाई जोड्ने विभिन्न स्थानमा 5 वटा पक्की पुल निर्माण सम्पन्न भएपछि स्थानीयको आवागमन सहज भएको छ। पुल बनेपछि वर्षायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हटेको छ। लुम्बिनी प्रदेश सरकार र संघीय सरकारका योजना अन्तर्गत निर्माण भएका पुलले सिद्धगंगा नगरपालिकाका वडा नम्बर 9, 11, 13 र 14 कपिलवस्तु को तराई क्षेत्रसँग जोडेको सिद्धगंगा नगरपालिका 11 का वडा अध्यक्ष नवराज भूषालले बताउनु भएको छ। उहाँका अनुसार पुल निर्माण भएपछि सिद्धगंगाको दक्षिणी भेगबाट कपिलवस्तुतर्फको आवतजावत सहज भएको छ। कपिलवस्तुको बुद्धभूमि नगर नगरपालिका तीन मुसेरीमा करिब 4 करोड़ रूपियाँको लागतमा निर्माण भएको पुलले सिद्धगंगा 11 का बासिन्दालाई आवतजावतमा सहज बनाएको छ। यस्तै बुद्धभूमि नगरपालिका 1 पत्थरकोटमा करिब 7 करोड़ रूपियाँको लागतमा अर्को पुल निर्माण भएको छ। यी दुवै पुल लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण भएका हुन्। यसै गरी सिद्धगंगा नगरपालिका 9 र 11लाई अर्घाखाँची भालुवाङ सड़क खण्डसँग जोड्ने गरी रडसिंह खोलामा करिब 8 करोड़ रूपियाँको लागतमा पक्की पुल निर्माण गरिएको छ। पुल बनेपछि सिद्धगंगाका बासिन्दालाई सड़क सञ्जालमा जोड़िन तथा अर्घाखाँची हुँदै प्रदेश राजधानी राप्ती उपत्यका पुग्न सहज भएको छ। बाणगंगा नगरपालिका र सिद्धगंगा नगरपालिकालाई जोड्ने यी मुसियानमा करिब 6 करोड़ र पाब्रामा करिब 13 करोड़ रूपियाँको लागतमा थप 2 पक्की पुल बनेपछि सिद्धगंगा नगरपालिकाको सिमलपानी क्षेत्रका बासिन्दालाई कपिलवस्तुतर्फ आउजाउ गर्न सहज भएको छ। पुल निर्माणसँगै वर्षेमा खोलामा पानीको बहाव बढ़दा जोखिम मोडेर आवतजावत गर्नुपर्ने अवस्था अन्त्य भएको स्थानीयको भनाइ छ। यस्तै पुलले स्थानीय उत्पादनको बजारीकरण शिक्षा स्वास्थ्य तथा रोजगारीका लागि तराई क्षेत्रमा हुने आवतजावत समेत सहज बनाएको छ। गुल्मीको धुरकोटी गाउँपालिकामा करेन्ट लागेर 1 युवकको मृत्यु भएको छ। धुरकोटी गाउँपालिका 5 अधेरीका 24 वर्षीय ऋषि राम भण्डारीको बिजुलीको लत्रिएको तारबाट करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीकारले गुल्मीले जनाएको छ। प्रहरीका अनुसार भण्डारी मंगलबार दिउँसो करिब 3 बजे सिमल चौरीस्थित आफ्नै खेतमा पानी लगाउन घरबाट निस्किनु भएको थियो। खोजीका क्रममा बुधबार बिहान करिब 9:45 बजे आफ्नै खेत नजिकै लत्रिएको बिजुलीको तारमा परि मृत अवस्थामा फेला पर्नु भएको हो। जिल्ला प्रहरीकारले गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ। तुलसीपुर उपमहानगरपालिका 7 गैरा तापुमा स्कूलको बसको ठक्करबाट 1-2 वर्षीय बालकको मृत्यु भएको छ। बुधबार बिहान करिब 10 बजे गैरा तापु झोलुङ्गे पुल स्थित सड़कमा लु पर 02001K0004 नम्बरको लक्ष्य एकाडेमीको बसले पैदल यात्री बालकलाई ठक्कर दिएको थियो। दुर्घटनामा सल्यानको शारदा नगरपालिका 2 खलंगाका पप्पू नेपालीका छोरा आयन नेपाली घाइते भएका थिए। उनी हाल दाङको तुलसीपुर उपमहानगरपालिका 5 रानी जरूवामा डेरामा बस्दै आएका थिए। घाइते आयनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। रूपन्देही परेडले विभिन्न स्थानबाट भन्सार छली गरी चोरी पैठरी गरिएको करिब 3,43,000 रूपियाँ बराबरको सामान मरामत गरेको छ। जिल्ला प्रहरीकारलाई रूपन्देहीबाट खटिएको प्रहरी टोलीले मंगलबार जिल्लाका विभिन्न स्थानमा चेक जाँच गर्ने क्रममा 3,43,934 रूपियाँ बराबरको सामान बरामद गरेको हो। पछिल्लो 24 घण्टामा देशभर 17 विपदका घटना भएका छन्। ती घटनामा परि 3 जनाको मृत्यु भएको छ भने 14 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सिराहा नवलपरासी पूर्व बाँके कैलाली र डडेलधुरामा सर्पदंशका घटना भएका छन्। विपदका कारण 50,45,000 बराबरको आर्थिक क्षति भएको छ। मौसममा देखिएको परिवर्तनसँगै विभिन्न स्थानमा विपदका घटना दोहोरिन सक्ने भएकाले प्राधिकरणले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। विपदको जोखिम देखिएमा स्थानीय प्रशासन सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित स्थानमा जान प्राधिकरणले अनुरोध गरेको छ। यिनै खबरसँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं। तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। कांग्रेस महाधिवेशन बन्द सत्र शुरू, 4 प्रतिवेदन पास गरिने। मतदान भोलि बिहान 7 बजेदेखि शुरू गर्ने तयारी। विजयनगरमा निशुल्क आँखा उपचार। ग्रामीण क्षेत्रका नागरिक लाभान्वित, 100 बढ़ीको मोतियाबिन्दुको शल्यक्रिया। चन्द्रोटामा दिनदहाड़े खाँटीबाट सुनको सिक्री लुटियो। सीसीटीभी फुटेजको अध्ययनसँगै संलग्न व्यक्तिको खोजी कार्य तीव्र। कपिल वस्तु रर्ग खाँची सड़क सम्पर्क सहज, पक्की पुल बनेपछि आवतजावतमा सहजता। स्थानीय उत्पादनको बजारीकरण, शिक्षा र स्वास्थ्यमा समेत टेवा पुग्ने अपेक्षा। र गुल्मीमा करेन्ट लागेर 24 वर्षीय युवकको मृत्यु। तुलसीपुरमा स्कूल बसको ठक्करबाट 2 वर्षीय बालकको ज्यान गयो। हवस्त, एफएम ब्यान्डको 99.2 समेघासँगै वेबसाइट www.budavaz.com, हाम्रो पात्र र बुदावाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरकी साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुदावाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने ससीमलाई धन्यवाद दिँदै शुभा पनि विदा हुन्छु। नमस्कार।
3: खुसीको खबर। विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
10: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर, कपिल वस्तु, एभरेस्ट बैंक नजिकै।
9: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
6: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
9: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
7: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
8: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
9: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
7: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
6: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
9: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
12: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। कांग्रेसको नयाँ नेतृत्वका लागि भोलि मतदान हुने, सरकारले बाढ़ीमा बेपत्ता व्यक्तिलाई मृतक घोषणा गर्न देखिएको कानूनी अवरोध हटाउँदै 12 वर्षबाट घटाएर 45 दिन कायम गर्न मन्त्री परिषदको सिफारिश।
1: भन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छुटाइएको छ। 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हारिमा ल्याउने।
0: निर्वाचन प्रहरीको पोसाक खरिद बारेमा संसदीय उपसमितिले दशैंपछि छलफल गर्ने, 19 बुद्धि कार्यविधि र कार्य अवधि सर्वसम्मतिले पारित, राजनैतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर निष्पक्ष छानबिन गर्न सांसदहरूको माग।
2: खरिद प्रक्रियामा के भयो, कस्तो प्रक्रियामा भयो भनेर र त्यो चाहिँ हाम्रो सार्वजनिक खरिद ऐनसँग सम्बन्धित छ कि छैन, त्यो प्रक्रिया मानेको छ कि छैन, हरेक विषय अब हामी त्यसमा अध्ययन गरेर एउटा प्रतिवेदन सार्वजनिक गर्छौं।
0: चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजबाट लागू, पहिरोले अवरूद्ध जुम्ला भुलभुले सड़क पुनः सञ्चालनमा, गण्डकी र सुदूरपश्चिमका एक दुई स्थानमा भारी वर्षा हुने, पाँच प्रदेशमा चेतावनी जारी।
3: गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम त्यसै गरी बागमती, कोशी प्रदेशको क्षेत्रहरूमा पनि एक दुई ठाउँमा चाहिँ भारी पानी पर्ने सम्भावना पनि देखिन्छ आजको लागि।
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत अभ्यास खेलमा नेपाल विजयी, ओमान ए 2 विकेटले पराजित।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: न्यायाधीश नियुक्ति फेरि पनि विवादित बनेको छ। सर्वोच्च अदालतमा रिक्त पद छिटो पूर्ति गरिनु जरूरी छ, तर हतारमा गरिएको नियुक्तिले संस्थाको विश्वास गुमाउन सक्छ। अब सिफारिश संसदीय सुनवाई समितिमा जानेछ। समितिले फरक मतका बुदालाई गम्भीरताका साथ लिएर प्रश्न सोधी सार्वजनिक जानकारी गराएर वा सुधार गरेर संसदीय सुनवाईको गरिमा बढ़ाउनु पर्दछ। न्यायपालिकाको स्वतन्त्रता जोगाउन चयन प्रक्रियामा निष्पक्ष र पारदर्शिता देखिनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न देखिएको कानूनी अवरोध हटाउने भएको छ। मन्त्री परिषदको आज बसेको बैठकले विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने, अध्यादेश मार्फत बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्ने, विद्यमान व्यवस्थामा संशोधन गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले यसअघि 12 वर्षसम्म बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था रहेकोमा विपदका घटनालाई समेत ध्यानमा राख्दै उक्त अवधि घटाएर 45 दिन कायम गर्ने व्यवस्था गर्न लागि बताउनुभयो।
1: विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, यसमा विपद सम्बन्धी चाहिँ भोटेखोसीको बाढ़ीलाई मध्यनजर गर्दै यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छुटाइएको छ। 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हारिमा ल्याउने लगायतका अध्यादेशहरू जारी गर्न सम्माननीय राष्ट्र
5: मृत घोषणा गर्न सकिने व्यवस्था रहेकोमा विपदका घटनालाई समेत ध्यानमा राख्दै उक्त अवधि घटाएर 45 दिन कायम गर्ने व्यवस्था गर्न लागि बताउनुभयो।
1: विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, यसमा विपद

0: शिक्षा श्रेणीको सचिव पदमा सहसचिव श्री चक्रबहादुर बुढालाई बढुवा गर्ने र नेपाल लेखा परीक्षण सेवा समीकरण तर्फ राष्ट्रपति अंकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा नायब महालेखा परीक्षक श्री चन्द्रकान्त भण्डारीलाई बढुवा गर्ने निर्णयहरू आज रहेका छन्। राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 जना पीड़ितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलेट जेनरल स्थापना गर्न सहमति दिने।
1: त्यस्तै मन्त्री परिषदले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश र वन सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न पनि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 जना पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिने निर्णय समेत गरेको छ। निर्वाचन प्रहरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरीद सम्बन्धी अध्ययन उपसमितिले 19 बुधे कार्यविधि र कार्य अवधि सर्वसमितिले पारित गरेको छ। आज सिंहदरबारमा बसेको उपसमितिको पहिलो बैठकले उक्त कार्यविधि सर्वसम्मत रूपमा पारित गर्दै सबै सदस्यहरूले हस्ताक्षर गर्नुभएको हो। समितिका उपसभापति मनिष झाले समिति सीमित समयभित्र प्राप्त कागजातहरूको अध्ययनलाई प्रभावकारी रूपमा अघि बढ़ाउनु मुख्य चुनौती रहेको बताउनुभयो।
2: मस्यौदा जुन प्रस्तुत गरिएको थियो त्यो मस्यौदामा सामान्य हेरफेर गरिकन हामी सबैजनाको सर्वसहमतिमा पास भयो र सबैजनाले हस्ताक्षर पनि गरिसक्यौं। त्यस पश्चात हामीले जुन हामीलाई प्राप्त प्रमाणहरू छ, प्राप्त प्रतिवेदनहरू विभिन्न निकायहरूले गृह मन्त्रालय मार्फत जुन उपसमितिलाई सार्वजनिक लेखा समितिलाई उपलब्ध गराएको छ, त्यसको अध्ययन कसरी गर्ने र कुन प्रक्रियामा अगाडि बढ्ने भन्ने कुरा हामीले तय गर्यौं र आगामी बैठक आउँदै गरेको दशैं पश्चात गर्ने निर्णय गर्यौं।
1: उपसमितिको बैठक आज पहिलो पटक बसेको र अब आगामी बैठक दशैंपछि मात्र बस्नेछ। विभिन्न निकायबाट प्राप्त कागजात तथा प्रमाणपत्रहरूको अध्ययन गर्ने प्रक्रिया समेत बैठकले तय गरेको छ। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबू ओलीले निर्वाचन प्रहरीको पोशाक खरिद प्रक्रियाबारे राजनैतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर निष्पक्ष रूपमा अध्ययन गरिने बताउनु भएको छ। निर्वाचन प्रहरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिद सम्बन्धी अध्ययन उपसमितिको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै ओलीले भन्नुभयो,
3: टीओआर तयार पारेको छौ, त्यो टीओआर अन्तर्गत अध्ययन गरिन्छ। अब त्यसमा आएका कुराहरू, अब त्यसमा विभिन्न पक्षमा खरिद प्रक्रियामा के भए, कस्तो प्रक्रियामा भयो भनेर, र त्यो चाहिँ हाम्रो सार्वजनिक खरिद ऐनसँग सम्बन्धित छ कि छैन, त्यो प्रक्रिया मानेको छ कि छैन, हरेक विषय अब हामी त्यसमा अध्ययन गरेर एउटा प्रतिवेदन सार्वजनिक गर्छौ। हाम्रो क्षेत्राधिकारले चाहिँ तपाईँको कारवाही गर्ने पनि राख्दैन, त्यसले गर्दा हामीले भनेको आफ्नो प्रतिवेदनमा सिफारिश गर्ने हो।
1: नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले संसदीय समिति भ्रष्टाचार प्रति शून्य सहनशीलताको नीतिमा स्पष्ट रहेको बताउनुभयो।
4: यदि प्रक्रिया बमोजिम अगाडि बढ्नुपर्छ र दोस्रो कुरा कानूनको मातहतमा संविधानको मातहतमा रहेर गर्ने, तपाईँहरूका विषयमा हामी स्पष्ट छौँ। त्यसैले उजुरी पर्ने कुरा, आरोप लाउने कुरा जसका विषयमा पनि हुन सक्छ, त्यो अन्तिम हुन सक्दैन। त्यसका विषयमा अध्ययन गर्ने र लेखा समितिको एउटा चाहिँ साझा निष्कर्ष, साझा भोइस बनाउनका निमित्त यो अध्ययन उपसमितिले काम गर्नेछ र त्यसैमा हामी
1: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भोलि बिहान 10 बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले भोलि बिहान 7 बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक भएको बताउनु भएको छ। मतदानका लागि काठमाडौँका 3 स्थानमा 7 मतदान केन्द्र तोकिएको छ। प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो। निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुला मंच र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ। स्थानीय तहमा ज्येष्ठ नागरिकको हेरचाह, स्वास्थ्य, सामाजिक सहभागिता र सम्मानजनक जीवनलाई प्रवर्द्धन गर्ने

0: बक्सेका साथ सरकारले स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र संचालन स्थापना सम्बन्धी कार्यविधि 2083 तयार गरेको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले यो कार्यविधि तयार पारेको हो। नयाँ कार्यविधि अनुसार स्थानीय तहमा संचालन हुने दिवा सेवा केन्द्रले घरमा एक्लोपन महसुस गरिरहेका वा हेरचाह आवश्यक भएका ज्येष्ठ नागरिकलाई दिनको समयमा भेटघाट, सामाजिक घुलमिल, मनोरञ्जन, स्वास्थ्य सेवा तथा परामर्शको अवसर उपलब्ध गराउनेछ। कार्यविधिले ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सिप र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्ने विषयलाई विशेष प्राथमिकता दिएको छ। हामीले ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसेलाई नेपालमा ज्येष्ठ नागरिकको एक्लोपनको अवस्था र समाधानको उपायका विषयमा सोधेका छौं।
1: अन्तर्क्रिया नगरिदिने, केही पीड़ाहरूलाई शेयर गर्ने मान्छे नभइदिने, सुनिदिने मान्छे नहुने र त्यो कारणले गर्दा उहाँमा आउने एक प्रकारको समस्या हो। त्यो चाहिँ पछिल्लो समय बढ़िरहेछ। नेवारीमा कुरा गर्नुहुन्छ अनि बच्चा बच्चीले बुझ्न त बुझ्ने रहेछ अलिअलि, तर कम्युनिकेसन गर्न नेवारीमा नसक्ने, अनि यसले पनि फेरि अर्को रहेछ होमवर्कको कुरा रमाइलो है, आफ्नै उसमा पनि सन्तानको बीचमा पनि। अर्को महत्वपूर्ण पाटो भनेको विद्यालयले यति धेरै होमवर्क दिएको हुन्छ कि अब त्यो अशिक्षित हजुरबा हजुरआमाहरूले त्यो बच्चा चाहिँ होमवर्कमा सहयोग गरिदिन पनि सक्नुहुन्न, अनि फर्केर आइसकेपछि फेरि दिने बाबुआमासँग बसेर होमवर्क गर्नुपर्ने, हजुरबा हजुरआमासँग त उहाँहरू नजिक हुने अवसर पनि नपाउने, अनि यस्तो किसिमको अवस्था पनि रहेछ। यी
0: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि विशेष सुरक्षा योजना लागू भएको छ। प्रहरीका अनुसार सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठान र सड़क सुरक्षालाई प्राथमिकतामा राखेर यो योजना शुरू गरिएको हो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार यसपटक विगत भन्दा केही अघिदेखि नै सुरक्षा योजना लागू भएको छ। यस योजना अन्तर्गत देशभरि 50,000 भन्दा धेरै प्रहरी खटाइएका छन्। मुख्य बजार, चोक तथा भीड़भाड़ हुने क्षेत्रमा सीसीटीभी र ड्रोन मार्फत निगरानी बढ़ाइएको छ। देशभर 400 भन्दा धेरै ठाउँमा सहायता कक्ष स्थापना गरी 1100 भन्दा धेरै प्रहरी परिचालन गरिएको छ। अविरल वर्षाका कारण अवरूद्ध जुम्ला बजार उर्तु खाली बुलबुले सड़क पुनः सञ्चालनमा आएको छ। सड़कमा खसेका पहिरो तथा ढुंगा माटो पन्साएपछि सड़क सुचारू भएको सड़क डिभिजन कार्यालय जुम्लाले जनाएको छ। हिम ढुस्की पहिरो लगायत विभिन्न स्थानमा खसेका पहिरो हटाउन सड़क डिभिजन कार्यालयले ठूला उपकरण सहित प्राविधिक टोली परिचालन गरेको थियो। कार्यालयका अनुसार असोज 20 गतेदेखि सड़क पूर्ण रूपमा सञ्चालनमा आएको जनाएको छ। दशैं पर्व नजिकै गर्दा सड़क सञ्चालनमा आएपछि स्थानीयवासीसँग यात्रुहरूलाई सहज भएको छ। देशका विभिन्न भूभागमा अहिले पनि वर्षा भइरहेको छ। मौसमविद रोजन लामिछानेले पछिल्लो समय चितवन, काठमाडौँ, नवलपुर, तनहुँ र गोर्खा आसपासका क्षेत्रमा पानी परिरहेको बताउनुभयो। सुदूरपश्चिम लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका सुर्खेत, बर्दिया, बैतडी, डोटी, डणेलधुरा र कैलाली आसपासमा मध्यम वर्षा भएको छ। पछिल्लो 24 घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। गण्डकी सुदूरपश्चिमका एक दुई स्थानमा भने भारी वर्षा भएको छ। भोलि आजको तुलनामा पानी पर्ने सम्भावना कम रहेको मौसमविद लामिछानेले बताउनुभयो।
2: गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम त्यसै गरी बागमती, कोशी प्रदेशको क्षेत्रहरूमा पनि एक दुई ठाउँमा चाहिँ भारी पानी पर्ने सम्भावना पनि देखिन्छ आजको लागि। र रातिको वर्षाको कुरा गर्नुपर्दाखेरि चाहिँ राति पनि यो कर्णाली सुदूरपश्चिम प्रदेशको क्षेत्रहरूमा चाहिँ हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको छ भने जुन यो पूर्वी पहाड़ी भूभागहरूको पनि एक दुई ठाउँमा चाहिँ पानी पर्ने सम्भावना देखिन्छ। दिउँसोको साँझको समयभन्दा रातिको समयमा चाहिँ त्यति धेरै पानी पर्ने अवस्था चाहिँ देखिँदैन। तापनि भोलि र पर्सिको मौसमको कुरा गर्नुपर्दा पनि आजको तुलनामा भोलि केही हदसम्म चाहिँ पानी अलिक कम पर्ने देखिन्छ भने पश्चिमी भूभागहरू पूर्वी भूभागहरूमा चाहिँ पानी पर्न सक्ने सम्भावना यथावतै रहेको छ।
0: विभागले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहिले रंगको चेतावनी जारी गरेको छ। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गतको श्रृंखलाका लागि ओमानमा रहेको नेपाली क्रिकेट टोली ओमान ए विरूद्ध पहिलो अभ्यास खेलमा विजयी भएको छ। ओमान क्रिकेट एकाडेमी तर्फ 2002 बुधबार भएको खेलमा नेपालले ओमानलाई 2 विकेटले पराजित गरेको हो। ओमानले 161 रनको लक्ष्य दिएपछि नेपाली टोलीले लक्ष्य बढ़ाएर 240 रन पछ्याउने गरी खेल्ने निर्णय गरेको थियो। 240 रनको लक्ष्य नेपालले 10 बल बाँकी छँदा 8 विकेटको क्षतिमा भेटायो। ईशान पाण्डेले सर्वाधिक 72 रन बनाए। ओमानमा आगामी सातादेखि नेपाल ओमान र क्यानाडा सम्मिलित लीग 2 अन्तर्गतको ओडीआई श्रृंखला शुरू हुँदैछ।
3: सन्तोषी रावल रसुवा भोटेकोशी बाढ़ी प्रभावित पालिकाहरूमा भिटामिन ए र जुकाको औषधि खुवाइँदै
4: तोकिएका केन्द्रमै खुवाउनको लागि म विशेष अनुरोध गर्न चाहन्छु। हामीले यो असोज महिनाभित्र नै खुवाइसक्नुपर्ने हुन्छ। असोज महिनाभन्दा पछि चाहिँ देशव्यापी रूपमा सूक्ष्म पोषक तत्व सर्वेक्षण गर्दैछौ।
3: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
6: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
5: ओहो, तिमी त घरको खाने भएछौ नि।
7: के को सरसल्लाह हो दुईजनाको?
6: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
7: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
5: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
7: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
3: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
8: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट।
10: तपाई नुवाकोट, धादिङ, गोर्खा र तनहुँ जिल्लामा हुनुहुन्छ भने आफ्नो नानी बाबुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन नछुटाउनुहोस् है। आजबाट यी जिल्लाका रसुवा भोटेकोशी बाढ़ी प्रभावित पालिकामा भिटामिन ए र जुकाको औषधि खुवाउन थालिएको छ। नेपाल सरकारको पोषण शाखा प्रमुख लीला विक्रम थापा,
4: गोर्खा, तनहुँ, नुवाकोट र धादिङमा चाहिँ यही असोज 22 र 23 गते भित्र जुकाको औषधि र जुन भिटामिन ए खुवाउने कार्यक्रमहरू हामीले त्यहाँ सबै कुरो पुर्याइसकेका छौँ र अहिले खुवाइरहेको अवस्था पनि छ। रसुवा जिल्लामा योभन्दा अगाडि नै खुवाइसकिएको र अघिल्ला वर्षहरूमा जस्तै वडा कार्यालय, होइन, स्वास्थ्य संस्था, स्कूल र स्थानीय तहमा जुन पाएक पनि आफ्नो नजिकको स्वास्थ्य स्वयंसेवकको घर, चौतारी, यी ठाउँहरूमा गएर आफ्ना बालबालिकालाई लिएर गएर तोकिएका केन्द्रमै खुवाउनको लागि म विशेष अनुरोध गर्न चाहन्छु। हामीले यो असोज महिनाभित्र नै खुवाइसक्नुपर्ने हुन्छ। असोज महिनाभन्दा पछि चाहिँ देशव्यापी रूपमा सूक्ष्म पोषक तत्व सर्वेक्षण गर्दैछौ। मंसिर महिनाबाट त्यो सर्वेक्षण हुने भएको हुनाले त्योभन्दा अगाडि र पछाडि चाहिँ केही समय खुवाउन मिल्दैन। सकेसम्म छिटोभन्दा छिटो खुवाउनको लागि पनि अनुरोध गर्न चाहन्छु।
10: तपाईँले आफू बसेको नजिकै रहेका स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयंसेविकालाई भेटेर नानी बाबुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन सक्नुहुन्छ। 6 देखि 59 महिनासम्मकालाई भिटामिन ए र 12 देखि 59 महिनासम्मका नानी बाबुलाई जुकाको औषधि खुवाउनुपर्छ। तपाईँले पानी तताएर खानुहुन्छ कि उमालेर? डाक्टरहरूले 3 मिनटसम्म उम्लेको पानी पिउन सुझाव दिएका छन्।
11: पानी उमाल्छौ जुन उम्लिन्छ नि घटघट घटघट हुन थाल्छ नि त, पानी त गुडुगुडु गुडुगुडु गर्न थाल्छ नि, त्यो रोल बोइलिङ सुरु भएपछि पनि कम्ती पनि 1-3 मिनट त्यसलाई उम्लिरहन दिउँ, त्यो घटघट हुन दिउँ। त्यो भयो भने चाहिँ यो जुन किटाणु जीवाणु जुन चाहिँ पानीमा रहेका हुन्छन् ती चाहिँ मरेर जान्छन्, धेरै मात्रामा 99% मर्छन्। त्यो भयो भने चाहिँ पानी चाहिँ तपाईँ जति नै दुःखमा हुनुभयो पनि पानी चाहिँ उमालेरै खुवाउनु पर्यो नानी बाबुहरूको लागि चाहिँ, उमालेको पानी मात्रै दिनु पर्यो। रोल बोइलिङ भन्छ 3 मिनटसम्म उम्ल्याउनु पर्यो, त्यो उम्लिसकेपछि चाहिँ हजुरले छोपेर राख्नु पर्यो, त्यसलाई फेरि खोर पार्नु भएन, छोपेर राखेपछि सेलाउनु भयो अब छ भने फ्रिजमै राख्नुभयो भने केही फरक परेन। उमालेको पानी
10: राम्रोसँग उमालेको पानी चिसो बनाएर पिउँदा हुन्छ, तर तताएको पानीलाई राम्रोसँग छोपेर चाहिँ राख्नुपर्छ। डाक्टर अर्चना नेपाल। तपाईँ नुवाकोट र धादिङ जिल्लाको सिमाना कोल्पो खोला पुल भएर यात्रा गर्दै हुनुहुन्छ। अहिले यो पुलको डेक अर्थात गाड़ी गुड्ने भाग मिलाउने काम भइरहेको छ। तपाईँका लागि यो पुल बिहान 7 देखि साँझ 7 बजेसम्म प्रत्येक 1 घण्टा रोकिने र प्रत्येक 1 घण्टा खुला रहन्छ। कम्तीमा 7 दिनभित्र काम सकिने गल्छी रसुवागढ़ी सड़क आयोजनाले जनाएको छ। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
12: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपदपछिको राहत तथा उद्धार र पुनर्स्थापनामा समुदायको महत्व,
13: नेवार कमिटीको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ, उनीहरूले पैसा जम्मा गरेको छ। पहिला भकारी भन्थे यहाँलाई थाहा छ होइन, हाम्रो गाउँघरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा लगाएर राख्ने, केही पऱ्यो भने दिने, यही त हो नि प्रिपेयरनेस भनेको।
12: विपदमा सामुदायिक प्रयत्न फलदायी हुने विज्ञको सुझाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
14: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
10: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
14: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
10: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
14: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
10: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
15: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, Wi-Fi 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
16: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन Wi-Fi 6 प्रविधि भएको Wi-Fi 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
12: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपदको समयमा समुदायको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। स्थानीय स्तरमा जोखिमको पहिचान, पूर्व तयारी, पूर्व सूचनाको आदान प्रदान, उद्धार तथा राहतमा सहयोग गरेर समुदायले विपदको प्रभाव कम गर्न सक्छ। विपदपछि घाइतेको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण, खाद्य तथा आवश्यक सामग्री व्यवस्थापन र प्रभावित परिवारलाई सहयोग गर्नु पनि समुदायको जिम्मेवारी हो। हामीले लामो समयसम्म विपदपछिको उद्धारमा काम गर्दै आउनुभएका राष्ट्रिय विपद व्यवस्थापन सञ्जालका अध्यक्ष सूर्यबहादुर थापासँग यसै विषयमा कुराकानी गरेका छौं।
13: भनौँ न इमिडिएट त्यो सपोर्ट गरेर अहिलेसम्म पनि कन्टिन्यू उहाँहरूले सहयोग गरिराख्नु भएको छ सरकारी निकायहरूसँग समन्वय सहकार्य गरेर भने सरकारले दिएको निर्देशन अनुसार सरकारले ल्याएको नीति अनुसार चाहिँ त्यसमा सहभागी भएर काम गरिरहनु भएको छ। त्यसले गरी सरकारी संस्थाहरूको एउटा चाहिँ तत्काल यस्तो खालको सहयोग गर्ने कुरामा महत्वपूर्ण भूमिका हुन्छ र अर्कोतिर तपाईँको कहिलेकाहीँ सरकारलाई सचेत गराउने कुराहरू होइन नीतिगत रूपमा चाहिँ तपाईँको परिवर्तन गराउनु पर्ने कुराहरूमा अथवा भएको नीति नियमको प्रभावकारी कार्यान्वयन गर्ने कुराहरूमा सरकारलाई सही सूचना प्रवाह गर्ने कुराहरूमा गैर सरकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ र त्यो भूमिका गैर सरकारी क्षेत्रमा गरिराख्नु भएको छ।
12: हजुर, यहाँले जुन भोटेकोसीको बाढ़ी आयो, बाढ़ी आउने बित्तिकै गैर सरकारी संस्थाहरू जानुभयो, परिचालित हुनुभयो, सहयोगमा जुट्नुभयो भन्ने कुराहरू गर्नुभयो, त्यो एकदमै राम्रो पक्ष भयो। अर्को एउटा चाहिँ अलिकति कमजोर हुँदै गएको भनेको समुदाय सबभन्दा ठूलो कुरा हो, त्यो गैर सरकारी संस्थाहरू सरकार अथवा उद्धारकर्ताहरू त पछि घटना भइसकेपछि पुग्ने हो नि त। हाम्रो त्यो समुदाय जो यस्ता विपदमा सचेत गराउनेदेखि लिएर उद्धार गर्नेदेखि अरूलाई बचाउनेदेखि कुरामा जति सशक्त हुनुपर्ने, समुदाय चाहिँ अलिकति कमजोर भएर गएको हो कि अब जहाँ घटना हुन्छ दुई तीनवटा घटना यस अगाडि काम गर्दाखेरि परनिर्भरता बढी देखियो होइन, र पहिला हामी बचाउ हुँदाखेरि जस्तो हरेक टोलमा हरेक ठाउँमा विपद प्रतिकार्यको लागि अथवा कुनै घटना हुँदाखेरि स्ट्रेचरदेखि लालटिनदेखि लिएर ती सबै कुराहरू आफ्नो समुदायमा हुन्थ्यो। नेवार समुदायमा चाहिँ गुठी मार्फत अझ पनि ती कुराहरू अलि बलियो छ, अरू समुदाय चाहिँ तितरबितर भएर हो कि, त्यो समुदायलाई कसरी बलियो बनाउने?
13: एकदमै महत्वपूर्ण तपाईँले यो प्रश्न राख्नुभयो, जिज्ञासा राख्नुभयो। वास्तवमा हाम्रो यो राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल डिमान्ड भनेकै एकदमै स्थानीयकरणमा जोड दिने, स्थानीयकरणको मा फोकस गर्ने हिसाबले नै स्थापना भएको हो र अहिले पनि हाम्रा अधिकांश कार्यक्रमहरू भनेको सञ्जालसँग रहेको कार्यक्रमहरू र सञ्जालका सदस्यहरू पनि तपाईँ हेर्नुहोस् अहिले हामीसँग यो डिमान्डसँग 105 भन्दा बढी लोकल संस्थाहरू छन्। हाम्रो उद्देश्य भनेको स्थानीय संस्थाहरूलाई बलियो बनाउने, स्थानीय संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने, तिनीहरूलाई विभिन्न निकायहरूसँग दात्री निकायहरू आइएनजीओ सरकारी निकायहरूसँगको एउटा सहकार्य समन्वय गर्ने र त्यसलाई सहजीकरण गर्ने काम हो र हामीले जोड़ दिएको पनि के त भन्दाखेरि तपाईँको स्थानीय समुदायलाई बलियो बनाउनुपर्छ, समुदायले नै सूचना प्रवाह गर्नुपर्ने हुन्छ। पहिलो रेस्पोन्डर भनेको हिजो अस्ति हामी सुरक्षा निकाय भन्थ्यौं, वास्तवमा सही रेस्पोन्डर फर्स्ट रेस्पोन्डर भनेको कम्युनिटीको मान्छेहरू हो भने अघिल्लो सँगैको घरमा आग लागि लाग्दा तत्काल गाग्रीको पानी बाल्टिनको पानी लिएर जाने मान्छे त छेउको घरको छिमेकी हुन्छ नि त होइन। त्यसकारण चाहिँ त्यहाँ कुनै पनि घटना घट्यो भने पहिला रेस्पोन्स गर्ने मान्छे स्थानीय समुदाय नै हुन्छ। त्यसकारण चाहिँ अहिले चाहिँ तपाईँको यो स्थानीय समुदायको क्षमता वृद्धि गर्ने कुराहरू, समुदायलाई सूचना प्रवाह गर्ने कुराहरू, समुदायलाई सशक्त बनाउने कुराहरू, यही आवाज हामीले उठाउँदै आइरहेछौँ। त्यो क्षेत्रमा लगानी गर है, हामीले सरकारलाई पनि के भनिरहेछौँ, धात्री निकायहरू संस्था र अन्तर्राष्ट्रिय संस्थाहरू भने तपाईँहरूको लगानी चाहिँ स्थानीय समुदायमा हुनु पर्यो, स्थानीय संस्थालाई बलियो बनाउने। त्यहाँ भनौँ न हाम्रा महिला समूहहरू छन्, युवा क्लबहरू छन्, सामुदायिक संस्थाहरू छन्, त्यो भने एउटा संगठित पनि छ त्यहाँ होइन, संगठित समूहहरू पनि छ भनेपछि तिनीहरू मार्फत चाहिँ परिचालन गर्ने, तिमीहरूको क्षमता अभिवृद्धि गर्ने र समुदायमा भएका स्रोत र साधन ज्ञानहरू के छ त्यसलाई लिपिबद्ध गर्ने, अभिलेखीकरण गर्ने र त्यसको म्याक्सिमम प्रयोग कसरी गर्न सकिन्छ र त्यसको लागि त्यही भएर स्थानीय सरकारहरूले पनि एउटा सम्बन्ध अहिले कन्ट्रिब्युसन के गरेको देखिन्छ भने नि, त्यो चाहे त्यो स्थानीय सरकार हो प्रदेश सङ्घले, त्यो तलको संस्थाहरू सामुदायिक संस्थाहरूलाई सपोर्ट गरेको देखिँदैन र विपद यो जोखिम न्यूनीकरणको तयारी पूर्व तयारीको कुराहरूमा लगानी गरेको देखिँदैन। तपाईँको विपदपछिको घटनामा चाहिँ तपाईँको तत्काल सहयोगहरू गर्ने त्यसको खालको बजेट पनि आउने, सबैको चासो पनि जाग्ने, तर त्योभन्दा अगाडि चाहिँ खर्च बेकारमा हुन्छ कि अहिले गरेको खर्च बेकार, यत्रो लगानी गरेर विपद हुने कहिले हो, आगलागी हुने कहिले हो, भैँचालो आउने कहिले हो, यस्तो बाढी आउने कहिले हो भनेर अलि ध्यान नदिएको देखिन्छ। तर यो विभिन्न घटनाक्रमले के देखायो भने हामीले पूर्व तयारी र जोखिम न्यूनीकरणमा लगानी बढाउनु पर्छ। तपाईँले भनेको जस्तै स्थानीय समुदायमै हामी पुग्ने वातावरण कसरी बनाउनु पर्छ, तिनीहरूको क्षमता वृद्धि कसरी गर्ने, तिनीहरूको सूचनामा पहुँच कसरी गर्ने, तिनीहरूको विभिन्न निकायहरूसँग समन्वय र सहकार्य गर्न सक्ने वातावरण कसरी बनाउने, तिनीहरूलाई सुहाउने खालको चाहिँ नीतिहरू कसरी हामीले निर्माण गर्ने, के कुरा चाहिँ जरुरी छ भन्ने कुराको चाहिँ एकदमै त्यो हुन जरुरी छ, त्यो कुराको ग्याप देखेको छ। त्यस कारण अहिले तपाईँले प्रश्न पनि उठाउनु भयो र डिमान्डको उद्देश्य पनि मेन नै लोकलाइजेसन हो होइन, विपद जोखिम न्यूनीकरणको लागि चाहिँ, र यो कम्युनिटीले चाहिँ लिड गर्नुपर्छ है, यस्तो कुराहरू कम्युनिटीले लिड गर्नुपर्छ, कम्युनिटी अर्गनाइजेसनले लिड गर्नुपर्छ होइन, त्यस्तो भन्ने कुरालाई हामीले फोकस गरिराखेका छौँ। र अरू राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूले पनि समुदायसम्मको स्रोतहरू म्याक्सिमम चाहिँ तलब कसरी पुर्याउन सकिन्छ, समुदायसम्म कसरी तलब, समुदायका संस्थाहरू अथवा सामाजिक संस्थाहरू भनेको चाहिँ प्रोजेक्ट चलाउने संस्थाहरू मात्रै होइनन् है, तिनीहरू समुदायसँगै मिलेर काम गर्छ, त्यहाँको समस्याको बारेमा थाहा छ, त्यहाँको भूगोलको बारेमा थाहा छ, त्यहाँको संस्कृतिको बारेमा थाहा छ भनेपछि तिनीहरू त पावरफुल छन् नि त, त्यस कारण तिनीहरूलाई नै सहकार्य, तिनीहरूलाई नै डिसिजन मेकिङ प्रोसेसमै उनीहरूको भूमिका हुनु पर्यो कि, एउटा प्रोजेक्ट यस्तो घटना घट्यो लिएर गयो, प्रोजेक्ट चलाउने मात्रै होइन कि, त्यसको प्लानिङदेखि इम्प्लिमेन्टेसनदेखि तपाईँको मोनिटरिङको प्रोसेससम्म चाहिँ लोकल अर्गनाइजेसनको इन्गेजमेन्ट कसरी बढाउन सकिन्छ, त्यो भनेको सस्टेनेबल पनि हो। यो दाताबाट आउने पैसा भनेको कहिले आउँछ कहिले आउँदैन ठेगान छैन, नआउन पनि सक्छ, त्यो बेला पनि त हामी सर्भाइभल हुनु पर्यो। यहाँले भने जस्तो नेवार कमिटीको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ, उनीहरूले पैसा जम्मा गरेका छ, पहिला पहिला भकारी भन्थे यहाँलाई थाहा छ होइन, हाम्रो गाउँ घरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा लगाएर राख्ने, केही पर्यो भने दिने, यही त हो नि प्रिपेयरनेस भनेको।
12: सरकारले विपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न देखिएको कानूनी अवरोध हटाउने भएको छ। निर्वाचन प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र को पोसाक खरिद सम्बन्धी अध्ययन उपसमितिले 19 बुधी कार्यविधि र कार्य अवधि सर्वसम्मतिले पारित गरेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि भोलि बिहान 10 बजेदेखि मतदान हुनेछ। सरकारले मध्य प्रदेशको शिक्षा क्षेत्रमा समस्या पहिचान गरेर समाधान गर्ने भएको छ। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि विशेष सुरक्षा योजना लागू भएको छ। अविरल वर्षाका कारण अवरूद्ध जुम्ला बजार र भुलभुले सड़क पुनः सञ्चालनमा आएको छ र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत अभ्यास खेलमा नेपालले ओमान एलाई पराजित गरेको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई दीपक आचार्य विदा हुन्छु। नमस्कार, शुभरात्रि।
17: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
18: यति बेला साँझको 8 बज्यो।
19: रसुवा भोटेकोशीको पछिल्लो हिमाली जलप्रलय त्यही चेतावनीको कठोर यथार्थ हो। बस्ती उजाडिएका छन्, पूर्वाधार ध्वस्त भएका छन् र सयौं परिवार आफ्ना आफन्तको प्रतीक्षामा छन्।
20: विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, यसमा विपद सम्बन्धी चाहिँ भोटेकोशीको बाढीलाई मध्यनजर गर्दै
18: पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेरको घरमा सम्पत्ति शुद्धिकरणको छापा, सम्पत्ति र ब्याङ्क खाता रोक्का गर्ने तयारी। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान 10 बजेदेखि मतदान शुरू हुने। काठमाडौँ तीनकुनेमा भएको राजावादी आन्दोलनको घटनामा केही सुरक्षा अधिकारीलाई कार्यवाही गर्न मानव अधिकार आयोगको सिफारिश। साथमा प्रमुख खबर संक्षेप, नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

मास्टर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क फ्रन्ट डोर वासिङ मसिनमा 6 केजी टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क डिश वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क आइडिया दसैँको खुसी घर घरमा उपहार

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। भोटेकोशी बाढ़ी गएको एक महिना भन्दा बढ़ी भइसकेको छ, तर बाढ़ी प्रभावितका नाममा राहत वितरणको काम अझै भद्रगोल देखिएको छ। वास्तविक प्रभावितहरू पीड़ामा छटपटाइरहेका बेला नक्कली प्रभावित बनेर राहत बुझ्नेहरूको बिगबिगी बढ़ेको पाइएको छ। नुवाकोटको बिदुर नगरपालिकामा एकजनाकै घरमा 80 बोरासम्म चामल थुप्रिएको पाइएको छ। बाढ़ीबाट कम क्षति भएका प्रभावितहरूले समेत नक्कली कथा सुनाएर राहत लिएको बिदुरका स्थानीयले बताएका छन्। नक्कली प्रभावितहरूले बीचमै राहत कुम्ल्याउँदा वास्तविक प्रभावितहरू भने दयनीय अवस्था भोग्न विवश बनेका छन्। केन्द्र सरकारदेखि स्थानीय पालिकासम्मको समन्वय कमजोर हुँदा नक्कली प्रभावित बनेर राहत बुझ्नेहरूको बिगबिगी देखिएको छ। नुवाकोटको त्रिशुली बजारमा राहत सामग्री बोकेर गएका गाड़ी पुग्ने बित्तिकै आँखाबाट आँसु खसाल्ने र सर्वस्व गुमाउनु परेको पीड़ा सुनाउनेहरूको भीड़ लाग्ने गरेको छ। प्रत्यक्षदर्शीका अनुसार त्रिशुली बजारका अधिकांश घरसँगै मानिस समेत बगेका छन्। कतिपयको अझै अत्तो पत्तो लाग्न सकेको छैन, तर वरपरका स्थानीय भने आफू पनि प्रभावित भएको भन्दै राहत बुझिरहेका छन्। त्रिशुली बजारमा मात्रै नभएर नक्कली प्रभावितहरू बेलकोट गढी नगरपालिका साथ देवीटारमा समेत भेटिएका छन्। तर वास्तविक प्रभावितहरू भने बेपत्ता परिवारका सदस्यको अवस्था महिना दिन बितिसक्दा समेत थाहा पाउन नसक्दा छटपटिएका छन्। भोटेकोशी बाढ़ी गएको लामो समय बितिसक्दा जीवित व्यक्ति भेटिने सम्भावना न्यून रहेको निष्कर्षमा सरकार पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले बाढ़ी गएको एक महिना भन्दा बढ़ी भइसकेकाले अब कोही जीवित भेटिने अवस्था नदेखिएको बताउनु भएको छ।
3: यस्तो छ, अब कतिपयवटामा चाहिँ जिल्ला सुरक्षा समितिले नै निर्णय गराएर नै स्थगन भइसकेको अवस्था छ। सम्बन्धित आयोजनाका त्यो आयोजना कार्यालयको पनि संयुक्त उसबाट निर्णयबाट होइन केहीमा चाहिँ काम पनि भइरहेको, सर्टको काम चाहिँ रेगुलरै भइराख्ने, अलिक बढी आवश्यक भएको ठाउँमा अलिक बढी र थोरै आवश्यकता भएर थोरै हो भने अब रेस्क्यु चाहिँ अब त्यो फेज चाहिँ सकियो भन्नुको मतलब चाहिँ अब त्यसरी हामीले जुन बाढीबाट भएको जिउँ भनौँ न अब जिउँदो मान्छे वा भनौँ सकुशल रूपमा चाहिँ उद्धार गर्न सकिने अवस्था चाहिँ अब चाहिँ सम्भव कम हुँदै गएको हो भन्ने विषय हो।
2: बाढीमा बगेकाहरूले भने अझै सास नभए पनि लास पाउने आशा गरिरहेका छन्। सरकारले खोज तथा उद्धारको कामलाई जीवित उद्धारबाट खोज तथा पुनप्राप्तिको चरणमा लैजाने निर्णय गरेपछि बेपत्ता व्यक्तिका परिवार तथा आफन्त थप अन्यलमा परेका छन्। पछिल्लो सरकारी निर्णय अनुसार अत्यावश्यक स्थानमा खोजी कार्य जारी राख्दै पुनस्थापनाको कामलाई प्राथमिकता दिने भनिएको छ। कतिपयले कुसको शव बनाएर दाह संस्कार गरेका छन्। सरकार भने प्रभावितहरूको आवश्यकता भन्दा लोकप्रियतामा अल्झिएको देखिएको आरोप प्रभावितहरूले लगाएका छन्। बेलकोट गरी नगरपालिका साथ देवीटारका स्थानीय घरभित्रको बालुवा निकालिरहेका छन्। घरभित्र पुरिएका व्यक्तिको शव भेटिने आशमा घर सफा गरिरहेका उनीहरू रात बान्न जानेहरूको पछि लाग्नु भन्दा घरभित्रको बालुवा हटाएर बेपत्ता आफन्त फेला पार्न सकिन्छ कि भन्ने चिन्तामा देखिएका छन्। धादिङको गल्छी निस्कने सड़कमा पनि रात बित्राउन गरेको छ। को प्रभावित हो को होइन भन्ने यकिन नगरी पुग्ने जतिले भारी हालेर रात लगिरहेका छन्। स्थानीय सरकार पनि वास्तविक प्रभावितहरूको यकिन तथ्याङ्क निकाल्न सकिरहेका छैनन्। प्रभावितहरूको हातमै राहत वितरण गर्न पुगेकाहरूले जो भेटिन्छन् उनीहरूलाई नै बाँडेर फर्किने गरेको समेत पाइएको छ। एकातिर राहत वितरण अस्तव्यस्त देखिएको छ भने अर्कोतिर सरकारको आश गरेर बसेका वास्तविक प्रभावितहरू निराश बनेका छन्। भोटेकोशी बाढ़ीबाट ठूलो मानवीय क्षति भएको छ। पछिल्लो सरकारी विवरण अनुसार हजारौं मानिस बेपत्ता छन् र ठूलो संख्यामा शव तथा मानव अवशेष फेला परिसकेका छन्। प्रतिनिधि सभाका सांसद रमेश मल्लले भोटेकोशी बाढ़ीमा सरकारको काम फितलो देखिएको बताउनु भएको छ।
4: संयुक्त राष्ट्र संघको 81 महासभाको उद्घाटनमा महासचिव एन्टोनियो गुटरेसले तीन वर्ष अघि नेपालका हिमालमा उभिएर दिनुभएको चेतावनी फेरि दोहोर्याउनु भएको छ। विश्वका छानाहरू भत्किँदैछन्। उहाँले जलवायु संकटका प्रभावहरू अनुमान गरिए भन्दा छिटो तीव्र र टाढासम्म फैलिएको बताउनु भएको छ। रसवा भोटेकोशीको पछिल्लो हिमाली जलप्रलय त्यही चेतावनीको कठोर यथार्थ हो। बस्ती उजाडिएका छन्, पूर्वाधार ध्वस्त भएका छन् र सयौं परिवार आफ्ना आफन्तको प्रतीक्षामा छन्। हाम्रो उत्सर्जनमा योगदान न्यून छ, तर जलवायु संकटको मूल्य हामीले जीवन, घर, पूर्वाधार र भविष्य गुमाएर चुकाइरहेका छौं। त्यसैले यो विपद व्यवस्थापनको विषय होइन, जलवायु न्यायको विषय हो। म सरकारको ध्यान आकर्षण गराउँछु र रसवा भोटेकोशी लगायत प्रभावित क्षेत्रको मानवीय, भौतिक र पर्यावरणीय क्षतिको अन्तर्राष्ट्रिय सहयोगमा संयुक्त राष्ट्र संघको अनुगमनमा स्वतन्त्र मूल्याङ्कन गरियोस्। क्षति तथा नोक्सानी कोषबाट प्रभावित समुदायका लागि ऋण होइन अनुदान तत्काल सहयोग सुनिश्चित गरियोस्।
2: भोटेकोशी बारीले चिल्ली बिल्ली बनेकाहरू सरकारको मुख ताकेर बसेका छन्। सरकारले अझै हजारौं नागरिकलाई भेट्न नसक्ने गरी बारीले बगाएको बताउँदै आएको छ। अब जीवित भेटिने सम्भावना नदेखिएको निष्कर्षमा सरकार पुगेको छ। त्यही कारण सरकार अब पुननिर्माण र पुनस्थापनाको काममा लाग्न थालेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताउनु भएको छ।
3: हामीसँग अझै करिब 5,000 जतिको संख्यामा चाहिँ मिसिङ नै हुनुहुन्छ। त्यसमा चाहिँ अब हाम्रो डेड बडीको संख्या पनि अब थोरै ओभरल्याप त भएको देखिन्छ। किन भन्दा अब डेड बडी पहिचान नभइसकेका नै छन्। यो बेलामा धेरै पहिचान नभएको डेड बडी र यता मिसिङको संख्या चाहिँ ओभरल्याप भएको छ। हामीले मिसिङमा टिपाइराखेका छौँ, तर अब बडी पनि भेटिएको छ। त्यसमा पहिचान नभइकन हामीले मिसिङबाट चाहिँ घटाउन सक्ने अवस्था कानुनी रूपमा हुँदैन। त्यही भयो र नर्मली अझै पनि भनौँ न त्यो सहित गर्दाखेरि 5,000 आरआरीमा मिसिङ
2: भनेको अब तिनीहरू चाहिँ फेला पर्ने सम्भावना नदेखिएको अवस्था हो। त्यसो भए अहिले यति बेला एक महिना भन्दा बढी भइसक्यो।
3: सामान्य रूपमा हामीले हेर्दाखेरि चाहिँ फेला पर्ने सम्भावना एकदमै न्यून छ। तर अब कहीँ कतै अब पहिलाको कुनै कुनै यस्तो हेर्ने हो भने पनि अब बेपत्ता भनेर पनि केही गरी पत्ता लाग्यो भने चाहिँ अब उहाँहरूको हक अधिकार सुनिश्चित गर्ने विषय त कानूनले नै तोकिरहेको छ।
2: पीड़ा भोटेकोशी बारीले दिएको छ। सरकारले साथ नदिँदा प्रभावितहरू हरिबिजोगको अवस्थामा रहनु परेको छ। राहत वितरणमा देखिएको अव्यवस्था र बेपत्ता आफन्तको खोजीमा भएको ढिलाइले प्रभावित परिवारको पीड़ा झन बढ़ाएको छ। यहीबीच सरकारले भोटेकोशी बारीमा बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्न विपद सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ। हाल प्रचलित कानूनी व्यवस्था अनुसार बेपत्ता भएको 12 वर्षपछि मात्रै मृत घोषणा गर्न सक्ने प्रावधान संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले बताउनु भएको छ।
5: भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, यसमा विपद सम्बन्धी चाहिँ भोटेकोशीको बाढ़ीलाई मध्यनजर गर्दै यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छोटाइएको छ। लगायतका अध्यादेशहरू जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिश गर्ने छ।
2: बाढ़ीमा आफन्त गुमाएका परिवारहरू अझै पनि सब वा अवशेष फेला पर्ने र आफन्तको अवस्था यकिन हुने आशामा छन्। तर सरकारले बेपत्ता भएको 12 वर्षपछि मात्रै मृत घोषणा गर्न सकिने कानूनी प्रावधान संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि बेपत्तालाई मृत घोषणा गर्ने विषयमा सरकारको हतारोमाथि प्रश्न उठेको छ। भोटेकोशी बाढ़ीको एक महिना भन्दा बढ़ी समय बितिसक्दा वास्तविक प्रभावितहरू अझै राहत, पुनस्थापना र बेपत्ता आफन्तको खोजीको पर्खाईमा छन्। तर राहतमा नक्कली प्रभावितको पहुँच, वास्तविक प्रभावितको दयनीय अवस्था, बेपत्ताको खोजी तथा पहिचानमा देखिएको अन्योल पुनस्थापनाको चुनौतीले राज्यको विपद व्यवस्थापन प्रणालीमाथि नै प्रश्न उठाएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री उषा किरण।
6: सरकारले 3 अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको छ। आज दिउँसो बसेको मन्त्री परिषद बैठकले 3 अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिश गरिएको हो। भोटेकोशी बाढ़ीलाई मध्यनजर गर्दै विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न लागि उहाँले जानकारी दिनुभएको छ। उहाँका अनुसार हाल 12 वर्ष बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्ने व्यवस्था छ। उक्त व्यवस्थालाई छोटाएर तयारी पारिएको ऐनलाई अध्यादेश मार्फत जारी गर्न लागि छ। बेपत्ता व्यक्तिको मृत्यु घोषणा 12 वर्षबाट घटाएर 45 दिन बनाउने गरी अध्यादेश सिफारिश भएको छ। 15 चैत 2081 तीनकुनेमा भएको राजावादी आन्दोलनको घटनामा केही सुरक्षा अधिकारीलाई कार्यवाही गर्न मानवाधिकार आयोगले सिफारिश गरेको छ। आयोगले आज सार्वजनिक गरेको प्रतिवेदनमा आन्दोलनका बेला काठमाण्डुमा रहेका सुरक्षा अधिकारीलाई कार्यवाही गर्न सिफारिश गरिएको हो। कार्यवाही सिफारिश हुनेहरूमा काठमाण्डुका तत्कालीन एसएसपी विश्व अधिकारी हाल डीआईजी एसपी अपिल राज बोहरा, सशस्त्रका एसपी शैलेन्द्र श्रेष्ठ, काठमाण्डुका तत्कालीन सीडीओ ऋषिराम तिवारीलाई कार्यवाही गर्न सिफारिश गरिएको हो। उनीहरूलाई संविधानको धारा 249 को उपधारा 2 को ख बमोजिम कार्यवाही गर्न भनिएको छ। यस्तै गरी प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मलाई ध्यानाकर्षण गराउन आयोगले सिफारिश गरेको छ। राष्ट्रिय मानवाधिकार आयोग ऐन 2068 को दफा 5(1) बमोजिम प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका पदाधिकारीलाई ध्यानाकर्षण गराउन भनिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भोलि बिहान 10 बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले बिहिबार बिहान 7 बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले 3 घण्टा ढिला गरी शुरू गर्न लागि जानकारी दिनुभएको छ। उहाँका अनुसार मतदानका लागि काठमाण्डुका 3 स्थानमा 7 मतदान केन्द्र तोकिएको छ। प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो। निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुला मंच र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ। खुला मंचमा कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूका लागि पनि खुला मंचमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ। प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको छ। सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्ने हुन्छ। यता नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा सभापतिको जति नै हक र हैसियत भूइँमा बस्ने कार्यकर्ताको पनि हुने बताउनु भएको छ। पार्टी एउटै परिवार रहेको भन्दै अहिले जिम्मेवारी कसले लिने भन्ने बारे मात्रैमा प्रतिस्पर्धा रहेको जिकिर गर्नुभयो। काठमाण्डुमा जारी 15 महाधिवेशनको बन्द सत्रलाई आज सम्बोधनका क्रममा उहाँले यस्तो बताउनु भएको हो। सम्पत्ति शुद्धिकरण विभागले पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा, उहाँ निकटका केही व्यक्ति र नातेदारको घरमा छापा मारेको छ। विभाग एवं प्रधानमन्त्री निकट स्रोतका अनुसार पूर्व प्रधान न्यायाधीश जबरा, नवराज थपलिया, दीपक तिमिल सिन्हा र नारायण दाहालको घरमा छापा मार्ने काम भइरहेको छ। स्रोतका अनुसार जबराका केही नातेदारको घरमा पनि आज सम्पत्ति शुद्धिकरणको टोली पुगेको थियो। जबराका भाइ प्रभु शमशेर जबरा एवं ज्वाई नाता पर्ने नवीन बस्नेतको घरमा पनि सम्पत्ति शुद्धिकरणको टोलीले आज छापा मारेको छ। जबराका निकटस्थ व्यक्तिका घरमा छापा मारेर सम्पूर्ण कागजात बरामद भएका छन्। केही दिन अघि मात्रै काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोलेन्द्रलाई उहाँकै घरबाट मध्यराती पक्राउ गरेर 12 घण्टासम्म नियन्त्रणमा लिएर छाडेको थियो। पछिल्लो समयमा अहिले परिरहेको पानी आगामी शुक्रबारसम्म नै पर्न सक्ने मौसमविदले जनाएका छन्। काठमाण्डु उपत्यका सहित देशको विभिन्न क्षेत्रमा आज हावाहुरीसँगै मेघगर्जन, चट्यान र वर्षा भयो। मनसून र पश्चिमी वायुका कारण देशभरि नै बादल लाग्ने र पानी पर्ने भइरहेको मौसमविद रोजन लामिछानेले जानकारी दिनुभयो। उहाँले आजको दिनमा बागमती प्रदेश र पश्चिमी क्षेत्रमा मौसम खराब रहेको बताउनु भएको छ। उहाँका अनुसार अहिले रातिमा मौसममा सुधार हुने र भोलिदेखि फेरि बादल बन्ने र पानी पर्ने अवस्था रहेको छ। शुक्रबारसम्म मौसम प्रणाली खराब छ, शनिबारबाट सुधार हुने देखिन्छ र आइतबारबाट राम्रो हुनेछ उहाँले भन्नुभयो। देशका 74 जिल्लामा स्क्रब टाइफस संक्रमण देखिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रोगको निगरानी, परीक्षण, उपचार, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तथा जोखिम संचारका गतिविधि तीव्र बनाएको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् 2026 जनवरीदेखि हालसम्म 74 जिल्लाबाट 10,210 स्क्रब टाइफसबाट संक्रमित भएको विवरण प्राप्त भएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले एकल महिला उद्यमीलाई 2 लाखसम्मको प्रविधि सहयोग गर्ने भएको छ। यस्तै महिला उद्यमी समूहलाई 3 लाखसम्मको प्रविधिमा सहयोग गर्ने भनेको छ। महिला उद्यमशीलता विकास वित्तीय पहुँच टेवा पोजी र प्रविधि सहयोग सहित महिला उद्यमी तथा उद्यमी समूहलाई उद्यमशीलता प्रवर्धन कार्यक्रम अन्तर्गत यो सहयोग गर्ने भनिएको छ। आर्थिक स्वतन्त्रताको विश्वव्यापी सूचकांकमा नेपाल एक स्थान तल झरेको छ। समृद्धि फाउण्डेशन र क्यानाडा स्थित फ्रेजर इन्स्टिच्यूटले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता 2026 वार्षिक प्रतिवेदन अनुसार नेपाल 165 देशमध्ये 90 स्थानमा पुगेको छ। गत वर्ष नेपाल 89 स्थानमा थियो। यस वर्ष नेपालले 10 मध्ये 6.59 अंक प्राप्त गरेको छ। गत वर्ष नेपालको अंक 6.58 थियो। अंकमा सामान्य सुधार भए पनि अन्य देशको तुलनामा नेपाल एक स्थान तल झरेको हो। वर्षौंदेखि गिरोह हिंसा राजनैतिक अस्थिरता र सुरक्षा संकटबाट गुजरिरहेको हाइटीले यस वर्षको अन्त्यमा हुने भनिएको राष्ट्रपति तथा विधायी चुनाव अनिश्चितकालका लागि स्थगित गरेको छ। अस्थायी निर्वाचन परिषदले चुनावी अभियानका लागि तोकिएको अवधि स्थगित गरिएको र नयाँ मिति सकेसम्म चाँडो सार्वजनिक गरिने जनाएको छ। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण नजिकै गर्दा कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काद्वारा प्रतियोगिता शुरू हुन करिब 3 साता बाँकी रहँदा मैदानमा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनका कामलाई तीव्रता दिएको बताइएको छ। प्रतियोगिताको हरेक संस्करण वृहत बन्दै गएकाले दर्शक खेलाड़ी संचारकर्मी र विशिष्ट पाहुनालाई विगतभन्दा राम्रो अनुभव दिने गरी तयारी भइरहेको खड्काको भनाइ छ। संस्करणमा देखा परेका व्यवस्थापन सम्बन्धी समस्या सुधार गर्दै यसपटक मैदानमा केही नयाँ संरचना थपिने भएका छन्। एनपीएलका खेलमा दर्शकको चाप अत्यधिक हुने भएकाले उपलब्ध स्थानको अधिकतम उपयोग गर्दै दर्शक क्षमता बढ़ाउने प्रयास गरिएको सचिव खड्काले जानकारी दिनुभयो।

0: यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 0157912222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

एन्ट्रीमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।
1: एलजीको उपहार मनाउ दसैँ तिहार।
2: ए भतिज, यो चाड पर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानु भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
8: सम्पत्ति शुद्धिकरण मुद्दामा ललितपुरको नक्खु कारागारमा थुनिएका विवादित व्यवसायी दीपक भट्ट र पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबराबी जेलभित्रैबाट अनपेक्षित संवाद र रहस्यमय हिमचिम बढ़ेको गोप्य सूचना पाएपछि सरकार अत्यन्तै तनाखोबन्दी कड़ा एक्सन लिएको छ। सोलेन्द्र शमशेरले भट्टसँग मिलेर जेलभित्रैबाट वर्तमान बालिन शाहको सरकार नै सत्ताच्युत गर्ने खेल रचिरहेको र न्यायिक प्रक्रियामा चलखेल गर्न खोजेको सुईको पाउन साथ गृह मन्त्रालयको उच्च निर्णयमा भट्टलाई काठमाण्डुबाट सिधै सिन्धुपाल्चोक कारागार समेत स्थानान्तरण गरिएको छ भने सशस्त्र प्रहरीका एआईजी वंशराज दाहाल संवेदनशील सुरक्षा सूचना चुहावत र पदीय आचरण विपरीत कार्य गरेको गम्भीर आरोपमा निलम्बित भएका छन्। सरकारले पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई गोप्य रूपमा पक्राउ गरी सोधपूछ गर्ने तयारी गरिरहँदा दाहालले उक्त सूचना बाहिर फैलाएको आरोप छ। सोलेन्द्रका नातेदार समेत रहेका दाहाल मुख्यालयको पूर्व स्वीकृति र जानकारी बिना नै मध्यरातको 3 बजे टेकु स्थित प्रहरी कार्यालयमा सोलेन्द्रलाई भेट्न पुगेका थिए, जसलाई प्रहरी नेतृत्वले चेन अफ कमाण्डको गम्भीर उल्लंघन ठानेको छ। यही सेटिङलाई सघाउन र राज्यको गोप्य अपरेशन असफल पार्न एआईजी दाहालले भूमिका खेलेको आशंका गरिएको छ। अवकाश पाउन लागेका दाहालको म्याद थपको सिफारिश भइसकेको अवस्थामा सरकारले उनीमाथि एक्सन लिँदै 3 दिनभित्र प्रतिवेदन बुझाउने गरी उच्च स्तरीय छानबिन समिति समेत गठन गरेको छ। सुरक्षा निकायको उच्च पदमा बसेर गरिएको यो अक्षम्य गद्दारीले राज्यको सुरक्षा संयन्त्रभित्रको सेटिङको डरलाग्दो रूप उजागर गरेको समेत गृह मन्त्रालयले बताएको छ। नेपाल प्रहरीको विशेष ब्यूरोले पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालयमा 12 घण्टासम्म कठोर केरकार गरेपछि यो गिरोहको भित्री त्यान्द्रो फेला पारेको थियो। प्रहरीले सुरक्षा चुनौतीको बहाना बनाए पनि मुख्य उद्देश्य उनको मोबाइल फोन कब्जामा लिनु र डिजिटल प्रमाण जुटाउनु थियो। जबराको फोनको फोरेन्सिक जाँच गर्दा सोलेन्द्रको सिधा र बाक्लो सम्पर्क अमेरिकाको ग्रीन कार्ड होल्डर एवं बिचौलिया इनम सापकोटासँग देखिएको समेत खुलेको छ। प्रहरीले लगत्तै सापकोटालाई दिल्ली भाग्न लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत नियन्त्रणमा लिएको थियो। सापकोटाको मोबाइल खोतल्दा सोलेन्द्र शमशेर व्यवसायी दीपक भट्ट र मारवाड़ी व्यवसायी सुलभ अग्रवाल बीच त्रिकोणात्मक अवैध सम्पर्क रहेको अकाट्य प्रमाण समेत फेला पारेको छ। नक्कु कारागारमा रहेका दीपक भट्टको मोबाइलमा सोलेन्द्रको फोन सम्पर्क मात्र भेटिएन। भट्टलाई कानूनी छिद्र प्रयोग गरेर जेलमुक्त गराउन र अदालतलाई प्रभावित पार्न प्रारम्भिक रूपमा 50 लाख रूपियाँको चलखेल र लेनदेन भएको डिजिटल म्यासेज र अडियो रेकर्डिङ समेत प्रहरीले सापकोटाको मोबाइलबाट बरामद गरेको छ। सोलेन्द्र शमशेरले इनम सापकोटा मार्फत जेलभित्र रहेका भट्ट र अग्रवालका लागि न्यायिक सेटिङ मिलाउन र भट्टलाई छुटाउन नियमित कसरत गरिरहेको दावी समेत गरिएको छ। दीपक भट्ट ती पात्र हुन् जसले वर्षौंदेखि पुराना राजनीतिक दलका शीर्ष नेताहरूलाई चुनाव खर्च र गैर कानूनी काममा आर्थिक फण्डिङ गर्दै आएको समेत आरोप लाग्ने गरेको छ। भट्टको बयान र सोलेन्द्रको फोनबाट आफ्ना पुराना गैर कानूनी करतूतहरू खुल्ने डरले पुराना दलका केही नेताहरू भित्रभित्र यो सरकार कसरी ढालौं र आफ्नो टाउको बचाऊ भनेर औरात र गुप्त भेलामा समेत व्यस्त देखिएका छन्। नक्कु कारागारमा रहँदा भट्टले पैसा र पहुँचको भरमा बाहिरी सम्पर्क र सेटिङ सजिलै गरिरहेको र सोलेन्द्रको गृहले जेलभित्रै सेटिङ मिलाएर सुरक्षा सूचना समेत चुहावट गरिरहेको सूचना प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको माथिल्लो तहमा पुगेको थियो। राणालाई हिरासतमा भेटेको र सूचना चुहाएको आरोपमा सरकारले सशस्त्र प्रहरीका एआईजी वंशराज दाहाललाई तत्काल निलम्बन समेत गरिसकेको छ। विगत लामो समयदेखि पदको दुरूपयोग गर्दै अनाधिकृत व्यक्ति वा निकायलाई सूचना बेच्ने र सेटिङ मिलाउने प्रवृत्तिलाई मन्त्रालयले सूक्ष्म रूपमा नियालिरहेको गृहमन्त्रीले स्पष्ट पारेका छन्। अपराध रोकथाम र अनुसन्धानका लागि निर्णायक हुने राज्यका गुप्त जानकारीमाथि खेलवाड़ गर्नु र देश र संगठनमाथिको विश्वासघात भएको समेत गृहमन्त्री गुरूङको ठहर छ। यस घटनाले पद र शक्तिको दुरूपयोग गरी राज्य संयन्त्रलाई नै बन्धक बनाउने तत्वहरू विरूद्ध सरकार हार्ड एक्सनमा उत्रेको स्पष्ट सन्देश दिएको छ। तर यो कदम केवल चेतावनी र दालको निलम्बनमा मात्र सीमित हुनु हुँदैन। राष्ट्रिय सुरक्षा र अनुसन्धानका गोप्य सुराकहरू बेचेर संगठनमाथि विश्वासघात गर्ने हरेक गद्दारलाई कानूनको कटघरामा उभ्याएर जेल कोच्नु आवश्यक छ। सुरक्षा निकायभित्रको यो शुद्धिकरण अभियानलाई तार्किक निष्कर्षमा पुर्याएर अपराधी र बिचौलियाको सञ्जाल समूल नष्ट गर्नु नै अहिलेको मुख्य चुनौती र सरकारको वास्तविक अग्नि परीक्षा पनि हो।

उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट्स।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ रुकुम पश्चिमको 8 बिस्कोट नगरपालिकाका कार्यपालिका सदस्य यज्ञ बहादुर बिक।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी बैंक सबैका लागि बैंक डिस होम इन्टरनेट।
4: एकासी हथौडी लगाएर पछाडि हात गरेर धत्रे लगाएर त्यहाँको डिस्ट्री साथले मर्ने अवस्थासम्म कुटेको चाहिँ हामीलाई चाहिँ त्यो प्रमाण त्यो कुरो जानकारी आएको छ सर।
5: आफिस कोट नगरपालिका वडा नम्बर 3 का वडा अध्यक्ष केशरमान बिकलाई चाहिँ खास भएको के हो यो विषयमा चाहिँ बताइदिनु न।
4: यो वास्तवमा के हो भने उनको भाइ गोपाल बिक र यो राप्ती राजमार्ग अन्तर्गतको यो सडक खण्डको कामकाजको सिलसिलामा ठेकापट्टा सम्बन्धी कुरा हो सर। यो गोपाल विश्वकर्मालाई दिनुपर्ने पैसा ठेकदारले पैसा नदियो खण्डमा पैसा दिनुपर्छ हामीलाई पैसा नदिएसम्म हामीले काम चलाउन दिनु भन्ने उनीहरूको चाहिँ छ। पछि चाहिँ जिल्ला प्रशासनमा तिनीहरूले निवेदन पनि दिनु भएको छ, गोपाल बिगल निवेदन पनि दिनु भएको रहेछ। अनि त्यो निवेदन उप सुनाई नभएर ठेकदारबाट पैसा चाहिँ असल उप नगरेसम्म काम गर्न नदिने उनीहरूको चाहिँ कुरा रहेछ सर, होइन? अनि त्यो काम गर्ने ठेकदार जुन गोपाल विश्वकर्मा जुन पिटी खण्डले काम गर्ने गोपाल विश्वकर्मा छ
5: हजुर,
4: त्यसको पक्षमा छलफल नगरेर स्वयं त्यो छेडारको पक्षमा चाहिँ छलफल गरेर गर्नको लागि केशमान विगलाई आउनुहोस् हामी छलफल गर्नुपर्ने छ भनेर केशमान विगजीलाई बोलाएर अनि केशमान विगलाई एकासी हथौडी लगाएर पछाडि हात गरेर धत्रे लगाएर अनि त्यहाँको डिस्ट्री साथले मर्ने अवस्थासम्म कुट्योको चाहिँ हामीलाई चाहिँ त्यो प्रमाण र हामीलाई त्यो कुरा जानकारी आएको छ सर।
5: प्रहरीले त तपाईँको त्यो कुरालाई स्वीकारै छैन?
4: होइन सर, कुटेकै प्रमाण के छ भने उहाँको आँखामा ठुलो चोट छ अनि पछि धारमा ठुलो चोट छ सर। अहिले पनि हामी सामाजिक सञ्जालमा देख्न सक्छौँ उहाँ हिँड्न नसक्ने पक्षमा छलफल नगरेर स्वयं त्यो चाहिँ छेडारको पक्षमा चाहिँ छलफल गरेर गर्नको लागि केशमान विगलाई आउनुहोस् हामी छलफल गर्नुपर्ने छ भनेर केशमान विगजीलाई बोलाएर अनि केशमान विगलाई एकासी हथौडी लगाएर पछाडि

0: छैन, लिएर कुटेर घाँटी बनाएर अस्पताल उपचार भइरहेको छ अहिले।
1: होइन, यो कानुनी राज्य त छ होइन, कानुनी राज्यमा प्रहरीले त्यसरी कुट्न आवश्यक छ र?
0: कानुनी राज्यमा प्रहरीले कुट्न मिल्दैन। अब त्यस मानव अधिकारका मूल्य मान्यताहरू हुन्छन्, अब त्यहाँ पक्राउ पुर्जी जारी गरेको छैन, किन अझै उहाँले कुटेर छोपेर लिएर घरभित्र चाहिँ हिरासतमा लिएर मरणसँग कुटेर उहाँको अवस्था अहिले गम्भीर अवस्था छ, चिन्ताजनक अवस्था छ। उहाँले चाहिँ हिजो साँझ मात्रै शल्य हस्पिटलले चाहिँ सुर्खेत हस्पिटलमा रिफर गरेर आज राति दुई तिन बजे मात्रै पुर्याएर चाहिँ औषधि उपचार भइरहेको छ। यो प्रहरी जुन रुकुम जिल्लाको सिधी डिसी साहको छन्, अब यो चाहिँ जनतामाथि एउटा जनप्रतिनिधिमाथि गरिएको जुन प्रकारको यो अराजकता कुरा हो सर।
1: होइन, त्यहाँको डिएसपीले त के भन्नु भएको छ भने कुटपिट हामीले गरेका होइन, ऊ आफै ठोकिएर घाइते भएका हुन् भनेछ नि त।
0: होइन सर, त्यस्तो हुन सक्दैन, कुनै हाले पनि हुन सक्दैन सर। उहाँले चाहिँ दुईटा हात बाँधेर पछाडि चाहिँ हस्पिटल लगाएर उहाँ डिसीसँग आफैले चाहिँ आँखामा चाहिँ पुरै ठुलो चोट छ, हात खुट्टा चाहिँ हिँड्न सक्नुहुन्न।
1: पक्राउ पुर्जी बिनै पक्राउ गरिएको भन्ने कुरा पनि आयो होइन।
0: पक्राउ पुर्जी केही पनि छैन सर, उहाँलाई चाहिँ यहाँ रोबनमा बस्नु पर्यो अधिजी भनेर बोलाएर फगाएर त्यहाँ रुकुम जिल्ला प्रशासन कार्यालयमा बोलाएर अनि बाहिर प्रतिष्ठानमा उसलाई हस्पिटल लगाएर लिएर नालबारी कुटिएको छ सर। यो मानव अधिकारको मूल्य मान्यता उल्लङ्घन, सिधै खार उल्लङ्घन छ। यो प्रहरीको चाहिँ ज्यादा छ सर, यो जनतामाथि गरेको यो असह्य व्यवहार चाहिँ सह्य हुनेवाला छैन। प्रहरीलाई चाहिँ तुरन्तै कारवाही हुनुपर्छ सर, यो कुटपिट गर्ने व्यक्तिले कारवाही हुनुपर्छ। यदि चाहिँ एउटा केसमा बिगलेन, गल्ती गर्नुभएको थियो भनेदेखि उहाँलाई कानुनी राज्यमा कानुनी कारवाहीमा अगाडि बढाउनु पर्ने हो। कुटले गरेर मनुष्यमा घाइती बनाउनु चाहिँ त्यो राम्रो पनि छैन। यो चाहिँ कुटपिट गर्ने जुन एसी साहब हुनुहुन्छ र त्यहाँ संलग्न प्रहरी हुनुहुन्छ, उहाँलाई तुरन्तै कारवाहीको माग गर्ने।
1: होइन, त्यहाँ रिसिभी चाहिँ के थियो तपाईँहरूको? तपाईँ त कार्यपालिका सदस्य पनि हुनुहुन्छ, जस्तो उहाँ केशर मानविकजी र उहाँ जुन डिसी साहब बीचको चाहिँ खास के थियो कुरा? त्यस्तो
0: केही छैन सर, केही छैन, रिसिभी केही पनि छैन। उहाँ चाहिँ जनताको एकदमै लोकप्रिय मान्छे हो, जनताको काम गर्ने चाहिँ केशर मानविकजी वडा अध्यक्षको एकदमै दुई कार्यकाल दस वर्ष कार्यकाल खाँदै हुनुहुन्छ, उहाँले हाम्रो मान्छे हो। छेदार जुन काठमाडौँबाट आउनुभएको जुन छेदारको त्यो चाहिँ भारतीय लोकमार्गको क्षेत्रबाट छेदारको चाहिँ त्यो पक्षमा लिएर कुनै न कुनै त्यहाँ चाहिँ के आर्थिक सहयोग आर्थिक हामी त्यो जान्दैनौँ, तर कुनै न कुनैबाट त्यहाँ चाहिँ प्रचलित भएर उहाँले कुट्नु छेदारले चाहिँ त्यो कृष्णमार्ग भाइ गोपाल विश्वकर्मलाई पैसा दिनुपर्ने, पैसा नदिन्छ हामी काम चलाउनु दिनु भन्ने उहाँको चाहिँ उहाँको चाहिँ माग थियो। त्यो माग चाहिँ उहाँले निवेदन पनि जिल्ला प्रशासन जानु निवेदन पनि छ स्वयं छेडारको पक्षमा चाहिँ छलफल भएर चाहिँ उहाँलाई चाहिँ बोलाएर कुटपिट भएको छ। उहाँलाई चाहिँ एकदमै त्यहाँ कुनै एकदम षड्यन्त्र भएको छ, उहाँलाई कुटपिट गर्ने कुनै उद्देश्य साथ कुटपिट गरेको छ। तर उहाँले चाहिँ त्यस्तो केही पनि छैन, उहाँको कुनै पनि त्यहाँ जिल्ला प्रशासनप्रति उहाँको कुनै पनि कारण चाहिँ छैन, केही पनि छैन। उहाँ जनताको काम गर्ने जनप्रतिनिधि हो, तर एकासी उहाँलाई बोलाएर कुटपिट गर्नु चाहिँ त्यो चाहिँ राम्रो पक्ष होइन सर। कुनै पनि रेसिपी थिएन, कुनै पनि रेसिपी छैन। त्यहाँ
1: डेसी साहबले त के भन्नु भएको छ भने प्रहरी हिरासतमा कुटपिट भएको होइन, उहाँले चाहिँ नाटक मञ्चन गर्नुभएको भन्नु नै भइसकेको रहेछ मीडियामा।
0: जिल्लाको जुन हस्पिटल छ, जुन सन्धिको हस्पिटलले नाटक गरेको थियो, त्यहाँ देखाउँदै होला नि, प्रमाण देखाउँदै होला नि त। त्यहाँ उहाँको जीवनमा उहाँको स्वास्थ्यमा पूर्ण संकट भएको कारणले चाहिँ उहाँले चाहिँ एकदम निर्घात कुटपुट भएको कारणले चाहिँ उहाँले सुर्खेतमा रिपोर्ट भइएको छ। त्यहाँ कुनै नाटक बाहना छैन, बाहना बाजी पनि छैन। प्रहरीले के छ भने आफूलाई जोगाउनको लागि आफूलाई प्रहरीले गरेको बाहना हो, त्यो आफ्नो आफ्नो के लागि आफूले गरेको ज्यादा बाहना मात्रै हो। डिसी साहबको त्यो केही पनि होइन सर, गरेको दमन नै हो, जनतामाथि अराजकता गरेको प्रहरीले, जनताले चाहिँ जनताको सुरक्षा दिने प्रहरीले चाहिँ जनताले चाहिँ अपमानित व्यवहारले चाहिँ कुटपिट गर्ने, मानव अधिकारका मूल्य मान्यतालाई चाहिँ ख्याल राखेर कुटपिट गर्नु चाहिँ यो महाअपराधी काम हो सर। यो चाहिँ कुनै पनि होइन, केशरमानको पक्षमा कुनै पनि त्यस्तो केही गल्ती छैन, डिसी साहब पनि गल्ती हो सर। स्वास्थ्यमा गम्भीर समस्या छ भने त्यो स्वास्थ्य चौकी जिल्लाको हस्पिटलको रिफर गर्नलाई कारवाही गर्नु पर्यो नि, किन रिफर गरेको त्यसो भएपछि उहाँको अवस्था हिँड्न डुल्न सक्ने स्थिति प्रहरीले चाहिँ हामीले पठाइरहेको छौँ। प्रहरीले हिँड्न नसकेर प्रहरीले चाहिँ उहाँलाई चाहिँ उठाएर हिँडाएको हामी अवस्था देखिएको छौँ सर।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
4: ए विवेक, घर परिवार घास के उड़ना जाओ तो?
5: अरे बाप रे बाप, मरी गान।
4: ए साथी लोग, तोहरे लोग एक छिन फुटबॉल बंद करो तो वो देखो विवेक के का होगा, घर झाड़ी को ओर ना जाओ कहे रहे।
6: वो देखाओ सब भाग गया उधर, विवेक का काट ले इसकी का। उफ, स्कूल के फुटबॉल देखे आए रहे और केस दुर्दशा आए पड़ा।
5: अरे हमें तो सांप काट ली, मर जावा।
4: विवेक ढेर ना घबराओ साथी, अच्छा शांत हो के ढेर हिल डुल ना कह के बैठो, तुमका हमारे स्वास्थ्य केंद्र पहुँचावा जाये। ए पारस, वहाँ घर के भैया का मोटरसाइकिल लेके आओ कहो तो।

0: हाँ विवेक का ये खुला जगह पर सुताओ, ढेर हिलावे डोलावे न कह के हम यही काफी से हौकित हैं। गठिया के कुछ निचवा काटे है, फूलत है, काटी लिया जगह का छुए और चलावे ना ही चाहिए।
1: अब हम विवेक का साहस हुए कहके ओकर कसा पेटी बटन सब खोल दी है और घड़ी और अंगूठियों निकाल दी है।
0: बहुत है रोशन, हम इधर विवेक के जूता और मोजा धीरे धीरे निकाल देते हैं।
2: ढेर जैसन सांप के जसाई खतरनाक नहीं होते है, समय पर उपचार कई मिले पर विषालु सांप काट लिए व्यक्ति का बचाई सका जाता है। सांप काट लिए व्यक्ति का जल्दी से जल्दी उपचार केंद्र में पहुंचाई दिए से उनके बढ़वार क्षति हुए से बचाई सका जाता है।
3: विश्वसनीय और सही जानकारी प्राप्त करे और नक्सेरे के उपचार केंद्र कहाँ है कह के पता लगाए आधिकारिक वेब पेज snakebitenepal.org में जाके आवश्यक जानकारी ले सका जाता है।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मंत्रालय, इपिडियोमोलॉजी तथा रोग नियंत्रण महाशाखा र राष्ट्रीय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपाल का साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
6: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
5: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बारदुङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
6: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
7: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
5: हामी कहाँ बिना रसायनको गरगहना अर्ध बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ, ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
8: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
9: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079826 र 9847082790।
10: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
11: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
10: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
11: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पद बोचवल, साझा हस्पिटलको अगाडि।
10: सम्पर्क नम्बर 0175349005, 0175359005 र मोबाइल 9857078010।
12: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
13: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्, त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ, तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
14: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
13: 24 घण्टा सेवा उपलब्ध छ।
14: नभुल्नु होला 100 रुपियाँमै विशेषज्ञ टिकट।
13: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा दशैंमा यात्रुको चाप व्यवस्थापनका निम्ति अग्रिम टिकट बुकिङ खोल्ने सहितका निर्णय, तर सड़कलाई लिएर चिन्ता।
1: टिकट दिन ठूलो कुरा होइन, सड़कलाई पहिलो प्राथमिकता छिटो दिनुपर्छ र सुधार अलिअलि हुँदैछन्, तर यति सुधारले त हुँदै हुँदैन।
0: संवेदनशील सूचना चुहाएको भन्दै सशस्त्रका एआईजी निलम्बन गरिनुलाई कसरी बुझ्ने?
2: राज्यकै निर्णयकर्ताहरूले वर्गीकृत सूचना छुवाइदिन्छन्, सरकारलाई असर पर्यो यतिखेर कुरा उठ्नु पर्दा कसैले सूचनामै दिँदैन।
0: र बाह्य शक्तिका लागि काम गरेको आशंकामा जर्मनीमा पूर्व गुप्तचर प्रमुख पक्राउ। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्। विद्यालयहरूमा थप लगानीको आह्वान गर्दै देशभर भइरहेका प्रदर्शनमाझ फ्रान्समा प्रहरी र प्रदर्शनकारी बीच कैयौं शहरहरूमा झडप भएको छ। दक्षिणमा अवस्थित टुलुजमा प्रहरीले प्रदर्शनकारीतर्फ अश्रु ग्यास प्रहार गरेका जनाइएको छ। लियोमा आफूलाई निशाना साधिएपछि प्रतिकार गरेको प्रहरीले जनाएको छ। लीलबाट बीबीसीका निक बिग भन्छन्, यदि तपाईहरूले यी विद्यार्थीसँग कुरा गर्नुभयो भने उनीहरूले आफूहरूले शिक्षामा एकदमै धेरै लगानी चाहिरहेको बताउँछन्। कक्षा कोठाहरू जीर्ण बन्दै गएको र त्यहाँ भीड़भाड़ रहेको भन्दै यो अवस्था परिवर्तन भएको हेर्न चाहेको उनीहरूले बताइरहेका छन्। बीबीसी संवाददाताको भनाई, सयौं विद्यालयहरू बन्द भएका छन्। सोमबार प्रहरीको स्टन ग्रेनेड विस्फोटनमा परेर एकजना 15 वर्षका विद्यार्थीले आफ्नो हात गुमाएका थिए। जर्मनीका पूर्व गुप्तचर प्रमुख आउगुस्ट ह्यानिङलाई जासुसी र देशको गोप्य सूचना विदेशी शक्तिलाई उपलब्ध गराउन खोजेको आशंकामा पक्राउ गरिएको छ। बाह्य गुप्तचर निकाय बीएनडीमा सन् 2005 गरी 7 वर्ष नेतृत्व सम्हालेका ह्यानिङले एक पूर्व सहकर्मीबाट गोप्य सूचना खरिद गरी विदेशी गुप्तचर निकायका लागि विश्लेषण तयार पार्न त्यसको प्रयोग गरेको आरोप अनुसन्धानकर्ताहरूले लगाएका छन्। अधिकारीहरूले संलग्न रहेको भनिएको विदेशी शक्तिबारे खुलाएका छैनन्, तर जर्मन संचार माध्यमहरूले ती सामग्रीहरूमा इरानको परमाणु कार्यक्रम र रूसी सेनाबारेका संवेदनशील विवरण रहेको उल्लेख गरेका छन्। ह्यानिङका वकिलले ती आरोप अस्वीकार गरेका छन्। केन्याले देशमा पहिलो इबोला संक्रमणको घटना पुष्टि गरेपछि युगाण्डासँगको आफ्नो सीमामा निगरानी बढ़ाएको छ। ती बिरामी 7 वर्षसम्म प्रजातान्त्रिक गणतन्त्र कंगोमा बसेका थिए र कंगोबाट सड़क मार्ग हुँदै युगाण्डा र त्यहाँबाट विमानमा नैरोबी आउनु करिब 1 महिना अघि बिरामी परेका थिए। उनको मृत्यु भइसकेको छ। अधिकारीहरूले उनीसँग सम्पर्कमा आएका भनिएका 28 जना व्यक्तिहरूको निगरानी गरिरहेका छन्। भारतमा विवादास्पद मतदाता नामावलीको पुनरावलोकनलाई लिएर विपक्षी दलहरूले राजधानी दिल्लीमा निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्। कंग्रेसका वरिष्ठ नेता राहुल गान्धी सहित कतिपयलाई छोटो अवधिका लागि थुनामा राखिएको थियो। आलोचकहरू प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई सहयोग पुर्याउन मतदाता नामावलीमा हेरफेर गरिएको आरोप लगाउँछन्, तर बीजेपी र निर्वाचन आयोग दुवैले यी आरोप अस्वीकार गर्दै आएका छन्। र भौतिक शास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार न्यूट्रिनो भनिने सूक्ष्म कणहरू बारेको अनुसन्धानका लागि बेल्जियन प्राध्यापक फ्रान्सिस हालसनलाई दिने घोषणा गरिएको छ। द रोयल स्वीडिश एकाडेमी अफ साइन्सेसले दक्षिणी ध्रुवमा आइस क्यूब न्यूट्रिनो अब्जर्भेटरीमा निर्णायक योगदान पुर्याएको र अन्तरिक्षमा उत्पन्न उच्च ऊर्जायुक्त न्यूट्रिनोहरू पत्ता लगाएकाले हालसेनलाई पुरस्कृत गर्ने निर्णय गरिएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। दशैंमा घर जाने यात्रुको चापलाई मध्यनजर गर्दै सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ असोज 23 गतेदेखि खुला गरिने भएको छ। फूलपातीदेखि पूर्णिमासम्म रिजर्भ गाड़ी तथा लामो र मध्यम दूरीका सार्वजनिक सवारी साधन संचालनका लागि देशभर रूट परमिट समेत खुल्ला गरिने यातायात व्यवस्था विभागका अधिकारीहरूले बताएका छन्। तर यसपालि वर्षा र प्राकृतिक प्रकोपका कारण देशका विभिन्न स्थानमा सड़क बिग्रिएकाले दशैंको यातायात व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने ठानिएको छ। एक रिपोर्ट। यातायात व्यवसायी सहितका सरोकारवालाहरूसँग छलफल गरी यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै सहज आवागमनको व्यवस्था मिलाउन खोजिएको विभागका अधिकारीहरूले बताएका छन्। दशैंका बेला दैनिक उपभोग्य वस्तु सहित अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई प्राथमिकता दिइने र अन्य सामग्रीको ढुवानी आवश्यकता अनुसार केही दिन रोक्न सकिने बताइएको छ। साथै सार्वजनिक सवारीको टिकट तोकिएको भाड़ा दर अनुसार मात्रै बिक्री गर्न निर्देशन दिइएको विभागका निर्देशक मणिराम पोखरेलले जानकारी दिए।
4: महँगो भाड़ा भन्यो भने खबर गर्ने भनेर नम्बरहरू दिने, सहायता कक्षहरूमा चाहिँ भाड़ा दरहरू टाँसिदिने, जसले गर्दा यात्रुहरूलाई यहाँसम्म जान यति भाड़ा लाग्छ भन्ने थाहा हुन्छ। सँगसँगै ठगी गरेको केस छ भने तुरन्त सम्पर्क गर्ने चाहिँ मेकानिजमहरू मिलाएको हुनाले एकचोटि भाड़ा पनि बढ्दैन र त्यसमा सम्पूर्ण यात्रुवर्गहरूको सहयोग र साथको चाहिँ हामीले पनि अपेक्षा गरेका छौँ।
0: यातायात व्यवसायीहरूले भने टिकट बुकिङसँगै सड़कको अवस्था सुधार्नेतर्फ पनि ध्यान दिनुपर्ने बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले दशैं अघि अस्थायी रूपमै भए पनि सड़क थप व्यवस्थित बनाइनुपर्ने आवश्यकता उल्लेखाए।
1: टिकट दिनु ठूलो कुरा होइन, सुरक्षित ढंगबाट घर पुर्याउनु ठूलो कुरा हो। त्यस कारणले सड़कलाई पहिलो प्राथमिकता अहिले छिटो दिनुपर्छ र सुस्थ ढंगबाट सवारी साधन आवाज जवाब गर्ने राम्रो इन्भाइरोमेन्ट बनाउनु पर्छ भन्ने हाम्रो आवाज थियो। त्यो आवाजमा हामी निरन्तर रूपमा लागेका छौँ र केही सुधार अलिअलि हुँदैछन्, तर यति सुधारले त हुँदै हुँदैन।
0: सड़क विभागका अधिकारीहरूले भने दशैंसम्म मौसमी अवस्था सुध्रिने छानिएको बताएका छन्। सम्भावित अवरोधलाई ध्यानमा राख्दै आवश्यक तयारी गरिएको विभागका महानिर्देशक विजय जयसीले बीबीसीलाई बताए। उनका अनुसार हालैका पहिरो पछाउन परिचालन गरिएका उपकरणहरू सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित क्षेत्रमा नै तयारी अवस्थामा राखिएका छन्।
5: जस्तो हाम्रो मुख्य सड़कहरू मध्ये अहिले एउटा डेनी तातो पानी पाटोमा अलिक समस्या छ, त्यसलाई मर्मत गरिरहेका छौँ। त्योभन्दा बाहेक अहिले पृथ्वी राजमार्गदेखि अन्य महत्वपूर्ण राजमार्गहरू सबै राम्रो अवस्थामा छन्। हामीले अझ यो दशैंलाई टार्गेट गरेर अब कति चाहिँ त्यसलाई मर्मत गर्न सकिन्छ, हाम्रो रेगुलर मर्मतै प्रोसेस हुन्छ। यो अलिकति घाम लाग्नुपर्छ नि त, त्यो टालटुल गर्नु त अलिकति बिटुमिनको काम गर्नलाई, त्यो भएर मात्रै अलिकति समस्या भयो, त्यस्तो चिन्ता गर्नुपर्ने अवस्था छैन।
0: व्यवसायीहरूको आकलन अनुसार दशैंका बेला करिब 10-12 लाख मानिस काठमाडौँबाट बाहिरिनेछन्। अब अर्को प्रसंग, सशस्त्र प्रहरी बलका दोस्रो वरियताका एक वरिष्ठ अधिकारीमाथि राज्यका संवेदनशील सूचना चुहाएको आरोपमा सरकारले अनुसन्धान थालेसँगै त्यसको पारदर्शिताबारे कतिपयले प्रश्न उठाएका छन्। गृह मन्त्रालयले सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरी उनीमाथि जाँचबुझ भइरहेको जानकारी हिजो विज्ञप्ति मार्फत दिएको थियो। तर दाहालमाथि कस्तो सूचना, कसलाई र किन चुहाएको आरोप लागेको हो भन्नेबारे विस्तृत विवरण दिइएको छैन। कतिपय संचार माध्यमले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा तथा उनीसँग सम्बन्धित अर्का एक व्यक्तिसँग दाहालको सम्पर्क रहेको विषयलाई आधार बनाएर उनलाई निलम्बन गरिएको विवरण दिएका छन्। यसै सन्दर्भमा हामीले भूतपूर्व मुख्य सचिव विमल कोइरालालाई टेलिफोन सम्पर्क गरी शुरूमा संवेदनशील सूचना संरक्षणको सवालमा यो प्रकरणलाई कसरी बुझ्ने भनेर सोधेका छौं।
2: के छ भने हाम्रो कानूनमा अलिकति ग्रे लाइन खैरो अंश चाहिँ बढ्दा छ, कालो र सेतो छैन। वर्गीकृत र अवर्गीकृत दुई किसिमका सूचना हुन्छन्। अब वर्गीकृत सूचनाहरू चाहिँ राज्यको अङ्गहरूको आधिकारिक मानिसहरूको मात्रै पहुँच हुने र ती सूचना चाहिँ राज्यको प्रयोजनको निम्ति मात्रै प्रयोग गर्ने भन्ने हुन्छ। अवर्गीकृत सूचना चाहिँ सूचनाको हक प्रयोग गरेर सर्वसाधारणले पनि लिन पाउँछ। अब यसमा चाहिँ वर्गीकृत सूचना राज्यको आधिकारिक व्यक्तिबाट अन्यत्र गएको भन्ने देखिन्छ, यो हामीले पनि पत्र पत्रिकामै पढेको, त्यो चाहिँ गैर कानूनी हो। तर यसलाई यकिन गर्न चाहिँ कठिन छ, कस्तो सूचना गयो र त्यो वर्गीकृत भित्र पर्छ पर्दैन, यो बाहिर आएकै छैन स्पष्ट कुराहरू। स्पष्ट कुराहरू बाहिर नआइकन धारणा बनाउनु हुँदैन।
6: राज्यले गर्ने आफ्ना काम कारवाहीमा पनि एउटा निश्चित हदसम्मको पारदर्शिता चाहिएला नि त, यो प्रकरणमा पनि राज्यले त्यो पारदर्शिता कायम गर्नु पर्थ्यो भन्ने यहाँलाई लाग्छ?
2: हो, जब निलम्बन गरिन्छ भने निलम्बन गर्ने कारणहरू प्रश्न खोल्नु पर्यो, सबैले थाहा पाउनु पर्यो कि किन कुन कस्तो खालको सूचना कस्तो खालको व्यक्तिमा गयो भन्ने यकिन भएको आधारबाट गरेको होला, तर त्यो कुरा बाहिर आएको छैन।
6: अहिलेका गृहमन्त्री सुदन गुरुङले चाहिँ यो सूचना चुहाउने कुरा अथवा गोप्यता कायम नगर्ने कुरालाई आफ्नो सामाजिक सञ्जालमा पनि बारम्बार उठाएको देखिन्छ। यो हाम्रोमा यस्तो प्रवृत्ति चाहिँ छ कि छैन, यहाँलाई के लाग्छ?
2: एकदम कम छ। सबभन्दा ठुलो कुरो त के भने राज्यकै निर्णयकर्ताहरूले वर्गीकृत सूचना छुवाइदिन्छन्। अब सरकारलाई असर पर्यो, यतिखेर कुरा उठ्यो, सरकारलाई असर नपर्दा त्यो कसैले सूचनामै लिँदैन।
6: यस्तो प्रकरणमा चाहिँ हाम्रोमा यो अनुसन्धान निगरानी वा कारवाही गर्ने केही संयन्त्र पनि छ?
2: त्यो त कानूनै छ नि। राज्यका महत्वपूर्ण र गोप्य राख्नु पर्ने वर्गीकृत गरिएका सूचीकृत गरिएका सूचनाहरू राज्यको आधिकारिक व्यक्तिले अनाधिकृत व्यक्तिलाई प्रसारण गर्नु हुँदैन, त्यो प्रसारण गरेको अवस्थामा दण्डित हुने व्यवस्था छ।
6: यसलाई चाहिँ दुरुपयोग राज्यले गर्न सक्ने अथवा सत्तामा भएको व्यक्तिहरूले गर्न सक्ने जोखिम पनि रहन्छ?
2: एकदमै रहन्छ। राज्य अनुत्तरदायी भयो, अपारदर्शी भयो र निर्णय निर्माण ती सूचनाका आधारबाट गर्न थाल्यो भने त कतिपय मानिसलाई मर्कामै पार्छन् राज्यले।
6: यो अहिलेको प्रकरणमा चाहिँ यहाँले यो शंका गर्ने अथवा यो सन्तुलनको कुनै ठाउँ यहाँले देख्नुहुन्छ कि देख्नुहुन्न?
2: बाहिर कुरा नआइकन त म भन्न सक्दिनँ, होइन। बाहिर कुरा आयो भने कस्तो सूचना कसरी प्रसारण भयो र त्यसले सरकारलाई के नोक्सानी भयो र त्यो लिने मान्छेलाई के फाइदा भयो भन्ने कुराको त जानकारी चाहियो।
6: अनुसन्धान पछाडि चाहिँ हामीले यो आउने अपेक्षा गर्न सकिएला?
2: गर्नुपर्छ, यदि राज्य उत्तरदायी हो भने प्रश्न कुरा त ल्याउनु पर्यो।
0: उनी थिए भूतपूर्व मुख्य सचिव विमल कोइराला, साथी अशोक दाहालसँग कुरा गर्दै। तपाईं बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब एउटा प्रसंग संक्षेपमा। नेपाली सेनालाई खाना पकाउने एलपी ग्यास उद्योग सञ्चालन गर्न दिने सरकारी प्रस्ताव बारे केही दिन यता सार्वजनिक वृत्तमा चर्चा चुलिएका बेला सेनाका प्रवक्ताले यस विषयमा अहिलेसम्म प्रारम्भिक चरणको छलफल मात्र भएको बताएका छन्। त्यस विषयमा आपूर्ति मन्त्रालयमा प्रारम्भिक चरणको छलफल भएको भनी आफूले जानकारी पाएको प्रवक्ता राजाराम बस्नेतले बीबीसीसँग बताए। ग्यासको बिक्री वितरणमा सेना र प्रहरीको सम्भावित संलग्नताको विषयमा यति बेला विस्तृत धारणा देखिएका छन्। एकाथरीले यसको विरोध गरिरहेका छन् भने अर्का थरीले आपूर्ति प्रणालीलाई थप सहज बनाउन यस्तो कदम उपयुक्त हुने तर्क गरिरहेका पाइएको छ। यस विषयमा साथी गनी अन्सारीको विस्तृत सामग्री तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। जर्मनीका पूर्व गुप्तचर प्रमुख आउगुस्ट ह्यानिङलाई जासूसी, देशद्रोह र बाह्य शक्तिका लागि गुप्त सूचना हासिल गरेको आशंकामा पक्राउ गरिएको छ। जर्मनीको संघीय अभियोजकहरूको कार्यालयले ह्यानिङलाई झण्डै 2000 गोप्य दस्तावेज उपलब्ध गराएका भनिएका एक अर्का अधिकारीलाई पनि पक्राउ गरेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: ह्यानिङ सन् 1998 सन् 2005 जर्मनीको संघीय गुप्तचर सेवा बीएनडी का प्रमुख रहेका थिए र त्यस यता उनले निजी परामर्शदाताको रूपमा काम गर्दै आएका छन्। अभियोजकहरूले उनले एउटा विदेशी गुप्तचर निकायका लागि एउटा विश्लेषणको मस्यौदा तयार गर्न गोप्य गुप्तचर विवरणको प्रयोग गरेका र अर्को विदेशी गुप्तचर निकायसँग सम्पर्क कायम गरेको जनाएका छन्। तर अनुसन्धानकर्ताहरूले त्यसमा संलग्न भनिएका विदेशी शक्तिबारे भने केही खुलाएका छैनन्। प्रहरीले ह्यानिङसँग पैसा लिएर उनलाई झण्डै 2000 गोप्य दस्तावेज उपलब्ध गराएका बीएनडीका कर्मचारी मानफ्रेड डीलाई पनि पक्राउ गरेका छन्। ह्यानिङका ब्यूरो प्रमुख रहेका मानफ्रेड डी यसै वर्षसम्म बीएनडीमा कार्यरत थिए र उनलाई देशद्रोही र राज्यद्रोहको प्रयासमा साथ दिएको र सहयोग पुर्याएको आरोप लगाइएको छ। ह्यानिङमाथि विदेशी गुप्तचर सेवाका प्रतिनिधिसँग निकट सम्पर्कमा रहेको र मानफ्रेड डीले उपलब्ध गराएका सामग्रीका आधारमा ती प्रतिनिधिलाई वर्षौंसम्म राजनीतिक सूचना उपलब्ध गराएको आरोप लगाइएको छ। यस्तो खालको विवादमा बीएनडी परेको यो पहिलो घटना होइन। सन् 2023 एकजना उच्च पदस्थ जर्मन गुप्तचर अधिकारीमाथि रूसलाई राज्यका गोप्य सूचना उपलब्ध गराएको आरोपमा देशद्रोहको अभियोग लगाइएको थियो। अभियोजकहरूले युक्रेन युद्ध र वाग्नर मिशनरी समूह बारेका जासूसी विवरण उपलब्ध गराएकोमा क्रास्टेन एलले लगभग 4,00,000 युरो प्राप्त गरेको आरोप लगाएका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।
7: बुद्ध आवाज
8: यति बेला रातिको 9 बज्यो।
9: नमस्कार, म संजय ढकाल
10: र म प्रतीक्षा खनालको
9: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी बाढ़ीले खेतबारी बगाएकाहरूका निम्ति उपलब्ध सुविधाबारे कुरा गर्छौं।
11: नेपाल सरकारले आफ्नो स्रोत साधन क्षमता कुनै दात्री निकाय अथवा कहीँबाट चाहिँ अब राहतको पक्कै पनि उपलब्ध हुन्छ।
10: विपदसँगै आउन सक्छन् मिथ्या सूचनाका भेल, कसरी जोगिने?
12: जहिले पनि हामीले विश्वसनीय संचार माध्यम र जसले सही सूचना सम्प्रेषण गरिरहेको छ त्यस्तो व्यक्तिहरूले शेयर गरेको फोटो भिडियोहरूलाई मात्रै हामीले विश्वास गरौं
9: र विपदमा परेकाहरूका निम्ति अन्य जीवनोपयोगी सामग्रीहरू। भोटेकोशी त्रिशुली बाढ़ीले प्रभावित क्षेत्रमा खेतीपाती भएका धेरै स्थान अहिले बगर भएको छ। बालुवा, ढुङ्गा र लेदो थुप्रिएकाले त्यहाँ तत्कालै विगतको झैं अन्नबाली लगाउन नसकिने विज्ञहरू बताउँछन्। बाढ़ीले कृषि क्षेत्रमा पुर्याएको क्षतिको वास्तविक तथ्याङ्क संकलन गर्ने काम भइरहेको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। यसै सन्दर्भमा कृषकका लागि सरकारले राहतका कस्ता योजना बनाएको छ र बगर बनेका स्थानमा तत्कालै कस्ता अन्नबाली लगाउन सकिन्छ भनेर हामीले कृषि विभागका उपमहानिर्देशक विनोद कुमार भट्टराईलाई सोधेका छौं।
13: हामीहरूले काम गरिरहेछौँ होइन, यो बाली नालीहरू, यो धान खेती, ट्राउटहरूको अनि अर्को माछाहरूको, अब यसले गर्दाखेरि तुरन्तैमा असर परेको छ। सप्लाई चेनहरू पनि बिग्रिया छ, खेती हुन्छ कि हुँदैन, अब थप उहाँहरूलाई चाहिँ अब के हुन सक्छ भन्ने चाहिँ अलिकति अन्यल नै छ। अब त्यसले गर्दाखेरि यसको ड्यामेज र लसको पार्ट चाहिँ हामी निकाल्दैछौँ।
10: अब बगरै बनेका स्थानमा पनि कस्तो खालको अन्नबाली लगाउन सकिन्छ अथवा तत्कालै किसानले के गर्न सक्छन्, तपाईँहरूको योजना के छ?
13: खेतहरू अथवा बगरहरूलाई चाहिँ रिक्लेमिनेसनहरू गरेर चाहिँ त्यसलाई युटिलाइज गर्न सकिने पाटो के छ त्यो पनि हेर्नुपर्नेछ। अर्को चाहिँ अब त्यो अवस्थामा फर्काउनै नमिल्ने पनि हुन सक्छ, तुरन्त खेती गर्न नसकिने अवस्था छ कतिपय भने, कतिपय अलिअलि रिक्लेमेसन गरेर अब 6 महिनामा अथवा चाहिँ 1 वर्षमा अथवा चाहिँ 3 वर्षमा कसरी त्यो गर्न सकिन्छ भन्ने कुराहरू हामी टिमले काम गरिरहेछौँ।
10: कस्तो खालको योजना बनाउँदै हुनुहुन्छ कृषकहरूलाई? कसैको खेतै बगाएको छ र कसैको चाहिँ खेत चाहिँ छ बगर बनेको अवस्था छ होइन, के कस्तो राहत दिने योजना बनाउनु भएको छ?
13: नेपाल सरकारले आफ्नो स्रोत साधन क्षमता अनि त्यसपछि कुनै दात्री निकाय अथवा कहीँबाट चाहिँ गरेर चाहिँ अब राहतको पक्कै पनि उपलब्ध हुन्छ।
10: हजुर, अब जस्तै खेती योग्य जमिनलाई तत्कालै त्यही अवस्थामा फर्काउन नसके पनि बगरमा चाहिँ कस्तो खालको उत्पादन बढी हुन्छ, किनभने त्यहाँका प्रभावित बासिन्दालाई काममा फर्काउन पनि आवश्यक भइसक्यो?
13: अलिअलि गरेर हुनेलाई चाहिँ अब 6 महिनाभित्र गर्न सकिने अवस्था होला। त्यसमा चाहिँ अब ठ्याक्कै बगर खेतीमा पनि गर्ने प्र्याक्टिसहरू छन्, जस्तै अब यो कुनै फलफूलको तरबुजा खरबुजाहरू हुन्छन् अथवा बगर खेतीको विभिन्न छन्, अब यो पर्वतहरू होइन तुरन्त गर्न सकिने, अब तरकारीका अनि त्यसपछि अथवा मकैहरू हुन सक्छन्, अब त्यसलाई चाहिँ सम्भाव्यताको आधारमा स्थानीय निकायहरूसँग पनि समन्वय गरेर हामीहरूले त्यो योजना त्यो प्रदेशको कृषि विकास कार्यालयहरू पुष्पवंशी कार्यालयहरूसँग समन्वय गरेर त्यसको योजना चाहिँ हामी बनाउँछौँ।
10: स्थानीय उत्पादनमा क्षति भएको अवस्थामा ती क्षेत्रमा खाद्यान्नको उपलब्धता चाहिँ कसरी सहज बनाउन सकिन्छ?
13: अब उहाँहरूलाई चाहिँ नगद नै राहत अथवा क्षतिपूर्तिको रूपमा, अनि उहाँहरूले के गर्न खोज्नुहुन्छ, के गर्न चाहनु भएको छ, जस्तै पशुपन्छी पालन गर्नलाई त खेत पनि धेरै आवश्यक नहुन सक्छ होइन, इमिडिएट गर्न सकिने क्रियाकलापहरूमा जुटाउनको लागि अलि पछाडि एसेसमेन्ट भइरहेछ। अब कुनै खेती गर्न चाहनुभयो भने त्यसको लागि अब बिउ बिजनको उपलब्धता सम्बन्धी सरकारले काम गर्ने हो, स्थानीय तहहरू पनि हुनुहुन्छ। पशुपन्छीको छ भने कुनै जातहरू पालनको लागि अथवा चाहिँ बजारीकरणको लागि चाहिँ पछि उत्पादन भइसकेपछिको लागि चाहिँ सरकारले सोच्ने होला, र चाहिँ तुरन्त काम गर्नको लागि चाहिँ अब केही राहत क्यासमै गर्नुपर्छ जस्तो लाग्छ।
9: उनी थिए कृषि विभागका उपमहानिर्देशक विनोद कुमार भट्टराई, साथी प्रतीक्षा खनालसँग कुरा गर्दै।
10: बाढ़ीपछि सामाजिक सञ्जालमा विभिन्न किसिमका फोटो, भिडियो र सूचना भाइरल भइरहेका छन्। झट्ट हेर्दा वास्तविक जस्ता लाग्ने कतिपय त्यस्ता सूचना एआई सिर्जित समेत छन् जसले मानिसलाई भ्रामक सूचना सम्प्रेषण गरिरहेको छ। विपदका बेला भाइरल हुने मिथ्या सूचनाबाट कसरी बस्ने, सही सूचना कसरी र कहाँबाट लिने भनेर साथी सागर बुढाथोकीले तथ्य जाँचकी दीपक अधिकारीलाई सोधेका छन्।
14: एउटा विपद लगत्तै सूचनाको चाहिँ एकदमै अभाव हुन्छ, त्यति बेला चाहिँ एकदम एक्युरेट सूचनाहरू आउँदैन, किनभने सबै मान्छेहरूलाई के भएको कसो भएको हो होइन, जस्तो यही भोटेपछि बाढीकै कुरा गर्दाखेरि होइन, यो बाढी कहाँबाट आयो, तिब्बतबाट आयो कि नेपालबाट आयो कि होइन, र त्यो कति बेला आयो, त्यसले कस्तो खालको त्यसको चाहिँ साइज कस्तो थियो, कत्रो थियो भन्ने कुराहरूको बारेमा धेरै हामीलाई जानकारी सुरुमा थिएन है। त्यो त्यस पछाडि चाहिँ मान्छेले फोटो भिडियोहरू सेयर गर्न थाल्छन्, जसले गर्दा चाहिँ इन्फर्मेसन ओभरलोड भनिन्छ होइन, धेरै इन्फर्मेसनहरू आउँछ, फोटो भिडियोहरू अहिले पनि हामीले भोटेकोसी बाढीको अहिले पनि कतिपय भिडियोहरू आइरहेछ है। आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर जुन हामीले भिडियोहरू बनाउँछौँ त्यसले गर्दा चाहिँ दुई किसिमको यसले चुनौती दिएको छ। एउटा चाहिँ जुन रियल भिडियोलाई पनि हामीले एआई जेनेरेटेड हो कि भनेर शंका गर्ने स्थिति आयो है। जस्तो उदाहरणको लागि भोटेकोसी बाढी लगत्तै जुन त्यो बोर्डर चेकपोस्टमा चाइनाको जुन सीसीटीभीले क्याप्चर गरेको त्यो भिडियोलाई कतिपय मान्छेहरूले चाहिँ त्यो एआईले बनाएको भनेर शंका गरे, पोस्टहरू गरे है। र अहिले हालसालै मनाङमा गएको पहिरो पनि एकदम ठूलो पहिरो गएको छ, त्यसलाई पनि मान्छेहरूले शंका गरिरहेछन् है। र हालैका घटनाहरूको फेरि हामीले तथ्य जाँच गर्न पनि गाह्रो हुन्छ, किनभने त्यसलाई हामीले अध्ययन गर्दा अनुसन्धान गर्दाखेरि होइन पुरानो कुनै भिडियोसँग तुलना गरेर अर्को ठाउँको भिडियोसँग तुलना गरेर यो यहाँ अहिलेको होइन भन्न सकिन्छ, तर हिजो आजै भएको घटनाहरूको भिडियोलाई चाहिँ हामीले एकदमै फरक तरिकाले एनालिसिस गर्नुपर्छ।
15: अब यो विपदको बेलामा चाहिँ मानिसहरू चाहिँ सूचना लिन चाहिँ विशेष गरी सामाजिक सञ्जालकै भर पर्छन्, फेसबुक, युट्युब, टिकटक लगायत सामाजिक सञ्जालको भर पर्छन्। यस्तो बेलामा चाहिँ त्यो सामाजिक सञ्जालबाट चाहिँ फैलिने सूचनाहरू सत्य हो वा होइन भनेर कसरी थाहा पाउने?
14: कुनै पनि सूचना भिडियो फोटो देख्ने बित्तिकै त्यसलाई क्लिक गर्ने सेयर गर्ने गरी नहालौँ होइन, त्यसको बारेमा यो व्यक्तिले सेयर गरेको छ कि कुनै संस्थाले छ अथवा आफ्नो साथीभाइ आफन्तहरूले गरेको छ, साथीभाइ आफन्तहरूले गरेको गलतै हुन्छ भन्दिनँ म, तर जहिले पनि हामीले विश्वसनीय सञ्चार माध्यम र जसले सूचना सही सूचना सम्प्रेषण गरिरहेछ त्यस्तो व्यक्तिहरूले सेयर गरेको फोटो भिडियोहरूलाई मात्रै हामीले विश्वास गरौँ, र फोटो भिडियो देख्ने बित्तिकै हामीले सेयर गरिन हालौँ त्यसको बारेमा आफै पनि अलिकति पत्ता लगाउने कोसिस गरौँ। त्यो भनेको चाहिँ के हो भन्दा त्यो भिडियोबाट बाहिर गएर अर्को कुनै वेबसाइटमा अलिकति सर्च गर्ने होइन, र कुनै विश्वसनीय मिडियाले त्यो बारेमा समाचार प्रकाशित गरेको छ कि छैन बुझ्ने अनि मात्रै सेयर गर्ने। जस्तो हरेक जिल्लामा चाहिँ त्यहाँको चाहिँ होइन नगरपालिका प्रहरी को चाहिँ फेसबुक पेजहरू छ होइन, विश्वसनीय संस्था र सरकारी संयन्त्रहरूबाट आएको र अलिकति विश्वसनीय स्रोतहरू होइन समाचार संस्थाहरूबाट आएको सूचनालाई हामी विश्वास गरौँ, किनभने यो पीड़ितहरूको हकमा अलिक बढी हामी संवेदनशील हुनु जरुरी छ। उहाँहरूले चाहिँ घरहरू गुमाउनु भएको छ, आफ्नो चाहिँ थातथलो गुमेको छ होइन, एकदमै त्यो अहिले पनि भएको वातावरण छ, त्यसमा चाहिँ हामीले एकदमै सचेत हुनुपर्छ।
15: उहाँहरूले चाहिँ कस्ता किसिमका सूचनालाई चाहिँ विश्वास नगर्ने अथवा कस्ता किसिमका माध्यमबाट आएका सूचनालाई चाहिँ विश्वास नगर्ने?
14: भाइरल सामग्रीमाथि चाहिँ अलिक बढी शंका गर्नुपर्छ, किनभने त्यसरी नै धेरै मान्छेहरूले सेयर गरेको र भावना जगाउने खालका सामग्री भएकोले गर्दा त्यो भाइरल भाव हो होइन, भाइरल सामग्रीलाई चाहिँ हामीले एकदमै ध्यान दिउँ होइन। दोस्रो कुरा भनेको चाहिँ अघि मैले भने जस्तो त्यो सामग्रीको स्रोत के हो होइन, कसले किन सेयर गरिरहेछ होइन, त्यसले त्यहाँ फोटोमा के देखाइरहेछ।
15: सामान्यतया मानिसहरूले चाहिँ यो फोटो अथवा भिडियो चाहिँ सत्य होइन एआईले बनाएको हो भनेर चाहिँ झट्ट हेर्दा पनि थाहा पाउन सक्ने केही उपायहरू छन् कि?
14: जस्तो एआईले जेनेरेट गरेको खास गरी यो ग्राफिक्सहरू होइन फोटोहरू, त्यसले युज गर्ने कलरहरू होइन, र त्यहाँ चाहिँ मान्छेहरूको चाहिँ भाव भङ्गिमाहरू होइन, अलिकति गहिरिएर हेरौँ, अलिकति समय लाग्यो भने केही केही हामीले संकेतहरू देख्न सक्छौँ, तर एआई नै हो कि होइन भनेर पत्ता लगाउनलाई चाहिँ हामीले टुलहरू र मान्छेले होइन त्यसको चाहिँ गतिविधिहरू त्यसको चाहिँ के कुराहरू त्यहाँ मिलेको जस्तो देखिँदैन, त्यो सबै एनालिसिस गरेर मात्रै हामी निष्कर्षमा पुग्न सक्छौँ।
15: मिथ्या सूचनाले चाहिँ अलिकति राहत तथा पुनस्थापना नै असर गर्छ भनिन्छ, उहाँहरूलाई चाहिँ सही समयमा सही सूचना पुर्याउन चाहिँ के गर्ने?
14: जहिले पनि हामीले आधिकारिक सूचनालाई हामीले ध्यान दिनुपर्छ, किनभने त्यहाँबाट बाढी आउँछ कि आउँदैन, पानी पर्छ कि पर्दैन भन्ने बारेदेखि लिएर अरू विभिन्न सूचनाहरू आइरहन्छ अघि, तर मेरो विचारमा एउटा राज्यले नै यो खालको सूचनाहरू डिसिमिनेट गर्नलाई एउटा सेन्ट्रलाइज सिस्टम चाहिँ एउटा उ गर्नुपर्छ भन्ने लाग्छ। अर्को नेपाल प्रहरी पनि एकदमै महत्वपूर्ण हो।
10: उनी थिए तथ्य जाँचकी दीपक अधिकारी साथी सागर बुढाथोकीसँग कुरा गर्दै।
9: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ। यो कार्यक्रम तपाईँ रेडियो नेपाल तथा 50 भन्दा बढी सामुदायिक रेडियो स्टेशनहरू मार्फत हप्तामा 5 दिन सोमबारदेखि शुक्रबारसम्म ठिक यसै बेला सुन्न सक्नुहुन्छ। साथै यी जीवनोपयोगी सामग्रीहरू तपाईँ बीबीसी नेपाली सेवाको वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ।
10: अब पहिरोबाट जोगिने उपायबारे एक जानकारी।
16: बर्खामा घर वरपरको पर्खाल ढलानहरू तथा भूइँमा चिरा पर्ने, रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आउने संकेतहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ। समुदाय स्तरमा समन्वय, पूर्व सूचना प्रणाली र नियमित पूर्व अभ्यासहरूले आपतकालीन अवस्थामा सुरक्षा सुनिश्चित गर्छ।
10: पूर्व तयारी जरुरी छ। पहाड़ी वा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरूले मौसम सम्बन्धी आधिकारिक सूचनामा ध्यान पुर्याइरहनुपर्छ।
16: आफ्नो घर, कार्यालय वा विद्यालय नजिक पहिरो आउन सक्ने स्थानहरूको पहिचान गर्नु आवश्यक छ। कुनै ठाउँ जाँदा सुरक्षित हुन्छ भनेर पहिले नै तय गरियो भने आपत परिहालेको खण्डमा अलमल हुँदैन।
10: झट्ट जानुपर्दाका लागि आपतकालीन झोला तयारी गर्नुपर्छ, जसमा खाद्यान्न, पिउने पानी, प्राथमिक उपचार सामग्री, कपड़ा, टर्च, ब्याट्री, महत्वपूर्ण कागजातहरू र संचार उपकरणहरू समावेश हुनुपर्छ।
16: पहिरो आउन लागेको वा आइरहेको छ भने तत्काल र शान्तिपूर्ण तरिकाले कार्य गर्नु आवश्यक हुन्छ।
10: जीवनलाई सम्पत्ति भन्दा पहिलो प्राथमिकता दिनुहोस् र सम्झनुहोस् कि एक पहिरोपछि अर्को पहिरो पनि हुन सक्छ।
16: अधिकारीहरूले सुरक्षित भनेपछि मात्र आफ्नो घर फर्किनुपर्छ।
10: घर फर्किँदा घरको संरचना राम्ररी जाँच गर्नुपर्छ। समुदाय स्तरमा क्षतिको यथोचित मूल्याङ्कन गर्नुपर्छ। सुरक्षित स्थानमा पुननिर्माण गर्नुपर्छ र भविष्यमा अझ राम्रो तयारीका लागि जनचेतना अभिवृद्धि गर्नुपर्छ।
9: अब प्रस्तुत छ मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा बीबीसीको ग्लोबल जर्नलिज्मले तयार पारेको एक सामग्री। आज हामी गहिरो आघात पश्चात मनभित्र उब्जने भावना कसरी बुझ्ने भन्ने विषयबारे विजय गजमेरबाट सुनौ।
17: एकछिन रोकिनुहोस्, वरपर हेर्नुहोस्, लामो सास फेर्नुहोस्, आफैलाई सोध्नुहोस्, आज म कस्तो महसुस गरिरहेको छु। कुनै दिन हामी शान्त, सकारात्मक र आशावादी महसुस गर्न सक्छौ। आफ्ना प्रियजनहरूसँग बिताएका दिन हामीलाई आकाश उज्यालो भए जस्तो लाग्छ। हामी त्यस्तै दिनका लागि बाँच्छौ, तर केही दिन त्यति उज्यालो हुँदैनन्। हामीले आफ्ना वरिपरि आकाश खसे जस्तो लाग्ने दिन पनि महसुस गरेका छौ। डर, रिस, असहायपन, दुःख, पीड़ा, यस्ता भावनाले हाम्रो शरीर र मस्तिष्क दुखाउन सक्छन्। पेट दुख्न सक्छ, थकान, अनिद्रा र हामीलाई दुःख लाग्न सक्छ, अनि कहिलेकाहीँ केही महसुस गर्दैनौ, पुरै भाव शून्य। डरले भरिएको संसारमा युवा हुनु सजिलो छैन। त्यहाँ हामीले देख्ने, सुन्ने र महसुस गर्ने कुराहरू स्वीकार गर्न गाह्रो हुन्छ। तपाईँलाई आफू अरू मानिसका लागि बलियो वा साहसी बन्नुपर्छ जस्तो लाग्न सक्छ। आफूलाई किन यस्तो महसुस भइरहेछ वा अरूभन्दा फरक प्रतिक्रिया दिइरहनु भएको छ भनेर बुझ्न गाह्रो हुन सक्छ। त्यस्ता कठिन समयमा सहयोग गर्न र आफूलाई कसरी राम्रो महसुस गर्ने भन्ने बताउन हामी यहाँ छौं। पहिलो, सम्झनुहोस् कि यी सबै भावना सामान्य हुन्। यस्तो महसुस गर्नेमा तपाईँ एक्लो हुनुहुन्न र तपाईँ सधैँ यस्तो महसुस गरिरहनुहुने छैन। मदद हुन्छ भने आफूलाई कस्तो महसुस भइरहेको छ भनेर बुझ्न केही समय निकाल्नुहोस्। भावनालाई दबाएर व्यवस्था गर्नु सजिलो लाग्न सक्छ, तर तिनीहरूको सामना गर्नु र आफूलाई महसुस भएको कुरा अरूसँग भन्नु उपयुक्त हुन्छ। कसैसँग कुरा गर्नुहोस्, साथी, अभिभावक, विश्वासिलो वयस्क, शिक्षक वा समुदायको अगुवा। कुरा गर्न मन नलागे चित्र बनाउन पनि सक्नुहुन्छ। आफ्नो डर, चिन्ता वा पीड़ा अरूसँग बाँड्दा त्यसको सामना गर्न अनि आशा र विश्वासमा केन्द्रित हुन सकिन्छ। खोज्ने हो भने यी कुरा सधैँ पाउन सकिन्छ। त्यसका लागि आफूलाई सहयोग गर्नेहरू खोज्नुहोस्, खेलिरहेका बालबालिका हेर्नुहोस्, आफूलाई शान्त बनाउने जेसुकै कुरा हुन सक्छन्। पढ्ने, चित्र बनाउने, खेल्ने प्रार्थना गर्ने कहिले काहीँ आफ्नै मनमा शान्ति खोज्नु असम्भव जस्तो लाग्न सक्छ तर पाउनुहुनेछ सधैँ सूर्य फेरि उदाउनेछ
18: आजका लागि बीबीसी हातेमालो कार्यक्रम यति नै यसमा प्रस्तुत विविध जीवन उपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन् हाम्रा कार्यक्रमबारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalimा सल्लाह सुझाव दिन सक्नुहुन्छ हामी फेरि भोलि उपस्थित हुनेछौ नमस्कार
19: होइन ए दाई कता हो लखर लखर बाइक डोराउँदै
20: कहाँ हुनु र भाइ यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त आज पनि अफिस जाने बेला बिग्रियो नयाँ किनौ भने पुरै पैसा छैन
19: चिन्ता लिनु पर्दैन बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ अनि नयाँ किन्न पैसा छैन चिन्ता लिनु पर्दैन नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ
21: जेनुन नै ठिक छ जेनुन नै ठिक छ
22: हजुर जुनसुकै पुरानो बाइक लिएर आउनुहोस् बजाजको नयाँ डोमिनार पल्सर प्लाटिना एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्
19: अनि सुन्नुहोस् त यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ
21: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न सम्झनै पर्ने ठाउँ
19: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली भाडगंगा एक बैरिया कपिल वस्तु
22: थप जानकारीका लागि सम्पर्क नम्बर 9857050243 9806225243 र 9813514417
23: खुसीको खबर विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ
24: शुभारम्भको अवसरमा विशेष छुट थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट ब्याङ्क नजिकै
25: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना विवाहको खुसी तीजको उल्लास अनि मायाको चिनो
19: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल बारगंगा 2 पिपरा कपिल वस्तु
26: उचित मूल्य र आत्मीय सेवा पुराना गहना साटेर नयाँ बनाउने सुविधा कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी
19: जय सुब्बा देउराली सुनचाँदी पसल विश्वासले रोज्ने नाम सौन्दर्यले चिन्ने पहिचान बारगंगा 2 पिपरा कपिल वस्तु सम्पर्क नम्बर 9570056249 र 9875718346

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनसादी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बार्गिङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जान्त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
4: न्यू अर्घाची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800795826 र 9870782790।
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
6: बुटवलमै पहिलो पटक शरीरको कुनै अंगको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरेन्स साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
5: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
6: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
6: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
5: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
6: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
5: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
6: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
5: फिजियोथेरापी विशेषज्ञ सेवा,
6: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
5: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
7: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
8: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्, त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ, तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
9: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
8: 24 घण्टा सेवा उपलब्ध छ।
9: नभुल्नु होला,
8: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
10: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन टोयलेट गइसक्नु छैन, मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। सारे तनावको काम रहेछ।
11: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिंग का सामान धारा का आइटम अंतरराष्ट्रीय ब्रांड का छड़ सीमेंट पानी टैंकी कम्बट सीट मार्बल सोमानी कंपनी का ट्रायल होलसेल तथा फुटकर मूल्य में बिक्री गरिन्छ।
10: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरु फिट गर्न सजिलो हुने पाइपहरुमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
12: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट बेन गाडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
11: सम्पर्क ग्रीष्मा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076550317 मोबाइल 98571713 संचालक गिरिराज कणेश।

तिम्रा यादहरू मलाई भेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुटु रेटेर जान्छन्, सपनीमा आई मुटु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्।

0: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन नगरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाणगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्छ।

0: हो नि आकर्षक टीवीएस बाइक तथा स्कूटी मध्ये एउटा छान सजिलो ईएमआईमा नयाँ टीवीएस लैजाऊ।
1: हजुर, नयाँ टीवीएस बाइक तथा स्कूटीका लागि आजै पुग्नुहोस् टीवीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर्स, बाणगंगा एक बैरिया कपिल वस्तु।
2: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टीवीएस चढौ।
1: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019440064।

अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: दशैं आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दशैं बनाऊ अझै विशेष।
1: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
0: हो नि, खेल्ने हो, जित्ने हो।
2: यस दशैंमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँ सम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र घाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
0: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
1: त्यसैले यो दशैंमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
3: केदारनाथ अटोमोबाइल्स प्राली, बाढगंगा 1 बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
0: सम्पर्क नम्बर 9857050243, 9803-51417 र 9803-51423।
4: बड़ा निक लागे सखी अजोरिया में गाँव।

0: हजुर, अब एकैछिन पछि पूर्वमा लाली पत्तिनेछ, घामको झुल्को देखिनेछ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्। खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइके छन्। बिहान उदाइसकेको छ तपाईँ हाम्रो घर आँगनमा। रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ, अनि अर्को कुरा, तपाईँसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्व बित्नेछ। हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ। मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईँसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग सत्य तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दैछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 5 बज्यो।

0: आज विक्रम सम्वत 2083 साल असोज 22 गते बिहीबार आश्विन कृष्ण तृतीया 8 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेक उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuit।
3: कांग्रेस महाधिवेशनमा आज मतदान, रोचक भिडन्त, गुट अन्त्य भएको घोषणा, संसद अधिवेशन रोकेर अध्यादेश बाटोमा दुई तिहाईको सरकार, जबरा विरूद्ध मुद्दा चलाउने तयारी, उत्पादन र निर्यातका आधारमा उद्योगलाई अनुदान दिइने र आर्थिक स्वतन्त्रता सूचकमा नेपालको अवस्था झन खस्कियो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको दशमी आगमनसँगै मादल बनाउन व्यस्त शीर्षकको शुभ समाचार।
0: घुराही उपमहानगरपालिका 17 पर्सुकाका 71 वर्षीय मादल कारीगर चित्रबहादुर बादीलाई यति बेला मादल बनाउन भ्याई नभ्याई छ। दशैं नजिकिएसँगै थारू गाउँमा संख्या पैया नाच शुरू भएपछि उहाँलाई मादलको माग पूरा गर्न चटारो परेको हो। 12 वर्षको उमेरबाट मादल बनाउँदै आएका बादीले मादल बनाउने सिप बाजे र बुबाबाट सिक्नु भएको हो। उहाँले भन्नुभयो, पहिला बाजेले मादल बनाउनुहुन्थ्यो, त्यसपछि बुबाले पनि बनाउनुभयो, उहाँहरूबाट सिकेर मैले पनि बनाउन थाले। पहिले थारू समुदायमा दशैं माघी लगायतका चाडपर्वमा नाचगानका लागि मादलको माग धेरै हुने गरेको उहाँको अनुभव छ। गाउँमा हुने सांस्कृतिक नाचका लागि आवश्यक पर्ने मादल बनाउन वर्षभरि नै काम आउने भए पनि दशैंको समयमा भने माग धेरै बढ्ने उहाँले बताउनुभयो।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
3: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग मनैदेखि वाव।

0: पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। कांग्रेसको 15 महाधिवेशन नयाँ नेतृत्व चयनका लागि आज मतदान, शक्तिशाली पदमा रोचक भिडन्त शीर्षकमा खबर छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि आज बिहान 10 बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन्। कांग्रेस सभापति पदमा श्यामकृष्ण खड्की र गगन कुमार थापाको उम्मेद्वारी छ। सभापतिमै उम्मेद्वारी दिएका अर्का उम्मेद्वार किशोर सिंह राठौरले भने उम्मेद्वार फिर्ता लिइसकेका छन्। खड्गीले पनि उम्मेद्वारी फिर्ताको सहमति गरेको भन्दै चर्चा भएको थियो। यसै विषयमा सोद्धा उनले भनेका छन्, मलाई वार्तामा बसौ भनेर प्रस्ताव आएको हो तर मैले मानिन, मेरो उम्मेद्वारी कायमै छ, कायमै रहन्छ उनले भनेका छन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बिहिबार बिहान 7 बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले 3 घण्टा ढिला गरी शुरू गर्न लागि जानकारी दिएका छन्। त्यस्तै प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको छ। सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ। निर्वाचन समितिका संयोजक खड्काका अनुसार मतदान बिहान 10 बजेबाट शुरू हुनेछ। मतदानका क्रममा प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ।
3: गोर्खापत्रले गुट अन्त्य गर्ने कंग्रेसको संकल्प शीर्षकमा खबर छापेको छ। नेपाली कंग्रेसको 15 महाधिवेशनले पार्टीभित्रको गुटगत राजनीति अन्त्य गर्दै संगठन पुनर्संरचना, नयाँ पुस्ताको सहभागिता र नागरिकलाई राजनीतिक उपलब्धिको प्रत्यक्ष प्रतिफल दिने दिशामा अगाडि बढ़ने संकल्प गरेको छ। महाधिवेशनको बन्द सत्र समापन समारोहलाई सम्बोधन गर्दै सभापति गगन कुमार थापाले विगतमा रहेका गुट, उपगुट र विभिन्न समूह अब समाप्त भएको घोषणा गर्नुभयो। उहाँले अब कंग्रेसलाई एक बनाएर अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, विगतमा अनेक नेताका नाममा गुट उपगुट थिए, ती सबै गुट आजकै दिनदेखि सकिए। कुनै समूह नभई पार्टी अब एक ढिक्का भएर अगाडि बढ़नेछ। सभापति थापाले कंग्रेसलाई आन्तरिक समूह व्यवस्थापनमा सीमित नराखी नीति विचार र मुलुकका प्रमुख सवालमा समाज र जनताबीच बहस गर्ने पार्टीका रूपमा विकास गरिने बताउनुभयो। कंग्रेस एउटा परिवार जस्तै भएको उल्लेख गर्दै उहाँले पार्टीमा सबैको हैसियत बराबर हुने र जिम्मेवारी मात्र फरक हुने स्पष्ट पार्नुभयो।
2: अधिवेशन रोकेर अध्यादेश शीर्षकमा खबर छ। प्रतिनिधि सभामा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैको दुई तिहाई बहुमत छ, तर सरकार भने शासन गर्ने अध्यादेशको सहारा लिइरहेको छ। यसलाई कतिपयले सरकारलाई सत्तारूढ़ दल राष्ट्रपाकै विश्वास नरहेको रूपमा अर्थ्याउने गरेका छन्। सरकारले पनि महत्वपूर्ण विधि बदल्न अध्यादेशको सहारा लिने प्रवृत्तिलाई दोहोर्याएको छ। हालै संघीय संसदको अधिवेशन अन्त्य भएको छ। केही दिन पछाडि नै सरकारले 3 अध्यादेश जारी गरेको छ। बुधबार बसेको बैठकले अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने समेत निर्णय गरेको थियो। नयाँ अध्यादेशहरूमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश लगायतका रहेका छन्। त्यस्तै पहिले जारी भएका अध्यादेशहरूमा सम्पत्ति शुद्धिकरण, मनी लाउण्डरिङ निवारण, तेस्रो संशोधन, संवैधानिक परिषद काम कर्तव्य अधिकार कार्यविधि पहिलो संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, सार्वजनिक खरिद अध्यादेश 2083, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश लगायतका रहेका थिए। अघिल्लो पटक 8 अध्यादेश ल्याएकोमा भएको विरोध व्यवस्था गर्दै सरकारले यसपटक पनि संसदको अधिवेशन अन्त्य गरेर 3 अध्यादेश ल्याएको हो।
3: जबरा विरूद्ध मुद्दा चलाउने तयारी शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सरकारले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्ध सम्पत्ति शुद्धिकरण तथा अकूत सम्पत्तिको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ। यही असोज 10 गते मध्यरातमा प्रहरीले घरबाटै नियन्त्रणमा लिएका उनलाई भोलिपल्ट दिउँसो छाडेको

0: करण अनुसन्धान विभागले अनुसन्धान तीव्र बनाएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा उनीमाथि मुद्दा लगाउने तयारी सरकारको छ। जेएनजी समूहबाट असुरक्षा भएको बताउँदै प्रहरीले उनलाई घरबाटै नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुर्याएको थियो। भोलिपल्ट दिउँसो जबरालाई परिवारका सदस्यको जिम्मामा छाडिएको थियो। जबरा विरूद्ध फौजदारी मुद्दा चलाउन प्रहरीले कुनै कसुर फेला नपारेपछि सम्पत्ति शुद्धिकरण अथवा अकुत सम्पत्तिमा कार्यवाहीका लागि अनुसन्धान भइरहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार सम्पत्ति शुद्धिकरण कसुरमा पूर्वपक्ष थुनामा रहेका व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन जबरा सक्रिय रहेको पाइएपछि उनीमाथि निगरानी र अनुसन्धान बढ़ाइएको हो।
1: घाटामा डुबेको निगम नयाँ जहाज लीजको तयारीमा शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ। आफूसँग भएका जहाज समेत पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको नेपाल वायु सेवा निगमले फेरि लीजमा जहाज थप्ने प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। निगमका पाँच चिनिया जहाज वर्षौंदेखि व्यावसायिक उडानमा छैनन्। एउटा ट्विन अटर लामो समयदेखि ग्राउण्डेड छ भने अन्तर्राष्ट्रिय उडानका चार मध्ये एउटा व्हाइट बडी इटालीमा मरमतका क्रममा लामो समयदेखि उतै छ। निगमका अनुसार अवस्था अनुसार अन्तर्राष्ट्रिय उडानमा अहिले तीनवटा जहाज मात्रै सञ्चालनमा छन्। तर्फ भने चारवटा जहाज उड़िरहेकोमा एक जहाज बिग्रेर बसेको नेपाल वायु सेवा निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनले बताएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले निगम व्यवस्थापनलाई लीज मोडेलबाट जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्न निर्देशन दिएका छन्। सिंहदरबारमा गत सोमबार बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले भनेका थिए तत्काल नयाँ जहाज खरिद गर्न सम्भव नभएकाले लीजमा जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्य उडान विस्तार गर्न निगम व्यवस्थापनलाई निर्देशन दिएका छौ। तर निगमसँग भएका जहाजको व्यवस्थापन मरमत र व्यवसायिक उपयोग नै प्रभावकारी बनाउन नसकेको अवस्थामा थप जहाज लीजमा ल्याउन सरकारी निर्देशनले निगममाथि थप आर्थिक भार सिर्जना गर्ने जोखिम देखाएको छ। शुरूमा करिब 21 दिनको मरमत प्याकेज अनुसार सेप्टेम्बर 1 सम्ममा जहाज नेपाल फर्किने तालिका रहे पनि अतिरिक्त प्राविधिक समस्याका कारण करिब 1 महिना बढ़ी समय लागेको समेत बताइएको छ। निगमको एक दिन उडान नहुँदा करोड़ौं घाटा हुने गरेको छ। फर्दर फाइण्डिङ आएपछि इन्जिन सम्बन्धी काम गर्नुपर्ने भएकाले आवश्यक पार्ट्सको खरिद र ढुवानी प्रक्रिया समेत लम्बिएको निगमको भनाइ छ।
0: अब निजी क्षेत्रबाट पनि विमानस्थल शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। हवाई क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानको दोहोरो भूमिका समाप्त गर्दै नियमनकारी र सेवा प्रदायक निकाय छुट्याउन प्रतिनिधि सभा दुई भिन्न भिन्नै विधेयक दर्ता गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संसद सचिवालयमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक दर्ता गराएको हो। पर्यटन मन्त्री खड्गराज पौडेलले यी विधेयक दर्ता गराएका हुन्। यी विधेयक संसदबाट पारित भए हालको प्राधिकरण खारेज भई दुई स्वायत्त निकाय नियमनकारी भूमिकाका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सेवा प्रभावका लागि नेपाल हवाई सेवा प्राधिकरण स्थापना हुनेछन्।
1: आर्थिक स्वतन्त्रता सूचकांकमा नेपालको स्थान खस्कियो। विश्वका 165 देशमध्ये 90 स्थानमा शीर्षकमा खबर छ। आर्थिक स्वतन्त्रताको विश्वव्यापी सूचकांकमा नेपाल एक स्थान तल झरेको छ। समृद्धि फाउण्डेशन र क्यानाडा स्थित फ्रेजर इन्स्टिच्यूटले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता 2026 वार्षिक प्रतिवेदन अनुसार नेपाल 165 देशमध्ये 90 स्थानमा पुगेको हो। गत वर्ष नेपाल 89 स्थानमा थियो। यस वर्ष नेपालले 10 मध्ये 6.59 अंक प्राप्त गरेको छ। गत वर्ष नेपालको अंक 6.58 थियो। अंकमा सामान्य सुधार भए पनि अन्य देशको तुलनामा नेपाल एक स्थान तल झरेको हो।
0: निर्यातमा नगद अनुदान दिने कार्यक्रमबाट पछि हटेको सरकारले उत्पादनमूलक उद्योगलाई उत्पादन अभिवृद्धिका आधारमा अनुदान दिने तयारी गरेको छ। उत्पादन वृद्धिलाई मुख्य आधार बनाउनुको कारण देशमा उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सृजना, आयात प्रतिस्थापन र निर्यात अभिवृद्धि गर्ने लक्ष्य रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरू बताउँछन्। नयाँ नीति कार्यान्वयनका लागि कार्यविधिको मस्यौदा तयार गरेका छौं। मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले आर्थिक अभियानसँग भने जस अनुसार 80% भार उत्पादनको आकार र 20% भार निर्यातलाई दिइएको छ। दुवै भारको आधारमा मूल्याङ्कन गर्दा जसको अंक बढ़ी आउँछ त्यसलाई नै अनुदान दिने गरी अनुदान कार्यविधि तयार पारिएको उनको भनाइ छ। उद्योगलाई दिइने अनुदानमा उत्पादन मुख्य आधार शीर्षकमा अभियान राष्ट्रिय दैनिकमा